0: हो। डाङ्गीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम सुरु गरिएको बताउनु भएको छ। उक्त आयोगले सार्वजनिक पदमा रहेका वा अवकाश प्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। उक्त आयोगले सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल समूहका चारजना उपसचिव सरहका विज्ञ टोली खटाएको छ। यसै गरी नेपाल प्रहरीका प्रहरी नायब प्रेक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 30,000 बढीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: मन्त्री परिषद निर्णय, सहकारी व्यतिथि जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार काठमाडौँ स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनेमा अन्यलता देखिएको छ। आयोगले भदौ 23 र 24 भएको जेएनजी विद्रोह र त्यसपछिका घटनाको प्रारम्भिक प्रतिवेदन असोज 10 सार्वजनिक गरेको थियो। यद्यपि आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न अल्मलिएको देखिएको छ। समयमा प्रतिवेदन सार्वजनिक हुन नसक्नुका पछाडि सरकारी संयन्त्रकै प्रभाव रहेको आशंका गरिएको छ। खास गरी नेपाली सेनाको कमजोरीको विषयलाई आयोगको प्रतिवेदनमा उल्लेख गरेपछि आयोगमाथि दबाव बढेको स्रोतको दावी छ। जेएनजी घटनाको अनुसन्धान गर्न आयोगले आयुक्त लिली थापाको समय जगत्तमा गठन गरेको समितिले चैत्र 6 गते नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।

0: खोजिरहो
1: न्यू खोजिरहो
0: हो न्यू खोजिरहो
2: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी फोन 9827 2738 89 9801104355 9801116372 र 9765073877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
2: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बस

0: र एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98 4 3।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरुद्ध रेट दर्ता गरी संवैधानिक इजलासमा पेश गर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाले दायर गरेको निवेदनमा यस्तो आदेश दिएको हो। सर्वोच्चको यस निर्णयसँगै सरकारले ल्याएको अध्यादेशले न्यायिक परीक्षण अब संवैधानिक इजलासबाट हुने भएको छ।
3: सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेकी हुन्।
2: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापार त्यसको सेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीहरूले अड्कल गरेका छन्।
3: अत्यधिक गर्मीपछि बर्दियाका विद्यालयमा बिहानी कक्षा सुरु भएका छन्। बर्दियाका 8 पालिका मध्ये 4 पालिकाले बिहानी कक्षा सुरु गरेका हुन्।
2: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अघि सारेसँगै दैनिक करोडौं रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ।
3: निला जस्ता पाताले छाएको एकै नाशका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन्। कालीकोटको नरहरीनाथ गाउँपालिका स्थित सुगुरखालका निर्मित एकीकृत बस्ती अहिले सुनसान छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोडौंको लगानी बालुवामा पानी जस्तै भएको छ।
2: अब शेयर बजार सोमबार नेप्सी परिसूचक 1% बढेको छ। अघिल्लो कारोबार दिनभन्दा 27.85 अङ्क बढेर नेप्सी परिसूचक 2786.35 बिन्दुमा पुगेर बन्द भएको हो। 2752.95 बिन्दुदेखि खुल्ला भएको नेप्से 2790.34 बिन्दुसम्म पुगेको थियो भने 2752.46 बिन्दुसम्म झरेको थियो।
0: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
4: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
4: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
4: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
4: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
4: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
4: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: नेपाली रेडियो नेटवर्क।
2: नेपाली खबरमा अब विदेशको खबर। पश्चिम एसिया युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनी राष्ट्रपति शी जिनफिङले सोमबार बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन्। अमेरिका इरान तनाव क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेको समयमा भएको यो उच्च स्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि भेटवार्ता गरेका थिए।
3: अब खेल र खेलाडीका खबर। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट तर्फको छनौट प्रतियोगिता आगामी मे 31 सिङ्गापुरमा शुरू हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा आइतबार नै गरिसकिएको छ। प्रतियोगितामा नेपाल समूह एमा परेको छ। यता भुटान विरुद्ध 1-0 कठिन जित निकाल्दै नेपालले भारतको गोवामा सोमबारदेखि शुरू भएको साफ महिला च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ। यो जितसँगै समूह एमा रहेको नेपालले तालिकामा पहिलो 3 अङ्क जोडेको छ।
2: अब विचार विश्लेषण अल्पकालीन रणनीतिमा टिन ठटाउने, पुतला देखाएर तर्साउने, धपाउने यन्त्र प्रयोग गर्ने, बाँदर धपाउन लङ्गुर बाँदरहरू ल्याउने वा रातो बाँदरको भालेले निकाल्ने ठूलो खतराका आवाज रेकर्डिङ पनि प्रयोग गर्न सकिन्छ। खेतबारी वरिपरि बाँदरलाई मन नपर्ने वनस्पति वा फलफूल पनि रोप्न सकिन्छ। विशेष गरी गन्धको प्रयोगले केही समयका लागि बाँदर धपाउन सकिन्छ, जस्तो कागती, अमिलो, टिमुर, बेसार, खोर्सानी बाँदरले मन पराउँदैनन्। बाली नाली जोगाउन निश्चित क्षेत्रमा सोलर इलेक्ट्रिकल फेन्स पनि प्रयोग गर्न सकिन्छ। यो प्रविधि हात्ती व्यवस्थापनमा पनि सफल भएको छ। बाँदरलाई जथाभावी खानेकुरा दिने बानी पूर्णत बन्द गर्नुपर्छ। काठमाडौँका धार्मिक स्थलका बाँदरको स्थायी बासस्थानका लागि बन्ध्याकरण विधि उपयुक्त हुन सक्छ। यो विधि भारतको हिमाचल प्रदेशमा पनि सफल भएको थियो। यसले तत्कालै नतिजा नदिए पनि दीर्घकालीन रूपमा बाँदरको संख्या घटाउन मद्दत गर्छ। धेरै घनत्व भएका ठाउँका लागि यो बढी उपयोगी हुन्छ। जीपीजेडपी जस्ता भ्याक्सिन प्रयोग गर्न सकिन्छ। यो विधि स्वास्थ्य र व्यवस्थापन दुवै हिसाबले उपयुक्त छ। यो भ्याक्सिन खाना मार्फत नै दिन सकिन्छ।
3: गर्भावस्थामा परिवर्तनको असर शीर्षकमा प्राध्यापक डाक्टर सुमन राज ताम्रकारको विचार गोर्खापत्रमा छापिएको छ। जलवायु परिवर्तन गर्भावस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हिमाल, पहाड र तराई क्षेत्रमा फरक फरक जोखिम छन्, जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन्। तापक्रम वृद्धि, वायु प्रदूषण, बाढी पहिरो, संक्रामक रोग र पोषण अभावले गर्भवती महिला र गर्भे शिशु दुवैलाई जोखिममा पारिरहेका छन्। यो समस्या समाधानका लागि बहुआयामिक पहल कदमी आवश्यक छ। व्यक्तिगत सावधानी, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणाली सुदृढीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्याश डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 9765-73877
6: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई
7: बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ त्यसलाई घाटा होइन फाइदै फाइदा हुन्छ
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9452-12206
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-5379-53 9855-77061 र 9855-77053
9: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656-493-4 4 93 580 र 98 556-26 440
10: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 12 गते मंगलबार, सन् 2026 मे 26 तारिक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन

0: यहाँ केही पनि छैन भनेर बाहिर मात्र जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
1: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रुसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न आग्रह,
2: र साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानलाई हराउँदै नेपालको विजय सुरुवात। ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रुपैयाँ पाउने।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 9857035578, 9857070540, 9865 66788।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: काया कहिरनमा अब खबरको सिलसिला। सरकारले 1.5 दर्जन भन्दा बढी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छुट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात् भ्याट, भन्सार महसुल, अन्त शुल्क सङ्कलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सडक मर्मत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सडक निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व सङ्कलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन, अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झन्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
2: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढिरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला 3 महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% ले वृद्धि भएको छ। एलपीजी सिलिन्डरको मूल्य 11.5% ले बढेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा करिब 20% ले बढ्दा मालवाहक यातायात खर्च पनि 17% ले वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अप्रिलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
1: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा सुरुमा उत्साह भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरुद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
1: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रुपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रुपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रुपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौँ स्थित युरोपियली युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेसा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: नेपाल बैंक
8: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेर फुल्न घुमा मा फाउँदे फुल्न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्धिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
9: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 5934
10: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
11: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
12: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
13: लो किन नि के भयो सन्चो भएन
12: होइन यतिकै जानै मन लागेन
13: यतिकै पनि हुन्छ
12: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
13: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
14: नमस्ते कति कामले पाल्नु भयो
13: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
14: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
12: हस् म्याडम
1: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले 1.5 दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो देउबा दम्पति विरुद्धको पक्राउ पुर्जी बदर रेड नोटिस पनि फेरि अस्वीकार रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो सहकारी व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं
2: अब बाँकी प्रसंग पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन् कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन् उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन् थप जानकारी सहित महेश केवालीको रिपोर्ट
15: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बङ्गुर बाख्रा हाँस कुखुरा र गाई पालन गर्दै आउनु भएको छ बिहानदेखि बेलुकासम्म खेतबारी पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ मेहनत आत्मविश्वास र निरन्तर सङ्घर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ
16: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ अब उमेर हुँदाखेरि त पैसा कमाउँछ बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त यही देशमा गरेर खानुपर्छ जस्तो लाग्छ
15: पाल्पाको रामदी पिपल डाँडा घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आएको निरज अरियालको परिवारले आमाको हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ कोभिड-19 को कठिन समयमा घरको भान्साबाट सुरु भएको यो प्रयास प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायिक सोचको संयोजनबाट सुरु भएको यस व्यवसायले महिनामा 1-2 लाख रुपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
17: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आश गर्दछु।
15: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्धर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय सुरु गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठुला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रुपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
0: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त, यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ, मेहनत गर्यो भने यहीं पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ, मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
15: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो, पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय सुरु गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै सुरु गरेको यो व्यवसायबाट अहिले मासिक 30-40 हजार रुपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
18: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या। अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पऱ्यो क्या।
1: स्वदेशमै सम्भावना देखेर सङ्घर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
19: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभीको अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालु आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 769 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खापत्रमा छ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिक
6: स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढेको छ। पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमिन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाडमा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ्दो शीर्षकको खबर गोर्खापत्रमा छ।
6: अब विदेशको खबर। रुसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न आह्वान गरेको छ। रुसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण सुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो। रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरि सकेको थियो। रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रुसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो।
7: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजय सुरुवात गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अङ्क जोडेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपालका लागि 23औं मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाडी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
6: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडी वर्गीकरणमा A+ श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, T20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई A+ श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरुष र 25 महिला खेलाडी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाडी वर्गीकरणमा A+ श्रेणी पहिलोपटक समावेश गरेको हो। यो श्रेणीका खेलाडीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रुपियाँ मासिक पारिश्रमिक पाउने भएको गरेका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रुबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाडीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रुपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरुष र महिला खेलाडीले T20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले T20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो। हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
7: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा सुरु भएको छ। भारतीय मिडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मिडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
7: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान DDC को सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड रुपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
6: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
7: खोलामा आए पो कुलोमा आउँछ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै, महँगी आकाशियो।
6: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, बाँदर आतंकले किसान समस्यामा।
7: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
6: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रुसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न आग्रह।
7: र साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानलाई हराउँदै नेपालको विजय सुरुवात, A+ श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रुपियाँ पाउने।
6: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली काङ्ग्रेससँग सम्बन्धित रहेको छ। यहाँ काङ्ग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार। 93.2 स्वदेश FM।
8: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस तपाईँ देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली network.com मार्फत नेपाली बहस एकैसाथ विश्वभर प्रसारण भइरहेको छ र नेपाली बहस काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपालीहरूले हामीले विभिन्न विषयहरूमा छलफल गर्ने गर्दछौँ र नेपालीहरूका समस्याहरूलाई उठान गर्ने गर्दछौँ र राजनीतिक दल सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक पाटोका विषयमा पनि हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ शेरबहादुर देउबा दम्पति विरुद्धको पक्राउ पुर्जी बदर भएको छ, रेड नोटिस पनि फेरि अस्वीकार भएको छ। पक्राउ पुर्जीको विधि र ढाँचा नै नमिलेको सर्वोच्चको भनाइरहेको छ। देउबा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश समेत दिइएको छ। यो हतारमा निर्णय गर्दाखेरि कमजोर अन्तर्राष्ट्रिय रूपमा इन्टरपोलमा दुई पटक समेत पत्र पठाउँदाखेरि पक्राउ अस्वीकार गर्नुले देशको सुरक्षा प्रशासनको पनि बेइज्जत भएको छ। अन्तर्राष्ट्रिय जगतमा हामी कस्ता तथ्यहरू कस्ता प्रमाणहरू पेश गर्दैछौँ र कसरी इन्टरपोलले अस्वीकार गरिरहेको छ, यसको विषयमा आज हामी चर्चा गर्न चाहन्छौँ। नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलद्वारा दोस्रो पटक पनि पत्र फिर्ता भएको खबर प्राप्त भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। यति बेला राजनीतिक विषयमा छलफल र बहस गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भारतसँगको चिसोपनलाई तातो पार्नका निम्ति न्यानो पार्नका निम्ति भारत भ्रमण जाँदै हुनुहुन्छ। भारत भ्रमण तय भएको छ र प्रधानमन्त्रीको भारत भ्रमण अझै पनि अनिश्चित रहेको छ। दुई देश बीचको सम्बन्धका विषयमा यतिखेर चर्चा र परिचर्चा पनि भइ नै रहेका छन्। आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौँ र बजेटको पूर्व सन्ध्यामा छौँ। जेठ 15 गते बजेट ल्याउनु पर्ने हाम्रो बाध्यात्मक कानुनी व्यवस्था छ र जेठ 15 गते बजेटका निम्ति जुन किसिमको तयारी भइरहेको छ त्यो तयारीका विषयमा पनि चर्चा गर्न चाहन्छौँ। आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन प्रदेश सरकारको विषयलाई पनि उठान गर्दै गर्दाखेरि कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आफ्नै ढङ्गले कार्यान्वयनको चरणमा छन्। कतिपय ठाउँमा कार्यान्वयन गर्न सकस पनि भएको छ। आदरणीय श्रोता, आज नेकपा एमालेको कुरा गर्ने हो भने फेरि अध्यक्षबाट केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न जुन किसिमको दबाव आएको थियो र त्यो दबाव जब सचिवालय बैठक बस्यो र बैठकपछि त्यो सामसुम पार्ने प्रयत्न गरिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा छलफलका निम्ति एउटा समिति गठन भयो र त्यो समितिले त्यसलाई सामधाम पार्ने र केही समयका निम्ति यो आलोचना नेतृत्वको आलोचना टरेको विषय पनि यतिखेर आएको छ। आज हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ। नेपाली बहस मार्फत राजनीतिक दलभित्र त्यस्तै खिचातानी छ। नेपाली कङ्ग्रेसको कुरा यतिखेर गर्ने हो भने नेपाली कङ्ग्रेसमा पनि शेरबहादुर देउबालाई जब विशेष महाधिवेशनबाट हटाइसके पछाडि त्यहाँ पनि एक किसिमको बखेडा सुरु भएको छ, खिचलो सुरु भएको छ, मतभेद सुरु भएको छ। अब गगन कुमार थापाले पार्टीले मिलाउनका निम्ति कसरत गरिरहनु भएको छ तर पार्टी मिल्ने अर्थात् पार्टीको त विभाजनतिर त जाँदैन, विभाजनको डिलमा त छैन, समानान्तर गतिविधिहरू आज नेपाली कङ्ग्रेसमा किन भइरहेका छन्, आज यो विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। र प्रधानमन्त्री किन बोल्दैनन् भन्ने विशेष छ। गणतन्त्र दिवसमा पनि सम्बोधन गर्न राष्ट्रपतिले आग्रह र राष्ट्रपतिले सम्बोधन गर्ने भनेर भनिसकेको विशेष छ। प्रधानमन्त्री भएदेखि नै किन झन बढी मात्रामा चाहिँ बालेन्द्र शाह बालेन मौन बसे त, आज यसको पनि हामी चर्चा गर्न चाहन्छौँ। बालेन शाहले भन्नुभएको छ, बोलेर होइन गरेर देखाउँछौँ, तर बोल्ने ठाउँमा भएको व्यक्ति भएकै नाताले गर्दाखेरि सबैले चासो दिएका छन्। केही कुराहरू बोल्नुपर्छ, जनताका नाममा सम्बोधन गर्नुपर्छ, प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्छ। नित्य कार्यक्रम भनेको देशको एउटा उत्सव हो, पर्व हो, राष्ट्र बनाउने पर्व हो नित्य कार्यक्रम, त्यहाँ पनि प्रधानमन्त्रीको उपस्थिति रहेन। त्यसैले गर्दाखेरि अहिलेमा सुदन गुरुङमाथि छानबिन गर्न सरकारले निर्माण गरेको समितिका अध्यक्ष पूर्व न्यायाधीश श्रीमान अच्युत प्रसाद भण्डारी हुनुहुन्छ। भण्डारी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँहरूले अब सुदन गुरुङमाथि जुन किसिमको छानबिन गरेर 15 दिनभित्र रिपोर्ट बुझाउन भनेको छ सरकारले, कहाँसम्म पुग्यो छानबिन, कसरी छानबिन गरिरहनु भएको छ, प्रमाण तथ्यहरू कसरी केलाइरहनु भएको छ?
9: पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य जो हुनुहुन्छ माननीय सुदन गुरुङ, उहाँलाई नेपाल सरकारको गृहमन्त्री हुँदा र सोपछि उठेका सार्वजनिक सेवा सरकारका विषयहरूमा सम्बन्धमा हामीले सत्य तथ्य बुझी सिफारिस गर्ने म्यान्डेट हामीलाई दिइएको छ। त्यो म्यान्डेट अनुसार अहिले हामी के गरिरहेका छौँ भने अब हामीले आवश्यकता अनुसारका सम्बन्ध व्यक्तिहरूलाई बुझ्ने, संस्थासँग सोधपुछ गर्ने, लिखित प्रमाण पेश गर्न लगाउने, प्रमाणित बुझ्ने जस्ता कार्यहरू अहिले हामीले गरिरहेका छौँ र त्यो जति बेला उहाँलाई सार्वजनिक सरकारको कार्य जति पनि विषयहरू छन् गृहमन्त्री हुँदा र सोपछि उठेका सार्वजनिक सभाको विषयहरू जुन यहाँलाई पनि थाहा छ पत्र पत्रिकामा निकै आएका छन् शेरका कुराहरूमा दीपक भट्टसँग ज्योति जोडिएका छ यो सन्दर्भमा यी सबै कुराहरूको छानबिन गर्न अलिकति टाइम लागिरहेका छ हामीले अब विभिन्न ठाउँबाट यो प्रमाणहरू सङ्कलन गर्नुपर्ने हुन्छ जस्तो स्टक एक्सचेन्जका कुराहरू छ तपाईँको त्यसपछि गएर उहाँको ब्याङ्किङ सवालमा छ उहाँको सम्पत्तिका कुरा सवालमा छ मन्त्री हुँदा उहाँले अथवा मन्त्री भइसकेपछि पछाडि किन्नुभएको जग्गाको सवालको कुरा छ यी सबै यावत कुराहरू जति पनि अहिले बाहिर आएका छन् पत्र पत्रिकामा आएका छन् जति पनि विषयहरू उठेका छन् ती सबैको हामीले छानबिन गर्दैछौँ त्यो छानबिन अहिले नै हामीले भन्न सक्ने स्थिति छैन किनभने प्रमाण बुझ्दैछौँ हामीले बोल्ने होइन प्रमाणले बोल्ला
8: होइन उहाँमाथि त धेरै किसिमका प्रश्नहरू आएका छन् होइन सामाजिक सञ्जालमा
9: कता हुन्छ त्यसै अनुसार मात्रै हामीले निर्णय गरेर एउटा चाहिँ राय त्यसैको आधारमा हामी राय दिन्छौँ
8: होइन उहाँमाथि धेरै प्रश्नहरू उठेका छन् श्रीमान होइन जस्तो उहाँहरूले चाहिँ हिजो उहाँको बुवाका अन्तर्वार्ताहरू पनि आएका छन् मैले भारी बोकेर पढाएको छोरा हो भन्नेदेखि लिएर मजदुरी गरेर पढाएको छोरादेखि लिएर तर चाहिँ हदबन्दीभन्दा बढी जग्गाका विषयहरू छन् होइन बिचौलिया व्यापारीहरूसँगका साँठगाँठका विषयहरू छन् विभिन्न इन्सुरेन्सहरूमा चाहिँ उहाँका लगानीदेखि लिएर चाहिँ अकुत रूपमा सम्पत्ति कमाएको हुँदाहुँदा फेवातालको जग्गा समेत चाहिँ होइन लिजमा लिएको विषयहरू उठिरहेका छन् यसमा चाहिँ तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन गरेर दुधको दुध पानीको पानी छुट्याउन सक्नुहुन्छ किनभने तपाईँ त न्याय प्रशासनमा लामो समय काम गरेको पूर्व न्यायाधीश पनि
9: अब यसमा के छ सर भने नि वा तपाईँले उठाउनु भएका सवालहरू सबै उठेका छन् ती सबैलाई हामीले एक एक गरेर सूक्ष्म रूपले हामीले त्यसलाई चित्रण गर्दैछौँ अब हामीले यही सिलसिलामा विभिन्न निकायहरूबाट जस्तो अघि मैले यहाँलाई निवेदन गरेँ जस्तो स्टक एक्सचेन्जका सवालहरूमा ब्याङ्किङ सवालहरूमा हरेक ठाउँबाट हामीले रिपोर्ट मागिरहेका छौँ केही रिपोर्टहरू हामीलाई प्राप्त पनि भइसकेका छ अब त्यो सबै कुराहरू के देखिन्छ भन्नुहुन्छ भने अहिले नै त्यो मेरिटमा हामी प्रवेश गरिसकेको अवस्था छैन अहिले नै हामीले फाइनल रिजल्ट यस्तो हुन्छ भन्ने सक्ने स्थितिमा हामी छैनौँ किनभने त्यो वस्तुनिष्ठ हुन्छ हाम्रो निर्णयहरू हाम्रो सिफारिसहरू त्यो निर्णयहरू आत्मनिष्ठ रूपले अहिले हामीले बोल्न सक्दैनौँ फेरि के हुन्छ भन्नुहुन्छ भने अहिले हामी छानबिनको चरणमै छौँ एक हप्ता भएको छ बल्ल होइन अब हामीले 4 गतेदेखि काम सम्पर्क सुरु गरेका हौँ अब हामी सकभर हामी दिएको म्यान्डेटभित्र नै काम सम्पन्न गर्ने पक्षमा छौँ हामी जे देख्छौँ त्यही गर्छौँ तर बुझ्ने कुरामा कुनै पनि हामीले कसर बाँकिराखेका छैनौँ एक एक गरेर हामीले तपाईँको निर्वाचन आयोगदेखि सम्पत्ति विवरणदेखि जहाँ जहाँ माग्नु पर्ने हो सबै मागेर हामीले करिब करिब सङ्कलनको अन्तिम चरणमा छौँ अब त्यति भइसकेपछि हामीले त्यसैको आधारमा हामीले प्रमाण सञ्चालन गरेर प्रमाणले जे बोल्छ त्यही अनुसार हामीले चाहिँ एउटा निचोडमा हामी पुग्छौँ र अहिले नै हामीले भन्न सक्दैनौँ भने इन्भेस्टिगेसनको पिरियडमा नै यो भएको हुनाले कुनै पनि कुरालाई इन्भेस्टिगेसन गर्नुभन्दा पहिले राय दिनुभन्दा पहिले कुनै कुरा बोल्नु भएको हुँदैन त्यसलाई हामीलाई म्यान्डेट पनि छैन अर्को कुरो के हो भन्नुहुन्छ भने अनुसन्धान पिरियड जहिले पनि केही प्रमाणहरू जो बुझिएका छन् त्यो गोप्य नै रहन्छन् त्यो अहिले एउटा तपाईँको मलाई एउटा म तपाईँलाई एउटा कुरा के ढुक्क गर्न चाहन्छु भन्नुहुन्छ भने नि प्रमाण जे बोल्छ त्यही हुन्छ वस्तुनिष्ठ ढङ्गले हरेक कुराको पुष्टि गरेर हामीले प्रमाण स्रोत समय त्यहाँ सङ्कलन गरेर राख्छौँ होइन हामीलाई त्यो त्यसको डर त्रास छैन स्वतन्त्र रूपले हामी सङ्कलन स्वतन्त्र रूपले हामी आफ्नो रायलाई प्रस्तुत गर्छौँ
8: होइन श्रीमान तपाईँले बयान लिनु भएको छ सोधपुछ गर्नु भएको छ पूर्व गृह मन्त्री सुदन गुरुङसँग
9: चरणमै छौँ अझै सबै टुङ्गिसकेको अवस्था छैन बयानको चरण अब सुरु हुन्छ हजुर
8: अब बयानमा चाहिँ तपाईँले कसरी तयार गर्नु भएको छ
9: अब बयानमा जति पनि हामीले पहिले त हामीले अब त्यो एउटा तपाईँ केही क्वेसनहरू त पूर्व निर्धारित क्वेसनहरू नै हुन्छन् सामान्य क्वेसनहरू हुन्छन् त्यसपछि जति पनि सवालहरू उठेका छन् त्यो यस्तो हुँदै जान्छ हजुरको बयान भन्ने कुरो अहिले नै प्रिपेयर सबै कुरा हुँदैन केही खाका तयार हुन्छ त्यो खाकाको आधारमा क्वेसनहरू सोध्दै जाँदा जति पनि अहिले जो सार्वजनिक सरकारका विभिन्न विषयहरू उठेका छन् त्यसमा बढी हामी केन्द्रित हुन्छौँ र त्यो केन्द्रित हुँदा उहाँसँग बोलाउँदै बयान गराउँदै जाँदाखेरि जति पनि अरू क्वेसनहरू उठ्छन् त्यही नै क्रिएट त्यही नै हामी फेरि अरू क्वेसनहरू क्रिएट गरेर उहाँलाई क्वेसनहरू सोध्दै हामीले खोजेको कुरा उहाँहरूबाट हामी लिएर अनि मात्रै हामी आफ्नो चाहिँ राय लेख्ने सर्व लाग्छ
8: तथ्य र प्रमाणहरू चाहिँ कसरी सङ्कलन भइरहेको छ श्रीमान
9: तथ्य र प्रमाण यस्तो छ हेर्नुहोस् अब हामीले प्रमाणहरू जहाँ जति पनि अहिले तपाईँको जति पनि यो उठे सवालहरू सार्वजनिक सरकारका विषयहरू जति पनि उठे ती विषयहरू कोसँग सम्बन्धित छन् जस्तो भन्नुहोस् न सम्पत्ति सम्बन्धी उहाँले भरेका फारमहरू होलान् त्यहाँ हामीले बुझ्नुपर्ने होला त्यहाँ उहाँको जहाँ जग्गा देखाइएको छ त्यहाँ गएर तपाईँको त्यो हामीले जस्तो अहिले भूमि प्रशासन भन्छ हिजोको मालपोत कार्यालय जसलाई अहिले हामी भूमि प्रशासन भन्छौँ त्यो भूमि प्रशासन कार्यालयहरू जस्तो धनकुटाबाट माग्ने कामहरू भइसकेको छ, चितवनबाट माग्ने कामहरू भइसकेको छ, गोर्खाबाट माग्ने कामहरू भइसकेको छ, यी सबै सङ्कलन हामीले गरिसकेका छौँ। त्यसको अलावा हामीले केन्द्रमा अहिले के हुन्छ भने नागरिकता नम्बर हानियो भने तपाईँको जग्गा कहाँ छ के छ त्यो सबै कारोबारहरू हामीले अब के केन्द्रीय भूमि प्रशासन यो विभागबाट पनि लिएका छौँ हामीले त्यो पनि त्यसरी पनि हामीले सङ्कलन गरिराखेका छौँ। उहाँको अर्थको सिलसिलामा हामीले कहाँबाट यस्तो एसएमएस आयो कहाँबाट रिमिटेन्स आयो त्यो सबै सङ्कलन गरिराखेका छौँ। र केही कुरा त के हुँदो रहेछ भन्नुहुन्छ भने यो जो हाम्रो यो महालेखा नियन्त्रकको कार्यालय हुन्छ त्यही रिकर्ड त्यहाँ पनि हुँदो रहेछ, यो सबै रिकर्डहरू हामीले अहिले सङ्कलन गरिरहेका छौँ र जस्तो गाडीको सिलसिलामा तपाईँको यातायातसँग बुझिरहेका छौँ। अब यसै सिलसिलामा जस्तो उहाँ ऋणका कुराहरू गर्नुभएको छ अथवा ऋण दिएका कुराहरू पनि उहाँले वडाबाट प्रमाणित गरेर राखेको छ कि छैन ती सबै कुराहरू सम्बन्धित व्यक्तिलाई पनि हामी बुझ्ने चरणमै छौँ। एक दुई दिनभित्र सायद दिएर सकिन्छ होला अनि त्यसपछि हाम्रो राय लेख्ने चलन हामी अगाडि बढ्छौँ।
8: अब एउटा कुरा के छ भने यो 15 दिनभित्र यहाँलाई चाहिँ म्यान्डेट दिएको छ तर प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जुन किसिमका समाचारहरू आइरहेका छन् होइन सम्प्रेषण भएका छन् जुन किसिमको उहाँमाथि आरोप लागेको छ त्यसका केही सिम्टमहरू छन् श्रीमान के भन्न मिल्छ?
9: अहिले यस्तो छ प्रमाण सङ्कलनकै आधारमा भएको हुनाले हामीले अहिले मेरिटमा प्रवेश गर्दैनौँ अझ किनभने छहर कुराहरू राय दिने कुराहरूलाई अहिले पहिले नै बोल्न मिल्दैन त्यसरी बोल्दा के हुँदै हुन्छ भने हजुरको यो कसैपट्टि बायस भयो।
8: तर सञ्चार माध्यममा चाहिँ बयान सुरु भनेर पनि आयो तर बयान चाहिँ सुरु भएको छैन
9: के क्लियर के गरौँ भन्नुहुन्छ भने प्रमाण बुझ्दै जाउँ जता पल्ला भारी हुन्छ त्यतै निर्णय आउँछ
8: निष्पक्ष हुन्छ अनुसन्धान
9: अहिले नै यो हुन्छ ऊ हुन्छ भन्ने सक्ने अवस्थामा आयोगको आयोग समिति छैन किन छैन भन्नुहुन्छ भने त्यहाँ केही म्यान्डेटहरू पनि छ केही कुराहरू गोप्यता राख्ने कुराहरू पनि छ। हामीले एउटा कुरा यहाँलाई के भन्छौँ भने हामीले हाम्रो रिपोर्ट दिँदा बिना पुष्टिको रिपोर्ट चाहिँ हुँदैन कुनै पनि दफाको कुनै पनि शीर्षकको कुनै पनि विषयको हामीले त्यसलाई पुष्टि गर्छौँ।
8: होइन यहाँको बारेमा मलाई थाहा छ यहाँले चाहिँ न्याय प्रशासनमा एकदम राम्रो काम गर्नुभएको छ हिजोका दिनमा होइन दुधको दुध पानीको पानी तपाईँ हरेक कुराले चाहिँ एउटा भनौँ निष्ठावान हुनुहुन्छ तपाईँको हिजोको छवि चाहिँ त्यो प्रकारको छ अच्युत प्रसाद पौडेल पूर्व न्यायाधीशको हैसियतले चाहिँ तर आज चाहिँ जनताले जुन किसिमको छानबिन समितिको अध्यक्ष तपाईँ हुनुहुन्छ सरकारले जुन तपाईँलाई जिम्मेवार दिएको छ त्यसमा चाहिँ निष्पक्ष छानबिन हुन्छ अनुसन्धान हुन्छ होइन
9: एउटा कुरो के छ भन्नुहुन्छ भने नि अब हामी म पेन्सनवाला न्यायाधीश हो है अब तपाईँको मलाई कसैको डर छैन कसैको ऊ पनि छैन हेर्नुहोस् किनभने मैले
8: दबाब छैन कसैको दबाब दबाब आउँछ नि यस्तो टाइममा
9: मेरो सेवामा बुझ्न सक्नुहुन्छ कि मैले मेरो सेवामा मलाई कसैले पनि कहिले औँला काट्न सकेन चाहे झगडेले होस् चाहे महाकिमले होस् चाहे कसैले पनि यो मेरो इतिहास हो तपाईँ म बसेको कुनै पनि जिल्लामा गएर मेरो
8: तपाईँको बारेमा थाहा छ एकदम निष्ठावान
9: त्यसैले एउटा कुरो म यहाँलाई के स्पष्ट रूपमा भन्न चाहन्छु भने नि समितिले स्वतन्त्र भएर निष्पक्ष भएर व्यवसायिक ढङ्गले काम गर्छ हेर्नुहोस् कसैको दबाब र प्रभावमा पर्दैन यो कुरामा तपाईँलाई म अहिले पनि भन्छु मेरो भोलि निर्णयहरू तलमाथि केही छ भन्ने कुराहरूलाई कुनै पनि कागजले बोलेन भने कुनै पनि प्रमाणले त्यहाँ बोलेन भने कुनै पनि त्यो चाहिँ विषयलाई वस्तुनिष्ठ ढङ्गले हामीले त्यहाँ पुष्टि गर्न सकेनौँ भने त्यति बेला यहाँले मलाई भन्नुहोला र यो हामीले अहिले नै यसै गर्छौँ भन्न सक्ने स्थिति चाहिँ छैन किनभने हामी अहिले बोल्ने बुझ्दै चरणमै छौँ जता पल्ला मैले भनिहालेँ यहाँलाई नै जता पल्ला
8: होइन यहाँलाई त थाहा छ नि त तपाईँ त पञ्चायतदेखि चाहिँ पञ्चायतदेखि न्यायालयमा होइन आज गणतन्त्रसम्म देख्नुभयो यहाँले चाहिँ होइन
9: इतिहास भन्नुहुन्छ भने मेरो बाजेदेखि नै यो यो न्याय सेवामा बस्दै आएको हो हेर्नुहोस् मेरो पनि बाजे जमानाको दीक्षा हो त्यति बेलाको राजा भन्थे होइन त्यति बेलाको राजाले राख्ने त्यहाँ चाहिँ न्यायाधीश भन्थे होइन अब त्यसपछि मेरो अब मेरो दाई पनि सुप्रिम कोर्टमै थिए म पनि हाइकोर्ट
8: 5 वर्ष उहाँले सुप्रिम कोर्टमा काम गर्नुभयो नि त पुरुषोत्तम भण्डारी होइन
9: सुप्रिम कोर्टमा अब मैले हेर्नुहोस् है मेरो आफ्नो जागिरीको दौडानमा मैले बिरगन्जको 1 नम्बर भएको चलाएँ हेर्नु जहाँ यो पाटन पछिको ठुलो अदालत हो तर अब मैले सुप्रिम कोर्टमा आउने मौका पाइनँ तर सुप्रिम कोर्टमा मौका आउन नपाए पनि मैले त्यहाँ प्रधान न्यायाधीशको बेन्च असिस्टेन्ट भएर धेरै वर्ष बसेको छु अनि कहिले तल 5 नम्बर बेन्चमा कहिले उपरिस्तार भएर मेरो 5-7 वर्ष मेरो सर्वोच्च आदमी छ मेरो भ्यालीमै तपाईँको हेर्नु हो भने 14-15 वर्ष मेरो भ्यालीमै छ पाटनको न्यायाधीश भएँ अनि तपाईँको यो काठमाडौँ जिल्ला अदालतको तहसिलदार भएँ 2 वर्ष 3 वर्ष त्यहाँको सेसदार भएर बसेँ 2.5 वर्ष त्यहाँको जिल्ला न्यायाधीश भएर बसेँ मैले

0: तपाईँको पब्लिकेसन गरेछ भने सार्वजनिक मन्दिर प्रसिद्ध गरेछ भने त्यहाँ हेर्नु होला, अरू जस्तो हाम्रो त्यो चाहिँ हुँदैन। हरेक
1: दबाब छ श्रीमान, कतैबाट दबाब छ,
0: कसरी दियो त्यो व्यक्तिले दिएको पैसा पनि कसरी प्रमाणित भएको छ वा छैन, यी सबै कुराहरू आधिकारिक रूपले हामी पुष्टि गरेर मात्र राखिन्छौँ।
1: जाँदा जाँदै श्रीमान, कसैबाट दबाब छ, कसैबाट त्यस्तो खालको थ्रेट छ?
0: यसको अहिलेसम्म मलाई एकजना हिजो एकजना साथी कुनै पत्रकारले चाहिँ सोध्नु भएको थियो एउटा क्वेसन, उहाँले कस्तो चलिरहेछ भन्नुभएको थियो, हामी चलिरहेछ यो अहिले तपाईँहरूसँग बोल्ने अवस्थामा हामी छैनौँ, हाम्रो प्रक्रिया भइसकेपछि हाम्रो कागज आफै बोल्छ, हाम्रो प्रमाण आफै बोल्छ, त्यही उल्लेख हुन्छ भनेर हामीले भनिदिएका छौँ। तर अहिले मात्रै हजुरले क्वेसन गर्नुभएको छ, योभन्दा मलाई सोध्या पनि कसैले छैन, प्रेसरको त पुरै छोडिदिनुहोस्।
1: के
0: गर्छु भने हामीलाई अहिले अस्ति तपाईँको यो सदनमा यो समितिलाई निगरानी राख्नुपर्छ भन्ने केही मान्यज्यूहरूले वास्तवमा
1: बोल्नुभएको
0: राख्नुपर्छ, त्यस कारण हामी हेर्नु होला अफिस जान्छौँ आफ्नो घर आउँछौँ।
1: तपाईँप्रतिको त भरोसा पनि छ नि त, होइन, नेपाली जनतालाई विश्वास छ, यहाँको 40 वर्ष चाहिँ न्यायालयको इतिहास छ, होइन,
0: जहिले पनि हेर्नुहोस् आफू आफूले दिएको प्रतिवेदन आफूले गरेको कामप्रति सन्तुष्टि हुनुपर्छ।
1: यहाँ त 40 वर्ष न्यायालयमा बिताइसक्नु भएको छ, रिटायर लाइफमा हो तपाईँ, होइन, पूर्व न्यायाधीश हो तपाईँले, त सत्य तथ्य के हो, दुधको दुध पानीको पानी बाहिर ल्याउनुहुन्छ नि त, जनताको विश्वास छ नि त यहाँप्रति।
0: निश्चित रूपमा तपाईँको फेरि यस्तो छ, सत्य तथ्य ल्याउने भन्दैमा त्यसलाई बिना आधार बिना कारण बिना प्रमाण त्यतिकै आउँदैन, हरेक कुराको यो हो त्यो होइन, चाहे उहाँको विपक्षमा होस् चाहे पक्षमा होस्।
1: अनि यहाँलाई चाहिँ क्राइटेरिया कति छ दायरा चाहिँ? सम्पत्ति त स्वयं आफ्नो व्यक्तिले त सबै आफ्ना नाममा त हाल्दैन, वरपर आसेपासे छिमेकीका नाममा पनि हाल्छ, होइन,
0: उहाँलाई दायरा मैले अघि यहाँलाई भने नि, उहाँलाई के छ भन्नुहुन्छ भने हामीलाई शीर्षकमै के भनिदिनु भएको छ अहिले भन्नुहुन्छ, पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुदन गुरुङ नेपाल सरकारको गृहमन्त्री हुँदा र है त्यो पछि उठेका सार्वजनिक सरोकारका विभिन्न विषयहरूका सन्दर्भमा, यसको मतलब गृहमन्त्री हुँदा भनेको उहाँको ऐतिहासिक पृष्ठभूमिले नहेर्ने भनेको होइन, उहाँको चाहिँ पैतृक सम्पत्तिहरू नहेर्ने भनेको होइन, उहाँ गृहमन्त्री हुनुभन्दा पहिले उहाँको नाममा कति सेयर छ, कति व्यवसाय छ, कति जग्गा जमिन छ, यो सबै नहेर्ने भनेको होइन, त्यो पनि हामी हेरिरहेको छौँ। त्यो सबै हेरिसकेपछि र त्यसको स्रोतलाई पहिचान गरिसकेपछि कुन माध्यमबाट पैसा गएको छ त्यो कुराहरूलाई पनि हामी हेरिरहेका छौँ, र हामी सकभर सम्भव भएसम्म तपाईँको इमेल आएबाट देशबाट आएका मिट्यान्सका कुराहरूलाई पनि हामी जस्ताको तस्तै राख्न सकेका छौँ, र उहाँहरूसँग अझै हामी अब यो बयानकै चरणमा छौँ, अब केही एक दुई दिनभित्रै हामीले बयान गऱ्यौँ भने त्यसपछि बल्ल हामी चाहिँ एउटा अलिकति तपाईँको निचोडतिर पुग्छौँ। अरू प्रमाणहरू सङ्कलन गर्ने कुराहरूमा हामी धेरै अगाडि बढिसकेका छौँ, हामीले अहिलेको अहिले नै त्यो जवाफहरू मागिसकेका छौँ, आजको आजै माग्छौँ, उहाँहरू दिइ पनि राख्नु भएको छ, हरेक कार्यालयले बहुत राम्रोसँग सहयोग पनि गरिराखेको छ, त्यो हो भने समितिले हेर्नु समयमा नै चाहिँ रिपोर्ट गरेर सक्ला अथवा कुनै बाँकी रहेको रहला जस्तो मलाई चाहिँ लाग्दैन, तर पनि हामी अब लेख्ने चरणमा चाहिँ अलिकति टाइम लाग्न सक्छ।
1: यहाँको अनुसन्धान र छानबिन सफल रहोस् शुभकामना, यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद श्रीमान, नमस्कार।
0: हवस् तपाईँले पनि धेरै धेरै यहाँको यो चाहिँ सञ्चारलाई पनि धेरै धेरै धन्यवाद, कमसे कम पहिलो पटक मलाई यो बोल्ने मौका दिनुभयो यसको लागि।
1: अनि यहाँको आवाज त लाखौँ जनताले सुनिरहेका छन् यतिखेर, किनभने हामी 300-400 रेडियोमा छौँ देशभरि रूपमा, होइन, अनलाइन डिजिटल प्लेटफर्म धेरैमा छौँ हामी नेपाली भाषामा।
0: हवस् थ्याङ्क यू भेरी मच हजुर,
1: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व न्यायाधीश एवं गृहमन्त्री पूर्व गृहमन्त्री सुदन गुरुङको छानबिन गर्न बनेको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारी। आदरणीय श्रोता, नेपाली भाषामा छोटो विषय हामी छौँ, विषयपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भव। हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ, ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0280-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ, टेकमाइन्डलाई टेकमाइन्डलाई।
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। हैन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने।

0: गएकी किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
1: नारायणी होटल गर्ने डिश होम इन्टरनेट
0: भएको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्रा

0: जुन कानुनको दफा प्रयोग गरिएको छ त्यसको अधिकार चाहिँ
1: हुन्छ, यसलाई चाहिँ फैसलै गर्नुपर्ने होइन र भने
0: होइन, अब त्यो जुन कानुनको दफा प्रयोग गरिएको छ त्यसको अधिकार चाहिँ जिल्ला न्यायाधीशलाई नै दिएको छ, जिल्ला अदालतलाई नै दिएको छ है। अब जिल्ला अदालतको माननीय न्यायाधीशले गरिसक्नु भएको फैसलाको बारेमा हामीले कानुन व्यवसायी भएको हुनाले टिका टिप्पणी नगरौँ, त्यो वास्तवमा अधिकार नै जिल्ला न्यायाधीशकै हो, त्यो सर्वोच्च अदालतको अधिकार होइन। अब बिस्तारै त्यो कुरा गलत छ भने उच्च हुँदै सर्वोच्च आउला, तर सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने विषय थिएन, जिल्ला अदालतको नै अधिकार थियो, जिल्ला अदालतले निर्णय गरिसक्यो।
1: अब रवि लामिछानेजी प्रधानमन्त्री बन्ने बाटो पनि खुल्यो होइन,
0: उहाँ चाहिँ निलम्बन हुनु परेन, अब संसद अब अर्को अदालतमा पनि छ त्यस्तै, अब सायद कास्की जस्तै हुन्छ कि हुँदैन होइन, अब पाँचवटा जिल्ला अदालतमा उहाँको मुद्दा दायर भएर काम भइरहेछ, त्यसमध्ये तिनवटामा चाहिँ सम्पत्ति शुद्धिकरण पनि छ, सम्पत्ति शुद्धिकरण
1: भने चाहिँ अब सांसद पद चाहिँ कायम रह्यो, निलम्बन हुने भएन, यसमा बखेडा भएन, अब छैन तत्काललाई,
0: अब सबैतिर यो फिर्ता भयो भने उहाँको निलम्बन चाहिँ हो होइन, निलम्बन नभएपछि अब ठगी मुद्दा चल्दैमा उहाँ चाहिँ अयोग्य हुँदैन।
1: अब अहिलेको अवस्थामा चाहिँ न्यायालयमा जुन किसिमको एक किसिमको परिवर्तन पनि भएको छ, वरियता क्रम मिचिएको छ भनिन्छ, क्रमभङ्गता पनि भयो, पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल, कुमार रेग्मी हुँदै होइन हरि फुयाललाई छोडेर चौथो नम्बरमा डाक्टर मनोज कुमार शर्माजी होइन प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ, यो अवस्थालाई हेर्ने हो भने नेपालको इतिहासमा दिपकराज जोशी जस्तो लाग्छ मलाई, उहाँ संसदीय सुनवाईसम्म पुग्नुभयो, त्यसपछि उहाँको केही विवादहरू आएर चाहिँ उहाँ ब्याग हुनुपर्ने स्थिति आएको थियो, त्यो बाहेक पनि 47-48 बहुदल आउँदा पनि पुरानै न्यायाधीशहरूको निरन्तरता भएको थियो, यो क्रमभङ्गता
0: अब यसलाई क्रमभङ्गता पनि भन्न मिल्दैन, यो चाहिँ संविधान बमोजिम भएको काम हो, नेपालको संविधानले 3 वर्ष पुगेको सर्वोच्च अदालतमा 3 वर्ष काम गरिसकेको जोसुकैलाई पनि प्रधान न्यायाधीश बनाउन सक्छ भन्ने व्यवस्था छ, संवैधानिक संवैधानिक परिषदलाई पूर्ण अधिकार दिएको छ, संवैधानिक परिषदले योग्यता पुगेको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति गरेका छ। अब यसमा अब हामीले थप टिका टिप्पणी गर्नु चाहिँ किन ठिक हुँदैन भने संवैधानिक परिषदलाई हामीले अविश्वास गरेको ठहर छ, अब संवैधानिक परिषदमा भनेको यो देशको सबभन्दा ठुला ठुला व्यक्तिहरू, सबभन्दा चाहिँ के भन्छ संविधानले सबभन्दा माथि राखेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले गरेको निर्णय को बारेमा टिका टिप्पणी गर्ने भन्ने कुराले चाहिँ अब जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई कमजोर बनाएको ठहर छ, त्यस कारणले अहिले जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई सबैले सहयोग गरौँ र कानुन क्षेत्रलाई अब चाहिँ स्वच्छ पवित्र बनाउने काममा हामी सबै लागौँ भन्छु म।
1: होइन तर चाहिँ जुन किसिमले चाहिँ यो विवाद भएको छ, अहिले पहिलो नम्बरमा वरिष्ठतम रहनुभएका सपना प्रधान मल्लजी उहाँ विधामा पनि बस्नु भएको छ होइन, न्याय प्रशासनमा कतै यसले चाहिँ भित्र रूपमा यो भन्छ नि एउटा स्याडो वार त सुरु गर्दैन कतै,
0: यसले स्याडो वार सुरु गर्नु हुँदैन किनभने त्यहाँ धेरै बुद्धिमान श्रीमानहरू हुनुहुन्छ, जजहरू हुनुहुन्छ सर्वोच्च अदालतमा, अब उहाँहरूले यसलाई स्याडो वारको रूपमा अथवा हिजो अस्ति सर्वोच्च अदालतमा चाहिँ देखिएको विभिन्न किसिमको बेमेलहरू इत्यादि कुराहरूमा उहाँहरूले परिणत हुन दिनुहुन्न, र त्यसको लागि सबभन्दा मुख्य मान्छे भनेको अब सम्माननीय प्रधान न्यायाधीश मनोज कुमार शर्मा नै हो, उहाँले आफूलाई सही ढङ्गले प्रस्तुत गर्नुपर्छ र उहाँले सही ढङ्गले प्रस्तुत गर्दा गर्दै कसैले गलत कुरा भन्यो भने त्यो सबैलाई थाहा हुन्छ बाहिर, त्यस कारणले गर्दाखेरि प्रमुख अब चाहिँ के भन्दाखेरि नेतृत्वकर्ता चाहिँ सम्माननीय प्रधान न्यायाधीश नै हो, उहाँले आफूलाई सही ढङ्गले नेतृत्व गर्नुभयो भने यी कुराहरू बिस्तारै हराउँदै जान्छ।
1: होइन अब न्यायालयको चाहिँ अवस्था के छ, न्यायालय एउटा आफ्नै लाइनमा लिन्छ तर कतिपयले के भने भने नि अध्यादेशै ल्याएर कम्फर्टेबल बनाउन खोज्यो अहिलेको सरकारले पनि, तिनजनाले नियुक्ति गर्न पाउने गरी चाहिँ जुन किसिमको अध्यादेश आयो यहीबाट चाहिँ सुरु भयो न्यायालयमा हस्तक्षेप गर्न।
0: अब हेर्नु अध्यादेश चाहिँ तपाईँको केपी ओलीले पनि त्यति बेला अध्यादेश ल्याएर बिहान अध्यादेश ल्याएर दिउँसो संवैधानिक नियुक्ति गर्नुभएको थियो, त्यसै गरी शेरबहादुर देउवाको पालामा तपाईँको एमाले पार्टी फुटाउनको लागि अध्यादेश ल्याएर माधव नेपाललाई पार्टी फुटाउनलाई सजिलो बनाइदिएर त्यो अध्यादेश पछि खारेज भएको थियो, दुइटै अध्यादेश खालि एउटा कुनै आफ्नो कामको लागि स्वात्त ल्याए स्वातपछि खारेज भयो है, त्यो हामीले हिजो अस्ति देखेको हो, सर्वोच्च अदालतले त्यो दुइटै अध्यादेशलाई सदर गर्यो, त्यो त्यसलाई चाहिँ गलत हो भनेर सर्वोच्च अदालतले भनेन, त्यही सर्वोच्च अदालत हो। अब अहिले फेरि अध्यादेशको आधारमा काम भएको छ, म चाहिँ अध्यादेशको आधारमा काम चाहिँ हुनु हुँदैन भन्ने पक्षधर हो, तर यो त हिजोदेखि चल्दै आयो र अहिले हेर्दाखेरि के छ भनेदेखि जो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँको 182 सिट छ, उहाँले भोलि गर्ने पनि यही हो, अध्यादेशबाट गरे पनि भोलि चाहिँ रेगुलर हुँदा पनि हुने यही थियो। र लामो समयसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश खालिराख्नु हुँदैन थियो, त्यस कारणले गर्दाखेरि उहाँहरूले समयमा काम गर्नको लागि अध्यादेश ल्याउनु भयो, किनभने रेगुलर रूपमा गएको भए त्यो धेरै समय लाग्थ्यो, त्यस कारणले गर्दा उहाँहरूले समयमा प्रधान न्यायाधीश ल्याउनको लागि ल्याएको अध्यादेश भएको हुनाले र सर्वोच्च अदालतले यस्ता अध्यादेशहरू पहिला सदर गरिसकेका हुनाले त्यसलाई अन्यथा भन्न मिल्दैन।
1: अब अहिले जुन किसिमको अब अदालतबाट होइन यो कतिपय आदेशहरू आउँछन् फैसलाहरू आउँछन् निकै चर्चामा पनि रहन्छन्, पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा पत्नी आर्जु राणा देउबा र शेरबहादुर देउबालाई इन्टरपोलले दुई पटक चाहिँ अस्वीकार गरेर पठाइदिइसक्यो, सर्वोच्चले हिजो आदेश गरेछ पक्राउ नगर्नु भनेर, हामी कतै तथ्य र प्रमाणका आधारमा कमजोर त बन्दै छैनौँ, न्यायालयले गरेका डिसिजनहरू त सबैलाई स्वीकार्य नै हुन्छ, सम्मान गर्नुपर्छ न्यायालयको, हामी कतातिर जाँदैछौँ यो अवस्थालाई हेर्दा?
0: सर्वोच्च अदालतले गरेको जुन शेरबहादुर देउबा र उहाँको पत्नी भन्ने शब्द प्रयोग गरेर पक्राउपरी जारी भएको थियो है, त्यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले काठमाडौँ जिल्ला अदालतबाट त्यो स्वीकृति लिएको रहेछ होइन, सम्पत्ति शुद्धिकरण विभागले चाहिँ विशेष अदालत बाहेक जिल्ला अदालतबाट लिन पाइँदैन, त्यस कारणले गर्दा सर्वोच्च अदालतले के भन्यो भने तपाईँले गरेको यो प्रक्रिया नै गलत छ, नाउँ पनि आर्जु देउबा राणा भनेर लेख्नुपर्नेमा तपाईँले चाहिँ नि शेरबहादुर देउबाको पत्नी भन्नुभयो, शेरबहादुर देउबाको पत्नी भनेर चाहिँ कसैलाई पनि पक्राउ पर्ची जारी गर्न मिल्दैन, त्यो एउटा गलत भयो, मान्छेको आइडेन्टिटी हुन्छ, नाउँ हुन्छ, त्यसमा तपाईँले जानु पर्थ्यो। दोस्रो कुरा चाहिँ नि तपाईँले जिल्ला अदालतबाट यसरी पक्राउ पर्ची चाहिँ लिन मिल्दैन, तपाईँ चाहिँ सम्पत्ति शुद्धिकरण विभाग भएको हुनाले तपाईँले विशेष अदालतमा जानुपर्छ, यदि जिल्ला सरकारी वकिल कार्यालयले गरेको थियो भने त्यो जिल्ला अदालतबाट गर्नु पर्थ्यो, किनभने अहिले जिल्ला सरकारी वकिललाई पनि त्यो अधिकार दिएको छ, तर सम्पत्ति शुद्धिकरण विभाग चाहिँ जाने विशेष अदालतमा हो, तपाईँ गलत ठाउँमा जानुभयो भनेर एउटा बाटो देखाइदिएको मात्रै हो, यो चाहिँ नि तपाईँको खारेज गरेको होइन, यसरी चाहिँ नि पक्राउ पर्ची जारी गर्नुहोस् है भनेर बाटो देखाइदिएको छ सर्वोच्च अदालतले।
1: अब भनेपछि अहिले सबै कुराहरू न्याय सम्पादनमा जुन किसिमका विषयहरू अगाडि आएका छन् चिन्ता गर्नुपर्ने अवस्था होइन, छ वर्षका लागि प्रधान न्यायाधीशमा डाक्टर शर्मा आइसके पछाडि न्याय चाहिँ एउटा समृद्ध सुसंस्कृत ढङ्गले अगाडि बढ्छ होइन।
0: मलाई लाग्छ सम्मानित प्रधान न्यायाधीश जो आउनु भएको छ, सम्मान्य प्रधान न्यायाधीश, उहाँले आफूलाई सम्हालेर लानुपर्छ, उहाँलाई हामीले जति चिनेका छौँ उहाँले आफूलाई त्यो ढङ्गले लिएर जानुहुन्छ, आफूलाई उहाँले आफू म महान हो भन्ने ठाउँमा राख्नुहुन्न होला, उहाँले राम्रोसँग काम गर्नुहुन्छ र उहाँले गरेको राम्रो कामको लागि हामी सबैले सहयोग गर्छौँ र उहाँले गलत गर्नुभयो भने खबरदारी पनि हामी त्यत्तिकै गर्छौँ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नमस्कार। वहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं कानुनका जानकार बाबुराम दाहाल आदले श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 59 63 58 5570 0161 र 98 5570 0053।
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 5570 2640।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: स्वदेश FM 93.2 MHz।
6: तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा धान खेती गर्ने कृषकहरूका लागि ज्येष्ठ 12 गते मंगलबारदेखि अनुदानसहितको धानको बिउ बिक्री वितरण शुरू हुने भएको छ। धान रोपाईका लागि उपयुक्त समय आइसकेको अवस्थामा माडी नगरपालिका कृषि शाखाले माडीमा रहेका 4 साना किसान कृषि सहकारी संस्था मार्फत 50% अनुदानमा बिउ उपलब्ध गराउन लागेको हो। वितरण गरिने धानका प्रजातिहरूमा हरदिना 6, सावित्री, सावा, रामधान, राधा 4 र सुक्खा 3 रहेका छन्। 50% अनुदानपछि सावा, हरदिनाथ र रामधान जातको बिउको मूल्य प्रति किलो 36 रुपियाँ तथा सावित्री, राधा 4 र सुक्खा 3 जातका बिउको मूल्य प्रति किलो 34 रुपियाँ 50 पैसा कायम गरिएको कृषि शाखाले जनाएको छ। एक किसानले अधिकतम 30 किलोग्राम बिउ अनुदानसहितको मूल्यमा पाउने र बिउ वितरण बिहान 7 बजेदेखि सुरु हुने माडीका साना किसान कृषि सहकारी संस्थाहरूले जनाएका छन्। बरुवा स्थित गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 1 र 2 बसन्तपुर स्थित बगौडा महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 3, 4 र 5 कीर्तनपुर स्थित कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 6 र 7 तथा खरकट्टा स्थित ऐदापुरी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नम्बर 8 र 9 हनुमानझुलामा समेत बिउ वितरण गर्ने व्यवस्था मिलाएको कृषि शाखा प्रमुख सुरेश सिंह खडाले जानकारी दिनुभयो। किसानले लक्षित गर्दै निशुल्क माटो परीक्षण सेवा सुरु गरेको छ। गत साताबाट कृषकहरूले ल्याएको माटोको निशुल्क परीक्षण तथा उपचार सिफारिस सेवा गरिएको नगर कृषि शाखाका अधिकृत अनिल बस्यालले बताउनुभयो। चालु आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन भएको हो। किसानहरूले आफ्नो बारीको माटो परीक्षण गराउन कृषि शाखा बसन्तपुर वा मातहतका कृषि सेवा केन्द्रहरू माडी 1 गर्दी र माडी 9 कृष्णनगरमा माटोको नमुना बुझाउन सक्ने अधिकृत बस्यालले जानकारी दिनुभयो। माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा उपयुक्त बारी छनौट तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने कृषि शाखाको भनाइ छ। नगरपालिकाले किसानलाई आफैले माटोको नमुना सङ्कलन गरी ल्याउन अनुरोध गर्दै आवश्यक परे प्राविधिक सहयोग कृषि शाखाबाट लिन सकिने समेत जनाएको छ। क्षेत्रबाट सञ्चालित स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुरमा रिले प्रसारण हुने स्वदेश प्लस एफएम 102.1 मेगाहर्जको अनलाइन श्रोता संख्या 1.5 करोड बढी पुगेको छ। लोकप्रिय मोबाइल एप्स हाम्रो पात्र मार्फत स्वदेश एफएम सुन्ने तथा सुनेका श्रोताहरूको कुल संख्या 1.60 करोड पुगेको हो। नेपालीहरूले सर्वाधिक प्रयोग गर्ने मध्येको सो एप्सबाट रेडियो सुन्नेहरूले स्वदेश एफएमलाई मनपर्ने रेडियोका रूपमा बुकमार्क गरी सकारात्मक प्रतिक्रिया पोस्ट गर्दै आएका छन्। देश विदेशबाट सञ्चालित नेपाली भाषाका करिब 700 रेडियोहरू समेटिएको हाम्रो पात्र एप्समा 1 करोड बढी श्रोताहरू पाएको रेडियोहरूमा स्वदेश एफएमसँगै उज्यालो नेटवर्क, रेडियो कान्तिपुर, कालिका एफएम, रेडियो नेपाल, इमेज एफएम र नेपाली रेडियो नेटवर्क मात्रै रहेका छन्। यस्तै अर्को लोकप्रिय मोबाइल एप्स नेपाली पात्रबाट थप 32 लाख बढीले स्वदेश एफएम सुनेको तथ्याङ्क छ। यसबाहेक अमेरिकी रेडियो प्लेटफर्म जोनो मिडियाबाट समेत मासिक करिब 2 लाखजनाले नियमित रूपमा स्वदेश एफएम सुन्ने गरेका छन्। यस्तै अन्य दर्जनौ नेपाली रेडियो एप्सहरूमा समेत स्वदेश एफएम प्रयोगकर्ताहरूको प्राथमिक रोजाइको रेडियोका रूपमा रहेको देख्न सकिन्छ। दोनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माडिसा लक्ष्मी निवास स्थित मनमोहन बालग्रामको आकस्मिक अनुगमन गर्नुभएको छ। त्यसक्रममा बालग्राम व्यवस्थापनसँग कुराकानी गर्दै उहाँले बालबालिकाको बसोबास, खानपान, अभिलेख व्यवस्थापन र समग्र संस्थागत सञ्चालनप्रति असन्तोष व्यक्त गर्दै तत्काल सुधार गर्न निर्देशन दिनुभयो। उहाँले बालग्रामभित्र रहेका बालबालिकाहरूसँग समेत कुराकानी गर्दै उनीहरूको अवस्थाबारे सोधखोज गर्नुभयो। बालग्रामको अवस्था सुधार्थ माडी नगरपालिकाको विशेष भूमिका रहने औल्याउँदै उहाँले बालग्राममा बालबालिकाहरूको सुरक्षा, संरक्षण र व्यवस्थापनमा कानून अनुसारका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न जोड दिनुभयो। अनुगमनका क्रममा बालग्राम व्यवस्थापन समितिको निर्णय, पुस्तिका र लेखा परीक्षण प्रतिवेदन ल्याइएको प्रजीय कार्यालयले जनाएको छ। करिब 6 वर्ष अघि तत्कालीन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुम खोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी गर्दै हात्ती लगाई घर भत्काउँदा घरबार विहीन हुन पुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा राखेको थियो। त्यस कार्यका निम्ति
पनि नगरपालिकाको अनुरोध सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो। सुरुवातदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकहरूले सहयोग गरिआएका छन्। हाल बालग्रामलाई संस्थागत र भौतिक सुधार गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। प्रमुख तारा कुमारी काजी महतोले चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सोभिता गौतमसँगको सल्लाह अनुसार नै चितवन राष्ट्रिय निकुञ्जभित्र मोजाइक ब्लक राखी सड़क स्तर उन्नतिको टेन्डर खुल्न स्थगन गरिएको बताउनु भएको छ। नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले सो कुरा बताउनु भएको हो। वडामा विनियोजन गरिएको 25-25 लाख रुपियाँ सहित नगरका योजनाबाट बजेट जेएनजी आन्दोलनका क्रममा कटौती गरेर जंगलभित्र बाटोमा ब्लक बिछाउने योजना गरिएको स्मरण गर्दै उहाँले निर्वाचनपछिको अवस्थामा संघीय सरकारबाट बजेट आउने सम्भावनालाई ध्यानमा राख्दै तत्कालका लागि ठेक्का प्रक्रिया अघि नबढाइएको बताउनुभयो। दुईजना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकारी सहित आफूले कानून मन्त्रीलाई भेटेर जंगलको बाटो निर्माणबारे छलफल गरेको जानकारी दिँदै मन्त्री गौतमले हालचालु रहेकै बाटो स्तर उन्नति गर्ने संकेत गर्नुभएको र वातावरणीय प्रभाव मूल्याङ्कन टोली पठाउनु भएको नगर प्रमुख महतोले जनाउनुभयो। नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय निर्णय सहित कार्यपालिकाको निर्णय समेत संघीय सरकारलाई पठाइसकेको भन्दै उहाँले असार मसान्तसम्म संघीय बजेट विनियोजन भएमा सोही अनुसार काम अगाडि बढाइने बताउनुभयो। अहिले नै ठेक्का गर्दा काम भदौ असोजसम्म लम्बिन सक्ने र त्यति बेलासम्म संघीय सरकारबाट पनि सोही सड़कमा बजेट आए दोहोरो ठेक्का पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले केही समयका लागि प्रक्रिया रोकिएको उहाँले स्पष्ट पार्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कर्मचारी कहिले त्रसित हुन नपर्ने र कसैको दबाव वा सोर्सफोर्समा जान नपर्ने बताउनु भएको छ। भाडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा कर्मचारीहरूको सर्वबारे उठेको जिज्ञासाको जवाब दिँदै उहाँले यस्तो कुरा बताउनु भएको हो। कर्मचारीहरू त्रसित छन् भन्ने भनाइप्रति प्रतिक्रिया दिँदै उहाँले कर्मचारी प्रशासन नियम र कानून अनुसार सञ्चालन हुने बताउनुभयो। काम नगर्ने वा जनताको करको सदुपयोग नगर्ने कर्मचारीप्रति आफ्नो निगरानी र कानूनी कार्यवाही निरन्तर रहने उहाँले चेतावनी समेत दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनको जिम्मेवारी भएकाले लापरवाही सही गर्न नसकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भूषाले सरुवा हुन पाउनु कर्मचारीको अधिकार भएको र त्यसको व्यवस्थापन सम्बन्धित निकाय तथा मन्त्रालय स्तरबाट हुने गरेको समेत बताउनुभयो। सरुवा गर्ने निकाय र स्थानीय तहको व्यवस्थापन भूमिका फरक हुने भएकाले सो विषयमा स्पष्ट हुनुपर्ने उहाँको भनाइरहेको थियो। केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टुडीखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतका अनुसार सो पत्रमा संविधानको धारा 66 धारा 2 बमोजिम जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा टुडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ भन्ने वाक्यांश लेखिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयको सिलिङ घटाउने तयारी गरेको छ। विशेष गरी भौतिक पूर्वाधार ऊर्जा खानेपानी र कृषि जस्ता उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने भएको छ। मन्त्रालयहरूले संसदीय समितिमा दिएको जानकारी अनुसार धेरै मन्त्रालयको बजेट कटौती भएर प्रस्तावित गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको वैदेशिक भ्रमणका सम्बन्धमा यस्तो बताउनु भएको हो। उहाँले वर्तमान सरकार अहिले आफ्नो कार्य सम्पादनको सुरुवाती चरणमा रहेको र आन्तरिक काममा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल व्यवस्थित र नागरिक मैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधि मैत्री र सहज बनाउँदै लगेको हो। हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका 60 जिल्लामा विस्तार भइसकेको छ। अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले सोमबार उहाँहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
हाम्रो महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई तीव्रता दिएको छ। सोमबार ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ। को बचत दुरुपयोग सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघमा आबद्ध देशका गैरावासी राष्ट्र तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको सम्मा डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै पुरा नभएर सिंहदरबार घेराउ सहितका कार्यक्रमहरू सार्वजनिक गरेको छ। देशैभर 338 पालिकाले भूपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भूपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गरिएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्यागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्यागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले भने अझै पनि काम सुरु गर्न सकेका छैनन्। र नेपालको प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले सोमबार 5 विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी वृत्त सोरखुट्टे समेतको टोलीले 5 विदेशी महिलालाई पक्राउ गरेको छ। परिसर काठमाडौँका प्रमुख तथा एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा 4 युगाण्डाका महिला छन् भने 1 केन्याकी महिला छन्। उनीहरू पक्राउ पर्नुको मुख्य कारण यौन धन्दा रहेको जनाइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्ण थापा जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
1: अहिलेको अवस्थामा नेकपा एमालेको विवाद मथर भएको हो, अब केपी शर्मा ओलीको विकल्पमा नेतृत्व खोज्ने गरी जुन किसिमको पहल भएको थियो, अस्ति सचिवालयमा जुन किसिमका अभिव्यक्तिहरू बाहिर आएका थिए, तर यसलाई त मत्थर पारियो नि त होइन?
2: नेकपा एमालेमा अहिले विचारमा, व्यवहारमा, कार्यशैलीमा र नेतृत्वको सन्दर्भमा पुनर्गठनको आवश्यकता छ भन्ने पहिले छलफल थियो, विभिन्न मान्छेका मतहरू थिए, दृष्टिकोणहरू थिए र अहिले पार्टीको सचिवालयको बैठकले यो पुनर्गठनको आवश्यकता छ भन्ने कुरालाई औपचारिक रूपमा त्यसलाई ग्रहण गर्यो र त्यसका निम्ति कार्यदल बनेको छ। कार्यदलले प्रतिवेदन प्रस्तुत गर्छ, त्यसमाथि फेरि सचिवालयमा छलफल हुन्छ, केन्द्रीय कमिटीमा छलफल हुन्छ र संस्थागत ढङ्गले नै अब पुनर्गठनको आवश्यकता भनेको हिजो व्यक्तिको विश्लेषणमा आधारित थियो, अब चाहिँ सिँगै पार्टीले त्यसलाई ग्रहण गर्यो र त्यसलाई संस्थागत ढङ्गले नै समाधान खोज्ने बाटोमा नेकपा एमाले
1: पार्टी अध्यक्षले त के भन्नुभएको छ भने मलाई कसरी हटाउनुहुन्छ, म हट्ने बाटो के हो, मतलब भर्खर 11 महाधिवेशनबाट अध्यक्षमा विजय भएर आएको व्यक्ति म किन छोड्ने, मेरो गल्ती के हो भन्नु भएको छ क्या उहाँले चाहिँ?
2: होइन, उहाँका गल्तीका निम्ति छोड्ने भन्ने होइन, हामीले जुन मूल्य, जुन मान्यता स्थापित गरेका छौँ, जनताको बहुदलले जनमतको प्रकाशमा पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको जुन मान्यता हामीले स्थापित गऱ्यौँ, त्यसमा दुई कार्यकाल र 70 वर्षको उमेरको प्रबन्ध पनि गऱ्यौँ। उहाँले आजको मात्रै सन्दर्भ होइन, उहाँले पहिले नै छोड्नु पर्थ्यो, उहाँले अगाडि नै छोडेर पार्टीलाई ठिक दिशामा जान दिनु पर्थ्यो, पार्टीको कमिटी प्रणालीलाई उहाँले कमजोर बनाइदिनुभयो, सम्पूर्ण अधिकार चाहिँ एउटा व्यक्तिमा केन्द्रित गर्ने अभ्यास व्यवहारमा त्यो मान्छेले देख्न पर्यो, व्यवहार पर्यो, जसका कारणले हामीले जुन मान्यता स्थापित गरेका थियौँ नि, बहुपदीय प्रणालीमा हामी गयौँ, हरेक व्यक्तिको परिभाषित जिम्मेवारी छ, त्यहाँ कुनै परिभाषित जिम्मेवारी अन्तर्गत मान्छेले काम गर्न नपाउने खालको परिस्थिति बन्यो, तलका कमिटीहरू त्यसको सान्दर्भिकता समाप्त भयो, जनवर्गीय संगठन सञ्चालन गर्ने सन्दर्भमा आदेश प्रवाहबाट नेता नेतृत्व चुनिनु पर्ने स्थिति भयो र जसकोले उनीहरूले आफ्नो पहिचान गुमाए, सान्दर्भिकता गुमाए, यी समग्रतामा पार्टी जीवनलाई तहस नहस पार्नेर त्यसको चाहिँ केन्द्रमा आफू मात्रै रहने प्रकारको अभ्यासबाट अगाडि बढेको परिस्थितिलाई अहिले सबैले के स्वीकार गर्यो भन्दा यी सबै विषयमा अब संस्थागत ढङ्गले नै फैसला गर्नुपर्छ, उहाँले व्यक्तिले के भन्नुहुन्छ भन्ने प्रकारको कुरा भएको तर्क हो।
1: भनेपछि अबको विकल्प भनेको चाहिँ केपी शर्मा ओली पार्टी अध्यक्षबाट उहाँले मार्ग प्रशस्त गर्ने र अनि कसको नेतृत्वमा एमाले अगाडि बढ्ने हो त्यसको त्यसपछि?
2: होइन, नेतृत्व कसकोमा बढ्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो विधि छ, त्यो विधिले नै तय गर्छ, सम्पन्न बनाएका छौँ, त्यो अभ्यासमा नै हामीले त्यसलाई अगाडि लैजानुपर्छ भन्ने मलाई लाग्छ। अहिलेका सन्दर्भमा पार्टीको अध्यक्ष कमरेड केपी शर्मा ओली नै भएको हुनाले उहाँले समाधान दिनुपर्छ, उहाँले आफ्ना निम्ति कुनै किसिमका तर्कहरू गरेर आफ्नो समयावधि लम्ब्याउने खालको काम चाहिँ अब निरर्थक छ, त्यस्तो काममा लाग्नु हुँदैन भन्ने कुरामा पार्टी चाहिँ त्यस ठाउँमा पुग्यो। अहिले
1: होइन, तपाईँको लाइनमा गयो नि त पार्टी, त विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण भइ नै सक्यो, अब उहाँ पनि सक्रिय राजनीतिमा आउनुभयो, अबको विकल्प उहाँ नै हो।
2: मैले पहिलेदेखि उठाउँदै आएका विषयहरू अहिले सबैले त्यसलाई ग्रहण गर्दै जानु भएको छ, विधि छ, हाम्रो विधान छ, त्यसलाई केन्द्रमा राख्यो भनेपछि पार्टी एकताबद्ध ढङ्गले अगाडि बढ्छ।
1: जस्तो विधि विधान भनेको आवाज उठिसके पछाडि अब रामबहादुर थापा बादलको नेतृत्वमा त्यसको छलफलका निम्ति एउटा समिति बनाएको छ, अब यो समितिले के निचोड निकाल्छ भन्ने कुरा त अर्को पाटो होला, किनभने उहाँले पनि अहिले नेतृत्वको विकल्प खोज्ने बेला भएको छैन भनेर उपाध्यक्षज्यूले भन्नु पनि भएको स्थिति हो। भन्दै गर्दाखेरि अब पार्टीलाई एक ढिका बनाएर लैजानका निम्ति अबका विकल्पहरू, अबका बाटाहरू, अबका शर्तहरू चाहिँ के हुन् खास? त्यसो भए
2: पार्टी एकताबद्ध पार्नका निम्ति हाम्रा नीतिहरू छन्, हाम्रा मूल्यहरू छन्, हाम्रा मान्यताहरू छन्, हाम्रो विधि छ, हाम्रो विधान छ, त्यसलाई केन्द्रमा राख्यो भनेपछि पार्टी एकताबद्ध ढङ्गले अगाडि बढ्छ। लक्ष्य उद्देश्य इन पार्टी होइन नि त, एउटा लक्ष्य र उद्देश्य भएको पार्टीमा त्यो लक्ष्य र उद्देश्यतर्फ सबै हिँड्यो भने अनि त्यस अनुसारका गतिविधि गर्यो भने, त्यस अनुसारको आचरण गर्यो भने, त्यस अनुसारको कार्यशैली व्यवहार गर्यो भने यसै पार्टी एकता हुन्छ. पार्टी एकता भनेको चाहिँ कुनै व्यक्तिका नाममा केन्द्रित भएर पार्टी एकता हुने होइन. एकता भनेको विचारमा हुनु पर्यो, विश्लेषणमा हुनु पर्यो, बुझाइमा हुनु पर्यो. त्यस कारणले गर्दाखेरि पार्टीको एकता भित्रको समस्या होइन. अहिले पार्टीले राष्ट्रका अभिधारालाई पुरा गर्न सकिसकेन, जनताको भावनालाई कदर गर्न सकिसकेन, अनि त्यो त्यस अनुरूप हामीले जे व्यवहार गर्यौँ जनताले त्यो विश्वास गरे कि गरेनन्, जनताको विश्वासको स्थिति के हो आज, त्यो चिजलाई हामीले हेर्नुपर्छ. त्यसका निम्ति पार्टी अध्यक्ष गभर्मेन्ट स्वयंले के गर्नु पर्यो भने उहाँ समाधान दिने ठाउँमा हुनुहुन्छ, उहाँले समाधान दिनुपर्छ. उहाँ कुनै त्यो हलो अड्काउने ठाउँमा हुनुहुन्न, हलो अड्काएर गोरु चुट्ने होइन नि. अहिले
1: समाधान भनेको अब राजीनामा दिने होइन, समाधान भनेर चाहिँ सिधै अब मार्ग प्रशस्त गर्ने.
2: उहाँले त राजीनामा दिने खालको कुरा त यदि जनमतको कदर गर्ने हो भने त झापा निर्वाचन क्षेत्र पाँचबाट पाँचको परिणाम आएको दिनमा दिँदा चाहिँ असाध्यै राम्रो हुन्थ्यो, किनकि त्यो त एउटा उहाँले जवाबदेही राजनीति गर्नुभयो भन्ने प्रकारको हुन्थ्यो नि. अनि मेरो आफ्नो विश्लेषणमा त हाम्रो पार्टीको विधान महाधिवेशन अगावै उहाँले घोषणा गर्नुपर्थ्यो कि अबको म नेता होइन, अब मैले जे विधि स्थापित गरेका छौँ त्यो विधि स्थापित गरेको चिजलाई कार्यान्वयन गर्नुपर्छ. त्यो विधि बनाउनका निम्ति हामीले 10 वर्ष पार्टीमा सङ्घर्ष गरेका छौँ. त्यस कारणले चाहिँ अब चाहिँ अरू मान्छेहरू आउनुहुन्छ भन्नु उहाँले भन्नु पर्थ्यो. त्यो भनेको भए आजको दिन त देख्नु पर्दैन थियो नि त हामीले.
1: यसको मतलब अब विद्यादेवी भण्डारीकै छारीमा बस्नुको विकल्प छैन होइन. महासचिव र उपाध्यक्षले पनि दौडधुप गरिरहनु भएको छ. शङ्कर पोखरेल र हाम्रो विष्णु पौडेलजीका पनि गतिविधिहरू व्यापक रूपमा सक्रिय छन्, तर अब एक ढिक्का बनाउनका निम्ति उहाँहरूको चाहिँ आवश्यकता अहिले कतिको हुने, कसरी मिलाउने, वा चाहिँ विभाजनकै सङ्घारमा जाने कि होइन भन्ने खालको पनि त चिन्ता छ नि त होइन.
2: अहिले कुनै पनि चिज व्यक्ति केन्द्रित भएर नसोचौँ. हामीले सुधार्नुपर्ने कुराहरू, हामीले लिनुपर्ने बाटोहरू त्यो नीतिसँग सम्बन्धित छन्, त्यो विचारसँग सम्बन्धित छन्, त्यो राजनीतिक विचारधारासँग सम्बन्धित छन्. ती चिजलाई हामीले 48 सालभन्दा यताको सम्पूर्ण हिसाबले हामीले समीक्षा गर्नुपर्नेछ, तथ्यहरू अगाडि सार्नुपर्नेछ. त्यसैले यो व्यक्तिमा केन्द्रित गरेर यसको महत्त्वलाई घटाउने काम नगरौँ, किनकि हामी समीक्षा गर्छौँ भने हाम्रा टोटल कामहरूको समीक्षा गर्नुपर्छ, त्यसपछि मात्रै हामीले एउटा दिशा प्राप्त गर्छौँ.
1: अब नेकपा एमालेको आजको जुन गति छ, जुन निर्वाचनमा चाहिँ तपाईँहरूले नराम्रो गरी पराजय बेहोर्नु पर्यो होइन, यसको त नेतृत्वको मात्रै त दोष होइन नि त, यो त सबैलाई लाग्ला नि त यसको दोष होइन. अब जस सबैले
2: नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ, सफलता र असफलतामा नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ. नभएपछि त यसमा कमजोरी तपाईँले भने जस्तै धेरैको होला, कमी कमजोरीहरू थुप्रै होला. अनि नेतृत्वले के गर्नुपर्छ त भन्दाखेरि हिजो यो पार्टी ठिक ढङ्गले अगाडि बढ्दा, यसको विकास हुँदा या जनसमर्थन बढ्दा, हामीले त्यसको के अरे जस, त्यसको चाहिँ प्रमुख के अरे अगुवाई हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो भनेर हामीले भनेका छौँ नि त. उहाँले मात्रै गर्नुभएको थियो त, गर्नु त सबैले गरेका थिए नि त. त्यस कारणले गर्दाखेरि यसमा प्रमुख जिम्मेवारी भनेको चाहिँ नेतृत्वको हुन्छ. देशको सन्दर्भमा पनि जसले जिम्मेवारी लिइरहेको हुन्छ, देशको प्रधानमन्त्री, गर्न त आम जनताले गरेका हुन्छ नि. चाहे त्यो आन्दोलनको कुरा गर्नुहोस्, दुनियाँमा जति पनि परिवर्तनहरू भएका छन्, गान्धीको बेलामा गान्धीले मात्रै गर्नुभएको थियो त, चिनिया क्रान्तिको बेलामा माओ सेतुङले मात्रै गर्नुभएको थियो त, अरू सबैको चर्चा हुन्छ कि हुँदैन त. लेनिनले मार्क्सले मात्रै गर्नुभएको थियो त कुनै ठाउँमा, या जति पनि दुनियाँका घटनाहरू हुन्छन् त्यसको अगुवाई गर्ने कुरा हुन्छ. नेपालगुवाई गर्नुको कुरा गर्दाखेरि नेपालका सबै मान्छेले, हजारौँ मान्छेहरूको त्यसमा योगदान छ. तर पृथ्वीनारायण शाहले अगुवाई गर्नुभयो भन्न उहाँलाई एउटा मानकका रूपमा, नेताको रूपमा हेरिन्छ नि त. यो यहाँ कुनै नयाँ चिज होइन नि त, यसो कुनै तर्क वितर्क गर्नुपर्ने कुरै छैन. सफलताका निम्ति अगुवाई स्वीकार गरिन्छ, सफलताका निम्ति पनि त जिम्मेवारी लिनुपर्छ.
1: तपाईँकै क्षेत्रमा, तपाईँको जिल्लामा बाजुरा र हुम्ला बीचको सिमाना रानी सैनमा जुन किसिमको अमानवीय व्यवहारहरू देखिए, जुन किसिमका चाहिँ एउटा दर्दनाक दृश्यहरू देखिए, त्यहाँ चाहिँ पर्यटकका रूपमा गइरहेका नागरिकहरू लखेटिनु पर्यो, चौकीमा काम गर्ने कामदारहरू लखेटिनु पर्यो, घरमै आएर होइन जनप्रतिनिधिहरूमाथि चाहिँ हातपात भयो, त्यहाँ गुण्डा शैलीमा 3-4 सयजनाको हुल आएर हुम्लाबाट, खारफुनाथ र सार्केघाटबाट नागरिकहरूलाई, लामपाटावासीहरूलाई कुटपिट गरेका खबरहरू पनि सार्वजनिक भए, हामीले यसबारेमा हिजोदेखि पनि उठाइरहेका छौँ। तपाईँ त बोल्नै भएन यसको बारेमा, खै कर्ण थापाजी कहाँ हुनुहुन्छ भनेर खोज्दैछन् अडियन्सहरूले।
2: सबभन्दा पहिले यो प्रश्न गरिदिनु भयो, म तपाईँलाई धन्यवाद हुन्छु, किनकि अहिले जे जे घटनाहरू भयो तपाईँले भन्नुभयो एकदम सत्य हिसाबले त्यो भएका छन्। र पहिलो म कुरा के भन्न चाहन्छु भने यो घटनामा जो संलग्न छन्, जो आपराधिक घटनाहरू भएका छन्, त्यसमा दोषीहरूका विरुद्धमा हिजो मात्रै त्यो बाजुराको सिमाना होइन कि बाजुराको क्षेत्रभित्र त्यो घटना भएको हुनाले हुम्लाले के भनेको थियो भन्दाखेरि अहिलेसम्म किन यो मान्छेहरूलाई दोषीहरूलाई पक्राउ गरिएन, कारवाही गरिएन भन्दाखेरि हुम्लाले त्यो घटना बाजुरामा भएको हो भनेर हुम्लाकै प्रशासनले भनेको छ। त्यस कारणले गर्दाखेरि त्यहाँको बाजुराको त्यो इलाकाभित्र, बाजुरा क्षेत्रभित्र घटना भयो भन्नुको मतलब लामपाडादेखि लिएर रानीसिंहको जो जति एरिया छ त्यो बाजुराको सीमामा पर्छ भन्ने कुरामा विवाद रहेन, जसका कारणले के हो त भन्दा कारवाही गर्न ढिलो भयो। आज 2 दिन भयो त्यहाँ जाहेरी दरखास्त परेको छ र ती सबै जो अपराधमा संलग्न हुनुहुन्छ, चाहे कुटपिटमा, चाहे हुल्लङ्गामा, अनेक जे जेमा हुनुहुन्छ, या प्रहरी चौकी बनाउन नदिने घटनामा संलग्न हुनेहरूलाई सबभन्दा पहिले कानुनी दायरामा ल्याउनुपर्छ र उनीहरूलाई दण्डित गर्नुपर्छ, कारवाही गर्नुपर्छ। पहिलो कुरा म त्यो भन्न चाहन्छु। अर्को चाहिँ अलिकति म सुरुमा तपाईँले सच्याउन चाहन्छु, यो नेपाल सरकारले माथि पनि के भन्यो भने बाजुरा र हुम्लाको सिमाना रानीसैनमा सिमाना सम्बन्धी विवाद भनिदिनु भएको छ, सिमाना सम्बन्धी विवाद छैन। त्यो रानीसैनको त्यो एउटा ठुलो इलाका छ, त्यो इलाका भनेको बाजुराको सिमानामा होइन। सिमाना त हाम्रो कुवाडीदेखि लिएर माथि ठुलो बिचमा कुवाडी खोला छ, नदी छ होइन, त्यहाँ त्यो हो सिमाना के, पारिपट्टि हुम्ला छ, वारिपट्टि बाजुरा छ, त्यो चाहिँ सिमाना हो। तर अहिले यो जो विवाद ल्याउन खोजिएको ठाउँ चाहिँ त्यो बाजुराको इलाकामा पर्छ, त्यो कुनै सीमा विवाद त्यसमा छैन। त्यो भएको विषय के हो त भन्नुहुन्छ भने
1: मान्छेहरू कुटपिट भए, पर्यटकहरू खेदिए, लखेटिए गुन्डा शैलीमा, यसमा चाहिँ कसले कसले यो काम गरायो त्यहाँ त्यो ठाउँमा?
2: त्यसको म घोर भर्सना गर्छु र त्यसमा कुनै पनि व्यक्तिले जो जस्तो व्यवहार चाहिँ देखाइएको छ, अमानवीय व्यवहार, त्यो कुनै शब्दबाट चाहिँ त्यसको चाहिँ विरोध गरेर पुग्दैन। त्यो त्यति हदसम्मको उहाँहरूले काम गर्नु भएको छ। म यसमा के भन्न चाहन्छु भने
1: माथि उद्योगहरू पनि छन्, हिजोका दिनमा कतिपयले चाहिँ त्यहाँ व्यापार सञ्चालन पनि गरेका थिए अरे होइन, त्यो सुर्खेतमा गएर पूर्व मुख्यमन्त्रीहरूले चाहिँ त्यहाँ 1-2 रात चाहिँ त्यहाँ बिताउने, यसो रिल्याक्स गर्ने खालको ठाउँहरू पनि थिए अरे। छक्कलामाजीको त उद्योगै छ, त्यहाँ कुनै कम्पनी छ भनेर हामी कहाँ जानकारी पनि आएको छ। तपाईँलाई थाहा छैन त्यो कुरा, प्रतिनिधि भएर त्यहाँको त्यो ठाउँको?
2: त्यो त यस्तो हो नि त, त्यो जस्तो अछाम र बाजुराका बिचमा, कालीकोट र के अरे बाजुराका बिचमा जो एउटा सँगै जोडिएका भूमिहरू हुन्छन् नि, त्यो कस्तो भइदिन्छ भन्नुहुन्छ भने कालीकोटका मान्छेहरूको पनि कतिपय जग्गा जमिन भनेको बाजुरामा हुन्छ, बाजुराका मान्छेको कालीकोटमा पनि हुन्छ। अथवा सिमानै पनि कस्तो थियो भने हाम्रो अहिले स्वामी कात्ति गाउँपालिका भन्ने छ, कुनै बेलामा त्यो कालीकोटमा थियो, कुनै बेलामा त्यो जुम्लामा थियो। त्यसै गरिकन बाजुरा र अछामको कुरा गर्नुहुन्छ भने हाम्रो सतारा भन्ने ठाउँ छ, त्यो अछाममा थियो कुनै बेलामा। र अछाम र बाजुराका बिचमा पनि त्यहाँ त्यो भूगोलको उपयोग गर्ने जुन कुरा हुन्छ नि, वारीको मान्छेले पारी पारीको मान्छेले अलि गर्छन्। अहिले पनि रानीसैनमा पहिलेदेखि हुम्लाका मान्छेहरूले पनि त्यो ठुलो इलाका छ, त्यहाँ भेडा पालन गर्ने या चौरी पालन गर्ने या कुनै व्यवसाय गर्ने सन्दर्भमा हिजोदेखि त्यो चरिचरण भोग चलन भएको हुनसक्छ वारीको पारी पारीको वारी। तर सिमाना कहाँको हो त भन्दाखेरि बाजुरा हो भन्ने कुरामा चाहिँ विवादै छैन, त्यसमा विवाद गर्नुपर्ने विषय नै होइन। तर उहाँले जुन किसिमको गतिविधि गर्नुभयो त्यो भनेको त कानुन विपरीतका कामहरू कसैले पनि गर्न पाइँदैन नि त। त्यहाँ बाजुराको इलाकाको धेरै ठुलो इलाकामा सुरक्षाको आवश्यकता छ पहिलेदेखि नै भनेका थियौँ हामीले, त्यहाँ प्रहरी चौकी बन्दै थियो, अनि प्रहरी चौकी बन्न नदिने पनि गर्न मिल्छ त। अनि पर्यटकहरू गइराखेका थिए, पर्यटकलाई के थाहा छ कि त्यो कुन हो के हो, उनीहरूकोसँग विवादको कुनै पनि उनीहरूलाई सरोकारको विषय छैन नि त। उनीहरूमाथि गरेको व्यवहार हेर्नुहोस्, कुटपिट गरेर लखेट्ने खालको कामहरू गर्नु गर्नुभएको छ, यस किसिमको काम चाहिँ यो उचित भएन
1: हैन सरकारको ध्यान आकर्षण भएको हैन त्यहाँ सरकारको ध्यान पुगेको छ तपाईले सरकारलाई ध्यान आकर्षण गराउनु भो अहिलेका प्रधानमन्त्रीहरु बोल्नु हुन्न तपाईहरु भेटघाट भएको छ
2: ध्यान आकर्षण गराएर अहिले समिति भन्यो म त्यो समितिका मान्छेहरुलाई के भन्न चाहन्छु भने हामीले व्यक्तिगत रूपमा पनि भनेका छौं मन्त्रालयमा गएर पनि हामीले भनेका छौं उहाँहरुले गएर हेर्नुस् जाँच्नुस् यथार्थ जे हो
1: त्यो त पर्यटकीय स्थल हो हैन
2: उहाँहरुले निर्णय गर्नुस्
1: पर्यटकीय स्थल हो त्यो
2: प्रयोगको चाहिँ यहाँ कुनै पनि अर्थ छैन
1: त्यो त पर्यटकीय स्थल हो रानी छैन हैन जति प्रचार प्रसार भयो जति नागरिकहरु त्यहाँ आन्तरिक पर्यटन भर्न गए बाह्य पर्यटनहरु भर्न गए त्यसको त दुवै जिल्लाका लागि त्यो त फाइदा हुन्छ तर त्यहाँ चाहिँ कुनै एउटा बिचौलियाहरुको कब्जामा छ भन्ने कुरा सुनिरहेछ क्या त्यो कतिको सत्य हो
2: सुरक्षा अङ्ग पनि उसको पहुँच नपुगेको केही सीमित मान्छेहरूले पहिलेदेखि नै त्यहाँको जुन
1: हिल्सा नाका नजिक छ अरे होइन कर्ण थापाजी
2: हजुर
1: चाइनाको हिल्सा नजिक छ होइन
2: त्यो हिल्सा नाका जानका निम्ति सबभन्दा छोटो बाटो अहिले हामीले नेपाललाई आधार मान्ने या सुरक्षितलाई मान्ने हो भने बाजुराको गुम्बा हुँदै त्यो रानीसेन जाने र त्यहाँबाट चाहिँ हिल्सासम्म पुग्ने सबभन्दा छोटो र उपयुक्त बाटो हो हामीले त्यसका निम्ति लगातार भनिआएका छौँ
1: त्यहाँ निकै ठुलो तस्करी पनि हुन्छ अरे त्यहाँ होइन ओसार पसार हुन्छ अरे अवैध रूपमा मदिरा समेत त्यहाँ आयात निर्यात हुन्छ भन्ने कुरा पनि आएको छ कि
2: मदिरा आयात निर्यात हुने मात्रै कुरा भएन त्यहाँ त अहिलेसम्म त राज्यको त्यो पहुँचमा नभएको हुनाले त हामी त्यो राज्यको पहुँच बढाउनु पर्यो त्यहाँ केही बाटो पनि लिएर जानु पर्यो सुविधा पनि बढाउनु पर्यो भन्दा त हामीले लामो समयदेखि विषयहरू उठान गर्दै आएको नपुगेको परिस्थिति हो नि त त्यसैले त्यो भूगोल भनेको बाजुरामा पर्छ बाजुराको अनेक किसिमका प्रमाणहरूले पनि त्यो पुष्टि गर्छ तर त्यो चाहिँ अर्को कुरा के हो भन्दाखेरि हुम्लावासीहरूले पनि त्यसलाई चाहिँ चरिचरणका रूपमा उपयोग गर्दै चाहिँ आएको ठाउँ हो त्यो त्यसैले उहाँहरू त्यो त्यो त्यसलाई व्यवहारमा कसरी किन हामीले मिलाउने त्यो भनेको त एउटा बाजुरा र हुम्ला भनेर अलग अलग गर्नुपर्ने त्यहाँका जनता लड्नुपर्ने कुरा होइन नि त उपयोग र उपभोग कसरी गर्ने भन्ने सन्दर्भमा त बसेर समझदारी गर्नु पर्यो त्यो अमानवीय प्रकारको व्यवहार गर्नु भएन नि त त्यो जनता लडाउने र त्यसबाट केही आफ्ना हितहरू परिवृत्ति गर्ने प्रकारको मनस्थिति र मानसिकता पनि मैले यो घटनामा देखिरहेको छु त्यसैले म यसमा संयमताका साथ काम गरौँ छलफल र बहसबाट तथ्य प्रमाणहरूलाई अगाडि सारेर त्यसै निष्कर्षमा पुगौँ भन्ने मेरो
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेकपा एमालेका नेता कर्ण थापा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
3: र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेल उहाँ नेपाल प्रहरीका पूर्व एआइजी समेत हुनुहुन्छ आउनुहोस् सुरु गरौँ विश्वराज पोखरेलसँग जनता जान्न चाहन्छन् विश्वराज पोखरेलजी जनता जान्न चाहन्छन् स्वागत छ यहाँलाई
4: धन्यवाद
3: राष्ट्रिय स्वतन्त्र पार्टीमा दरार चिसोपना पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच कतै न कतै फाटो आएको
4: बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार मन नपराउने राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउने विपक्षीहरूले गर्ने कुरा हो विपक्षीले अहिले बाहिर ठाउँ ठाउँमा मिडियाहरूमा सामाजिक सञ्जालमा त्यो कुरालाई प्रमोट गर्न खोजिराखेको छ तर यथार्थमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति वर्तमान प्राइम मिनिस्टर बीच अत्यन्त राम्रो सम्बन्ध छ हरेक विषयमा छलफल गरेर निर्णय गर्ने प्रक्रियामा उहाँहरू सधैँ रहिराख्नु भएको छ
3: तर एक्लै अर्कालाई घेराबन्दी गर्ने अप्ठ्यारो पार्ने त्यसपछि भित्रभित्रै भुसको आगो जसरी सल्काएर धुवा निकाल्ने काम भइरहेको छ अरे नि रासोपाभित्र
4: यो गलत कुरा हामीले भर्खरै मात्रै पनि पार्टी सभापतिसँग कोशी प्रदेशको मान्यहरू भेट हुँदा सभापतिज्यूले स्पष्ट भन्नुभएको छ हरेक निर्णय प्राइम मिनिस्टरज्यूले पनि सरसल्लाहमा गरिराख्नु भएको छ र पार्टी सभापतिले पनि प्राइम मिनिस्टरलाई कसरी सफल बनाउने भनेर प्रयत्न गरिराख्नु भएको छ अब बाहिर मैले भने नि तपाईँलाई बाहिर त यो सरकार 5 वर्ष नटिकोस् यो सरकार असफल होस् यो सरकारले भोलिका दिनमा फेरि जनताको विश्वास जित्न नसकोस् यो शक्ति बाहिर त्यत्तिकै सक्रिय रूपमा लागिरहेको छ किनभने यो धेरै अपेक्षा गरे भन्दा धेरै बढी यो पार्टीले मत प्राप्त गर्यो झन्डै 2/3 सिट जित्यो त्यसलाई हेरेर खुसी हुने त कोही छैनन् किनभने ठुला 3 राजनीतिक दलहरू नेपाली काङ्ग्रेस नेकपा एमाले र तत्कालीन माओवादी नेपाली कम्युनिस्ट पार्टी वर्तमान होइन, यी तिनै पार्टीहरू नराम्रोसँग पराजित भए।
3: प्रधानमन्त्री बालेन्द्र शाह बोल्दै नबोल्ने, मन्त्रीहरू कहाँ छन्, कुन दुलोमा छन्, के अत्तो पत्तो नहुने, त्यसपछि संसदप्रति पनि उत्तरदायी नहुने, संसदको हुर्मत लिने काम गर्ने, सांसदहरूलाई नटेर्ने, अनि असन्तुष्टि चुलिएको छैन। पार्टी सभापति रवि लामिछानेसँग सांसदहरूले असन्तुष्टि व्यक्त गरेका होइनन्। हामीलाई न प्रधानमन्त्रीले सुन्नुहुन्छ न मन्त्रीहरूले सुन्छन्, त्यति मात्रै होइन सचिवालयले पनि टेर्न छाड्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको गुनासो
4: होइन होइन, कसले गुनासो गर्यो मलाई थाहा छैन, तर प्रधानमन्त्रीको चरित्र चाहिँ एउटा कुरा हामी सबैले बुझ्न जरुरी छ। उहाँ भाषणमा होइन, उहाँ काममा विश्वास गर्नुहुन्छ, आश्वासनमा होइन काममा विश्वास गर्नुहुन्छ। तपाईँले एक दिन प्राइम मिनिस्टरले यस्तो ढङ्गले बोल्नुहुन्छ, प्रतीक्षा गरौँ, उहाँ खालि शब्दको लागि मात्रै प्रस्तुतिमा आउनुहुन्न, उहाँ कामसहित जनतालाई मैले 90 दिनमा 100 दिनमा हनीमुनको पिरियडमा के काम गरेँ भने कामसहित बाहिर तयारीका साथ आउनुहुन्छ।
3: भाषण होइन एक्सनमा विश्वास गर्नुहुन्छ भन्दै गर्दाखेरि यो गर्नुभयो भनेर भन्न सक्ने, औँला भाँचेर गन्न सक्ने, खास परिवर्तनको अनुभूति गर्न सक्ने कुरा त आजसम्म केही छ र?
4: ओइरै छ नि, तपाईँको
3: झन्डै 2 महिना भइसक्यो सरकार बनेको।
4: होइन, 2 महिनामा अरू पार्टीले 2 वर्षमा गर्न नसकेको कामहरू गरेर देखाउनु भएको छ, तर कामको अन्तिम निष्कर्षमा काम पुगेर त्यसको नतिजा हामीले हेरिसकेको छैनौँ। कामको प्रारम्भ गर्नुभएको छ, एउटा स्पिडमा एकदम द्रुत गतिमा गर्नुभएको छ। तपाईँले अहिले भन्नुभयो नि
3: यो नै गरेको छ भनेर देखाउन सक्ने, गर्व गर्न सक्ने, अनि उल्लेख्य मात्रामा काम नभएको भएर प्रधानमन्त्रीज्यू नबोल्नु भएको
4: होइन होइन, धेरै काममा हात हाल्नु भएको छ, सुशासनको पक्षमा, खास गरेर सुशासन कायम गर्ने कुरामा होइन, र हिजोका समस्याको रूपमा रहेका सुकुमासी समस्या लगायतका कुराहरूमा धेरै कुरामा हात हाल्नु भएको छ है। तपाईँको यति धेरै कुरामा सुधारको लागि उहाँहरू काम गरिराख्नु भएको छ। तपाईँले अघि भन्नुभयो नि मन्त्रीजीहरू पनि देखिँदैन भनेको, मन्त्रीजीहरूलाई फुर्सदै छैन, टाउको उठाउने फुर्सद छैन, उहाँहरू अरात र खटिनु भएको छ। प्रधानमन्त्रीको जे लक्ष्य छ त्यो लक्ष्यलाई एउटा बिन्दुमा निष्कर्षमा पुर्याउनको लागि, एउटा उचाइमा पुर्याउनको लागि मन्त्रीहरू अरात र खटिनुपर्ने परिस्थिति छ। त्यसैले मन्त्रीहरूले पनि बाहिर निस्किने, बाहिर देखा पर्ने समय पाएकै छैन। काममा हिजोका दिनका व्यतिथिहरू के थिए, विकृतिहरू के थिए, विसङ्गतिहरू के थिए, र के कुराहरू ती कमी कमजोरीलाई बोकेर सरकार अगाडि बढ्नु परेको छ, त्यो सबै चिजलाई चाहिँ आज सधैँको लागि अन्त्य गरेर
3: ठोस रूपमा काम हुन त सकेको छैन नि, व्यवहारमा उत्रिएको त छैन नि।
4: होइन, तपाईँको यस्तो हुन्छ, कुनै पनि तपाईँको कुनै पनि मान्छे जस्तो रनिङ गर्यो भने उसले रिबन नछोएसम्म त तपाईँले रनिङ मात्रै देख्नुहुन्छ नि, रिबन छोएपछि नै रिजल्ट देख्नुहुन्छ होइन। अहिले हामीले स्पिड मात्रै लिइरहेका छौँ, निष्कर्षमा पुगेपछि भोलि त्यो उचाइ पनि देख्नुहुन्छ, त्यो सफलता पनि देख्नुहुन्छ, त्यो ठोस उपलब्धि पनि देख्नुहुन्छ।
3: हरेक क्षेत्रमा क्रमभङ्गताको नाममा प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्र दिवसको दिन समेत नबोल्ने, हेर्नुहोस् त कस्तो स्थिति आयो। देशको कार्यकारी प्रमुख, सरकार प्रमुख, राज्य प्रमुख गणतन्त्र दिवसको दिन समेत सम्बोधन गर्नुहुन्, यो व्यवस्थाप्रतिको व्यवस्था हो विश्वराज पोखरेलजी?
4: होइन, तपाईँलाई यसरी बुझ्नुपर्छ, मैले भने नि हाम्रो प्राइम मिनिस्टर जे कुरा गर्नुहुन्छ त्यो बोल्नुहुन्छ, जे बोल्नुहुन्छ त्यो गर्नुहुन्छ, हिजोको देखेको त्यो चरित्र हो। त्यसैले हामीले केही समय प्रतीक्षा गरौँ न, धेरै टिका टिप्पणी गरेर सरकारलाई अविश्वास गरेर प्राइम मिनिस्टरलाई अविश्वास गरेर बाहिर सामाजिक सञ्जालमा चाहिँ टिका टिप्पणीको एकदमै बाढी बढाएर के हुन्छ?
3: प्रधानमन्त्री बोल्ने प्लेटफर्ममा राष्ट्रपति बोल्नुपर्ने अवस्था आयो क्या विश्वराज पौडेलजी?
4: राम्रो कुरा हो त, राष्ट्रपतिले बोल्नुभयो त ठुलो कुरा हो, झन् बोलिदिनु पनि राष्ट्रपति हो नि त, ठिकै छ।
3: सरकार प्राइम सरकारले बोल्नुपर्ने ठाउँ होइन त्यहाँ,
4: बोल्ने
3: प्रधानमन्त्रीले बोल्नुपर्ने ठाउँ होइन,
4: होइन खालि
3: संसदलाई त अपमान गर्नुभयो व्यवस्थामाथि नै अपमान गर्न थाल्नुभयो,
4: अपमान गरेको छैन
3: प्रधानमन्त्री बालेन्द्र शाहले,
4: सुन्नु
3: तपाईँले सुन्नु भएको छैन, हेर्नु भएको छैन,
4: अपमान कहीँ गरेको छैन। उहाँको इच्छा के भने खाली हात नबोल्ने, त्यो दृढता छ, त्यो इच्छा छ,
3: अहिलेसम्म चाहिँ खाली हात नै छ,
4: मतलब
3: अहिलेसम्म चाहिँ चिसै पानीले नुहाइरहनु भएको छ प्रधानमन्त्री बालेन्द्र शाह।
4: भर्खर एउटा काम सुधारको मुलुकमा सुधारको प्रक्रियाहरू अगाडि बढेका छन्, त्यसले गति लिइराखेको छ, त्यो रिजल्टमा पुगेपछि त्यो नतिजा सहित प्राइम मिनिस्टरज्यू बाहिर निस्किनुहुन्छ, बोल्नुहुन्छ, त्यतिखेर बोल्दाखेरि उहाँ बोल्दाखेरि सहाराको मुख थुनिन्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले कतिसम्म असन्तुष्टि व्यक्त गर्न थाले, तपाईँको पार्टीको सांसद डाक्टर अमरेश कुमार सिंहले के भन्नुभयो, भारतसँगको सम्बन्ध ओली सरकारको पालामा भन्दा पनि बिग्रिसक्यो, प्रधानमन्त्री बोल्नुपर्छ, बिस्तारै प्रधानमन्त्री चाहिँ पाकिस्तानी मोडलमा जाँदै हुनुहुन्छ, प्रतिशोधपूर्ण भावनामा उद्धत भइरहेछ यो सरकार भनेर बोल्नुपर्ने स्थिति आयो होइन.
4: तर मलाई त्यस्तो लाग्दैन. जस्तै अहिले नै भारतले हाम्रो स्वागतलाई चाहिँ निम्ता गरेर चाहिँ भारत भ्रमण हुँदैछ भनौँ. भारतले आफ्नो छिमेकीलाई जहिले पनि उच्च प्राथमिकता दिएको छ र हामीले पनि हाम्रा छिमेकीहरूलाई उच्च प्राथमिकता दिएर उच्च प्राथमिकतासँग सम्बन्धलाई विस्तार गरिराखेका छौँ. सम्बन्ध कहिले पनि नबिग्रियोस् भन्ने हामी चाहन्छौँ. त्यसरी छिमेकीले पनि चाहिरहेको स्पष्ट देखिन्छ. त्यसैले अब यसमा साना सिना भिना मसिना कुराहरू जोडेर त्यसलाई बङ्ग्याई टिङ्ग्याई गरेर अर्को अर्थ लाउने गरेर हामीले बाहिर सामाजिक सञ्जालमा ल्याउने सोसाइटीमा ल्याउने हो भने त्यसले फेरि हामीलाई हित गर्दैन. हामीले पनि अब हाम्रा विश्वासका पात्रहरूले यो मुलुकको नेतृत्व गरिरहँदाखेर उहाँहरूले काम गरेका काममा काहीँ कमी कमजोरी छ भने खबरदारी रचनात्मक खबरदारी गर्नु आवश्यक छ. तर विरोधको नाममा फेरि समाजमै चाहिँ एउटा अविश्वास सिर्जना गर्ने गरी पार्टीमा अविश्वास सिर्जना गर्ने गरी सरकारमा अविश्वास सिर्जना गर्ने गरी उहाँहरूको मनोबल गिर्ने गरी हामी त्यसरी बाहिर प्रवेश निस्किनु.
3: राष्ट्रपति सभापति रवि लामिछानेको भारत भ्रमणलाई पनि धेरै व्यक्तिहरूले धेरै थरी हिसाबले अर्थाएका छन्. पार्टीभित्रै पनि एक किसिमको कोलाहल त मचिएको छ. अब के हुने हो भनेर
4: केही
3: संशयपूर्ण अवस्थामा पुग्यो क्या.
4: केही कोलाहल निस्किएको छैन. हामी सबैले गर्व मान्नुपर्छ. हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकाहरूले त झनै गर्व मान्नुपर्छ र सम्पूर्ण नेपालले गर्व मान्नुपर्छ. हाम्रो विशाल सम्बन्ध भएको छिमेकी मुलुक भारतले सत्तारूढ पार्टीको स्वागतलाई बोलाएर दुईवटा मुलुकको बिचको सम्बन्धलाई कसरी प्रगाढ विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने इच्छा प्रकट गर्यो. खुसी कुरा हो.
3: प्रधानमन्त्री बालेन्द्र शाहलाई चाहिँ औपचारिक निम्तो समेत नआउने अनि राष्ट्रपति सभापति रवि लामिछानेलाई चाहिँ भारतले रेड कार्पेट बिछ्याउने यसमा केही न केही
4: दालमा भोलिका दिनमा प्राइम मिनिस्टरज्यूलाई पनि आउँछ. स्वाभाविक आउँछ होइन. त्यो छिमेकी मुलुकले कुन विषयमा कहिले कोसँग कुरा गर्ने कसरी सम्बन्धलाई बलियो बनाउने अहिले को कुन काममा बढी चाहिँ केन्द्रित भइरहेको छ भन्ने सबै विषयलाई छलफल गरेर विचार गरेर बोलाएको हुन्छ. त्यसैले यसलाई बोलाउँदाखेरि चाहिँ हामीलाई कम प्रायोरिटी दिएको यसलाई बोलाउँदा चाहिँ बढी प्रायोरिटी दिएको त्यसरी त्यो हिसाबले हामीले हेर्नै हुन्न भन्छु म के. पार्टी सभापति जाँदै हुनुहुन्छ. दुईवटा देशको बिचको सम्बन्धलाई चाहिँ अझ विश्वसनीय भरपर्दो र प्रगाढ बनाएर आउनुहुन्छ त्यो अपेक्षा गरौँ हामीले.
3: रवि लामिछानेको भारत भ्रमणपछि झन् पार्टीभित्र आन्तरिक कलह द्वन्द्व विवाद पर्छ भन्ने टिप्पणी पनि भइरहेछ नि.
4: त्यो गलत आकलन हो. किनभने रवि लामिछाने नै यस्तो व्यक्ति हुनुहुन्छ हामीले भेट्दा कुरा गर्दाखेर तपाईँको व्यक्तिगत रूपमा र सामूहिक रूपमा दुवै तर्फले भेट्दाखेर कहिले पनि उहाँले कुनै पदको लागि कुनै शक्तिको लागि लोभ गरेर अब यहाँनिर यो बाटो समाउँछु र म अगाडि बढ्छु भनेर सोचेको काहीँ भेटिएको छैन देखिएको छैन अहिलेसम्म. त यो सरकारलाई सफल बनाउने जिम्मेवारी र भूमिकामा उहाँ अग्रपङ्क्तिमा उभिनु भएको छ. पार्टी सभापतिको हैसियतले पार्टीको नेतृत्व गरिरहेको हैसियतले पनि त्यो जिम्मेवारीको कारणले पनि उहाँले आफ्नो पार्टीबाट बनेको सरकारलाई सफल बनाउने भूमिकामा काहीँ कमी कमजोरी राख्नुहुन्न भन्ने हाम्रो विश्वास छ.
3: राष्ट्रपतिमा अहिले उकुस मुकुस चाहिँ भइरहेछ होइन. महाधिवेशन पनि आउँदैछ राष्ट्रिय स्वतन्त्र पार्टीको. अहिले पनि रवि लामिछाने समूह बालेन्द्र शाह समूह भनेर
4: तपाईँको
3: तल्लो पार्ने काम भइरहेछ क्या.
4: होइन, तल्लो तहमा काहीँ काहीँ सानातिना विवाद हुँदाखेर बाहिर सार्वजनिक रूपमा आउँदाखेर यो चाहिँ समूह हिसाबले आयो भनेर भनिएका हुन् होइन. त्यस्तो समूह काहीँ देखिएको पनि छैन. र अहिले सरकारमा चाहिँ प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापतिमा रवि लामिछानेको विकल्प पनि कसैले देखेको छैन. विकल्पै छैन. रवि लामिछानेलाई पार्टी सभापतिबाट र वर्तमान प्राइम मिनिस्टरलाई सरकार नेतृत्व गर्ने कुरामा बाट बाहिर कसैले विकल्प सोच्दैन.
3: त्यसो भए पाँच वर्ष सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने, यता पार्टीको नेतृत्व चाहिँ रवि लामिछानेले गर्ने फेरि पनि आगामी महाधिवेशनबाट.
4: आजसम्मको त्यही तस्विर देखिन्छ.
3: बिचमा केही गडबड हुने अथवा फेरबदल हुने
4: त्यस्तो लाग्दैन. तपाईँ त्यस्तो लाग्दैन, त्यस्तो हुँदैन हगि. भयो भने पनि दुईजनाको सहमतिले हुन्छ. तपाईँलाई मैले भने नि हरेक कुरा सहमति बिना बाहिर केही आएको छैन. हरेक चिजमा सहमति भएको छ. बाहिर के भन्छ, कसले के भन्छ, मिडियाले के लेखेको छ, सामाजिक सञ्जालमा के आएको छ, कसको एनालाइसिस के छ, त्यो कुरातिर हामी नजाउँ.
3: 182 सिट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको लागि बोकाको मुखमा कुभिन्डो भएको
4: हो. कसरी त्यसो भन्नुहुन्छ, त्यो त यति शब्द प्रयोग नगरौँ, किनभने हामीले 182 सिट प्राप्त गरे अनुसारको मुलुकलाई डेलिभरी गर्ने पोजिसनमा हामी उभिएका छौँ, काम गरिराखेको छौँ.
3: त्यो जनमत थेग्न सकेन, धान्न सकेन,
4: किन
3: रासोपाका सांसदहरू नै स्क्यान्डलमा आइरहेछन्, एकपछि अर्को विवादमा मुसिन्छन्,
4: होइन पार्टी
3: सभापति रवि लामिछानेले छाती थापिदिनु पर्ने हुन्छ,
4: होइन ठुलो संख्यामा रहँदाखेर सानातिना विवादहरू हुन सक्छन्, तर कसैले ठुलो क्राइम गरेको, भ्रष्टाचार गरेको तपाईँले सुन्नुभएको छ? कुनै मान्य भ्रष्टाचारमा चाहिँ जोडियो रे भन्ने सुन्नुभएको छ? कुनै चाहिँ जघन्य प्रकृति क्राइममा जोडियो रे भन्ने सुन्नुभएको छ?
3: सम्पत्तिको छानबिन भइरहेछ,
4: त्यो त
3: बिचौलियासँग कनेक्सनको विषय आयो,
4: त्यो त
3: गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनु पर्यो पदबाट.
4: होइन त्यो त मैले भने, त्यो त हामीले शुद्धिकरणमा आफ्नै गृहमन्त्रीलाई समेत पनि एक्सक्युज गरेन त सरकारले. भोलि चाहिँ छानबिनबाट चाहिँ एकदमै उहाँ कुनै दोषी छैन भन्यो भने फेरि सरकारमा फर्किनुहुन्छ, छानबिनबाट दोषी देख्यो भने पार्टीले कारवाही गर्छ. हाम्रोमा कसैलाई माया गर्ने, कसैलाई बचाउने कुरा यहाँ देखिया छैन है, छैन है भन्ने कुरा तपाईँले स्पष्ट देख्नुभयो त विगतमा यस्तो देख्नु.

0: भाइ केही पनि होइन क्या, दुई तिहाई सरकारले गृहमन्त्री पनि पाउन नसक्नु भनेको कुन लेभलको उपेक्षा हो?
1: त्यसलाई पाउनै नसकेर नभन्नुहोस्, केही समयको लागि प्राइम मिनिस्टरले हेरिराख्नु भएको छ भनेर बुझौँ न।
0: सुदन गुरुङ फेरि पनि गृह मन्त्रालयमा कमब्याक हुने हो?
1: त्यो त सरकारले निर्णय गर्छ, पार्टीले निर्णय गर्छ, त्यो हामीले यो हुने हो ऊ हुने हो भन्ने होइन नि। हामी त एउटा सिस्टममा चलिरहेको छौँ, सरकारले गरेको निर्णयलाई हामी मान्छौँ, हामी चाहिँ पार्टीले गरेको निर्णय मान्छौँ, त्यसमा कमी कमजोरी हो भने त्यसमा चाहिँ हामी आफ्नो आवाज राख्छौँ।
0: रासोपामा सुदन गुरुङ बाहेक अरू कोही व्यक्ति छैनन् होइन गृहमन्त्री बन्न लायक?
1: त्यसरी भन्नु हुँदैन, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले जो जहाँबाट जितेर आउनु भएको छ धेरै राम्रा मान्छेहरू आउनु भएको छ, धेरै राम्रो राम्रा मान्छेहरू आउनु भएको छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीमा गृह मन्त्रालय चलाउने एउटै मन्त्री मात्रै मान्छे छ, दुइटै मात्रै मान्छे छ, आठजना मात्रै छ भन्नु होइन, म त दसौँ मान्छे देख्छु चलाउनु।
0: तपाईँ आफै पनि मुख मिठ्याएर बसिरहनु भएको थियो गृह मन्त्रालयको ताला चाबी लिनको लागि, तर पाउनु भएन,
1: मैले
0: नेतृत्वको मन जित्न सक्नु भएन।
1: होइन, मैले केही मुख मिठ्याएको छुइनँ। किन मिठ्याएको छुइनँ भनेदेखि पार्टीले आवश्यक ठान्यो, सरकारले आवश्यक ठान्यो, अनुभव छ, लामो समय 29 वर्ष बिताएको मान्छे हो, यसलाई दिउँ भन्ने कुनै दिन ठान्यो भनेदेखि मैले त्यो मुख मिठ्याए पनि नमिठ्याए पनि त्यो जिम्मेवारी प्राप्त गर्न सक्छु। होइन, मभन्दा अझै राम्रो डेलिभरी गर्ने मान्छे अर्को छ भने जो डेलिभरी त्यसैलाई नै दिनुपर्छ। हामी त देश बनाउने अभियानमा हिँडेको छौँ, देश बनाउने कुरामा म भए चाहिँ यसरी बनाउँथेँ, उसले सक्दैन भन्नु हुँदैन। मभन्दा राम्रो डेलिभरी दिन सक्ने मान्छे पनि हुनसक्ला होइन। त्यसैले मेरो चाहिँ तपाईँको बाहिर भनाइ के हो भने, सबैले सोधेको प्रश्नमा हो केही कुराहरू अनुभवको कारणले गृह प्रशासनलाई म राम्रोसँग चिन्छु, राम्रोसँग बुझेको छु, राम्रोसँग जानेको छु, त्यहाँका कमी कमजोरी के छन्, त्यहाँको गृह प्रशासनलाई गति लिनको लागि के गर्नुपर्छ, गृह प्रशासन प्रभावकारी ढङ्गले चल्दाखेरि मुलुकको चाहिँ सीमा सुरक्षादेखि लिएर सीमामा हुने चाहिँ सम्पूर्ण चाहिँ गतिविधिहरू होइन, गैर कानुनी गतिविधिहरू कसरी नियन्त्रण हुन्छ, यो सबै विषयमा हामीले भोग्यौँ, हामीले त्यही क्षेत्रमा काम गऱ्यौँ, त्यसको केही बढी अनुभव छ होला होइन। त त्यसो भन्दैमा म भन्दा फेरि अझै अरू सक्षमै छैनन् भन्ने व्याख्या त गरिनुहुन्न, होलान् कति व्याख्या क्षमता भएका मान्छेहरू होलान् होइन। सरकारले जसलाई विश्वास गर्छ, पार्टीले जसलाई विश्वास गर्छ,
0: त्यो विश्वास विश्वास गरेन,
1: विश्वास नगरेको जिम्मेवारी नदिँदै फेरि विश्वास गरेन है भयो, मलाई साइड लायो, कर्नरिङ गर्यो है भनेर भन्नु पनि हुँदैन।
0: तपाईँलाई चित्त दुख्दैन, दुःख लाग्दैन? त्यत्रो सांसद पद जितेर आउनुभयो होइन, न सरकारमा सहभागी गराइयो तपाईँलाई, न कुनै समितिको नेतृत्व गर्ने जिम्मा दियो
1: होइन,
0: तपाईँ त अहिलेसम्म किनारामै हुनुहुन्छ क्या विश्वराज पौडेलजी।
1: होइन, तपाईँले भन्नुभएको तपाईँको दृष्टिकोण हो, अहिलेसम्म मलाई दुःख लाग्दैन, दुःख लाग्नु आवश्यक पनि छैन, किनभने अहिले जहाँ गएर काम गर्ने हो त्यो ठाउँमा जनताले अपेक्षा गरेको कुराहरू बढीभन्दा बढी डेलिभरी गर्ने कुरा होइन।
0: रासोपामा जिम्मेवारी लिनको लागि चाहिँ नेतृत्वलाई कसरी रिझाउनु पर्ने रहेछ? तपाईँसँग त्यस्तो
1: होइन, मलाई थाहा छैन, म भेटघाटै गर्दिनँ कहीँ पनि, म भेटघाटै गर्दिनँ कहीँ पनि भेटघाट गर्दिनँ हगि, औपचारिक हिसाबले भेटघाट हुने बाहेक पर्सनल्ली कहीँ गएर भेटघाट गर्दिनँ म। अब औपचारिक हिसाबले भेटघाट हुने, औपचारिक हिसाबले काम पार्टीको कामसँग सरकारसँग जोडिने विषयवस्तुले भेटघाट हुने, त्यो विषयवस्तुसँग आफ्नो कुरा राख्ने ठाउँमा भेटघाट गर्ने एउटा कुरा हो, अब अन्य हिसाबले भेटघाट हुँदैन होइन। त्यसैले यो विषय मैले त्यति बुझेको विषय पनि होइन, किनभने म हिजोका दिनमा पनि तपाईँको नेपाल सरकारको विष्ट श्रेणीसँग प्रहरीमा पुग्दा पनि कुनै दिन भेटघाटले लाभ गरेर पुगेको दिन होइन होइन। काम गर्दै जाने, काम गर्दाखेरि जहाँ काम गरिन्छ त्यो ठाउँले आवश्यकता महसुस गर्यो भने त्यो जिम्मेवारीमा पुगिन्छ, महसुस गरेन भने त्यो जिम्मेवारीमा पुगिँदैन। महसुस गर्ने परिस्थिति र परिवेश सिर्जना गर्ने काम आफ्नो हो, त्यो भूमिका त्यो त्यो भूमिकाको परिस्थिति र परिवेश बनाउने काम चाहिँ आफ्नो हो, आफ्नो मेहनत, आफ्नो इमान्दारिता, आफ्नो क्षमता, व्यावसायिक क्षमता, त्यो क्षेत्रमा आफ्नो विज्ञता आफूले बढाइसकेपछि माटोले खोज्छ भने जस्तै परिस्थितिले समयले खोज्छ।
0: प्रधानमन्त्री बालेन्द्र साहब बोल्दै नबोल्ने, अनि पार्टी सभापति रवि लामी छानेल चाहिँ एकपछि अर्को सांसदको बचाउ गरिरहनु पर्ने, बेलगाम बोली बोल्छन् क्या सांसदहरू, जस्तो
1: होइन तपाईँ
0: सांसदहरू
1: यस्तो
0: आशिका तामाङ
1: होइन त्यो नाम नलि

0: भिन्न सांसदहरूको, किनभने
1: उहाँले ट्राफिकलाई थर्काउनु भयो, मात्रै गर्नु भएन,
0: यस्तो हो, तपाईँले यसरी
1: पालिका अध्यक्षलाई नि थर्काउनु भयो,
0: यसरी बुझौँ न यसलाई,
1: अमरेश कुमार सिंहले संसदमा ओपन च्यालेन्ज दिइरहनु भएको छ,
0: यसलाई यसरी बुझौँ,
1: त्यति मात्रै होइन तपाईँको समेत विषय आइदियो,
0: होइन मैले यसरी बुझौँ, मैले त मेरो विषयमा आफूले भएको कमी कमजोरमा एक्सक्युज गरिसकेँ, उहाँहरूले उहाँहरूको विषयमा एक्सक्युज गरिसक्नु भयो, यसलाई म पुनरावृत्ति गरेर पनि राख्न चाहन्न, होइन उहाँहरूको विषय तर्फबाट पनि सबै चिजहरू आइदिएको भएदेखि त्यो भयो, त्यो सकिसक्यो होइन, र अरू सांसदहरूको विषयमा पनि सकिसक्यो होइन। अब हाम्रो पार्टी स्वागतले के भन्छ भने यो विषयसम्म चाहिँ सहन योग्य छ भन्ने विषयसम्म बताऊ बताऊ भन्दा पनि सत्य तथ्यमा उभिएर बोल्नुहुन्छ, यो विषयसम्म चाहिँ यो चाहिँ पार्टीको लागि सोसाइटीको लागि छेकर विषय होइन, इन्डिभिजुअल व्यक्तिगत फाइदाको लागि अथवा मुलुकको क्षति गर्ने ढङ्गले होइन, र कानुनले चाहिँ रोकेको जघन्य प्रकृतिका कामहरूमा यो विषय पर्दैन भन्ने विषयसम्म म उहाँले त्यसलाई सहयोगी ठान्नुहुन्छ। तर त्योभन्दा बढी यो विषय गम्भीर प्रकृतिको विषय हो, यो भ्रष्टाचारसँग जोडिएको विषय हो, यो चाहिँ गलत चरित्रसँग जोडिएको विषय हो भने पार्टी सभापतिले एउटा कुनै सांसदलाई जोगाएर पार्टीलाई भुमरीमा हाल्न चाहनुहुन्न, त्यो उहाँको क्यारेक्टरै छैन, चरित्रै छैन।
1: कोही सांसदहरू डेलिभरी दिने हो भन्दै हिँड्छन्, त्यो डेलिभरी कहाँ पुग्यो? अनि कोही सांसदहरू विदेशी महिलालाई गर्भवती बनाएर हिँड्छन् भनेर समेत आइरहेछ,
0: होइन त्यो विषयको त उहाँले स्पष्टीकरण दिइराख्नु भएको छ त, उहाँले आफ्नो स्पष्टीकरण दिनुभएको छ, उहाँले स्पष्टीकरण दिनुहुन्छ त पार्टीले त्यसमा नजिकबाट हेरेको हुन्छ, पार्टीले त्यसमा साँच्चै कमी कमजोरी देख्यो भने पार्टी आफैले एक्सन लिन्छ, कसको बोली के भयो सामाजिक सञ्जालमा कसले के बोले त्यसको पछाडि लागेर पार्टीले निर्णय गर्ने होइन, पार्टीमा अनुशासन समिति पनि छ, पार्टीमा कार्यकारी समिति पनि छ होइन, त्यसले नजिकबाट मोनिटर गरिराखेका हुन्छ, अनि जसलाई जे विषय उठानु भएको छ त्यो विषयको सम्बन्धमा पार्टीले नजिकबाट हेरिराखेको छ, अनुसन्धान गरिरहेको छ, त्यो विषयमा त पार्टीले तपाईँले भने जस्तो एकदम सामाजिक सञ्जालमा मात्रै आइरहेको छ, पार्टीले हेरेको छैन कि जस्तो होइन नि, पार्टीले एकदम नजिकबाट हेर्छ।
1: रासोपालले टुली होटलमा दिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम चाहिँ बालुवामा पानी जस्तै भयो है सांसदहरूको हकमा,
0: होइन तपाईँ त्यस्तो भन्नु मिल्दैन,
1: कोही पनि सुध्रिएका छैनन्,
0: होइन के चाहिँ गलत गरेछ र सुध्रिनु भने केही गलत गरेको छैन बाबा,
1: बोली छ
0: एउटा सुन्नु न,
1: आचरणमा त्यस्तै छ,
0: त्यो त्यस्तो केही छैन आचरणमा, तपाईँले आजसम्म चाहिँ कहीँ कुनै राष्ट्रसभाका सदस्यहरू चाहिँ लोभ लाभमा परेर भ्रष्टाचार गरेर होइन तस्करी गरेर अथवा त्यसो चाहिँ उसमा चाहिँ बिचौलिया काम गरेर होइन कुनै जघन्य प्रकृतिको क्राइममा चाहिँ समर्न भयो भनेर भएका छन् रे अनि माफ पाए रे भनेर कहीँ पाउनु भयो, माफै पाउँदैनन् है, माफै पाउँदैन। अब अलिकति के छ भने यो देशलाई बनाउने कुरामा अनुशासन खोज्ने डिसिप्लिन त चाहियो नि, सबभन्दा बिग्रेको त डिसिप्लिन नभएर हो नि त होइन, डिसिप्लिनलाई एउटा चेनमा लैजाने कुरा र जिम्मेवारीलाई एउटा चेनमा लैजाने कुरा, मान्छेले आफ्नो जिम्मेवारी आफ्नो कर्तव्य भन्ने कुरा भुलिरहेको अवस्था छ, डिसिप्लिन भुलिरहेको छ, त्यसको पनि सिक्वेन्स छ नि, त्यो सिक्वेन्सभन्दा बाहिर गएको मान्छेलाई सिक्वेन्समा तिमी रहेनौ भनेर भन्दाखेर त्यसलाई बढी बोल्यो बढी गर्यो भनेर सोच्नु पनि हुँदैन। हो अब तपाईँले भने जस्तो अब कार्यकारी पद होइन, अब जनताले छानेको होइन विधायकी पद हो, त्यो त्यसको भूमिका धेरै तल नीति खोजी गर्नुपर्ने होइन भन्ने हिसाबले हामीले चुप लाग्यो भने
1: सुपर सांसद भइसकेपछि जे गर्न पनि छुट त छैन नि विश्वराजी,
0: जे गर्न छुट होइन, कमी कमजोरी आउने हुन त हाम्रो जिम्मेवारी हो,
1: कमी कमजोरी रिसोर्टमा पुगेको विषय हङ्गामा मचिरहेको थियो, कृष्ण कुमार कार्की जो मोरङ दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, उहाँले नाइजेरियाको महिला विदेशी महिलालाई गर्भवती बनाउनु भयो, त्यो विषय पनि सामसुम पारियो,
0: होइन केही सामसुम पारेको छैन, हेर्नुहोस् उहाँले आफ्नो सफाई दिनुभएको छ, उहाँले आफ्नो कुरा राख्नु भएको छ, बाहिर सामाजिक सञ्जालमा आएकै कुरालाई सत्य हो, यही चाहिँ सत्य रहेछ, यो चाहिँ त कानुनभन्दा नि माथि संविधानै सर सत्य रहेछ भनेर हामीले बुझ्नु हुँदैन, सामाजिक सञ्जालमा त अहिले आफ्नो वैचारिक दृष्टिकोणको हिसाबले पनि कुन कुरालाई कति उचाल्ने कुन कुरालाई कति पछार्ने भइराखेको छ, हामी त्यहाँनिरबाट चुकेका छौँ, हाम्रो सद्भाव हामी बिचको सद्भाव सामाजिक सद्भाव व्यक्तिगत सद्भाव प्रेम सबै चिज त्यहाँनिर टुक्रिरहेको छ,
1: अनि कोही सांसदहरू चाहिँ संसद बैठकमा उभिएर न्यायालयलाई ठाडो च्यालेन्ज दिन्छन्, यो के गर्न खोजेको?
0: होइन न्यायालयलाई ठाडो च्यालेन्ज त भन्न मिलेन होइन, राज्य संयन्त्रभित्र यी कुराहरू कमी कमजोर छन् यो सुध्रिनुपर्छ है भन्ने हिसाबले त्यो दृष्टिकोणले बोलेका कुराहरू हुन्। किनभने न्यायालयको कुरा त संसदमा पुरै गरिँदैन नि, न्यायालयको कुरा त संसदमा उच्चारण नै गरिँदैन नि, होइन। न्यायालयमा रहेका मुद्दा न्याय सम्मानित न्यायाधीशहरूको विषयमा चाहिँ कहीँ चर्चा हुँदैन, र कुनै कुनै इस्युको सम्बन्धमा कुनै मान्यले आफ्नो दृष्टिकोण राख्नु भयो होला, होइन। त्यो त त्यो दृष्टिकोण राखेकै आधारमा फेरि ल सांसद राष्ट्रिय सन्त पार्टीको सांसदले त भयङ्कर च्यालेन्ज गर्न थाल्नुभयो, त्यसरी बुझ्नु भएन।
1: रासोपा सांसदहरू कोही सांसदहरू सिडिओलाई थर्काउने, घिसार्छु भन्ने, एसपीलाई घिसार्छु भन्ने हरेन्द्र सुनारदेखि, होइन। त्यसपछि आशिका तामाङ पालिका अध्यक्षलाई त्यस्तै व्यवहार गर्नुभयो। अब त्यो न्यायाधीश आफै प्रहरी बन्न खोज्नुभयो,
0: होइन, कुनै
1: पनि ट्राफिक प्रहरीलाई गएर त्यसरी नै हुर्मत लिने काम गर्नुभयो। त्यति मात्रै होइन, विश्वराज पोखरेलले पनि हेडमास्टर थर्काउनु भयो।
0: होइन, यसलाई यसै मैले केही थर्का छैन, मैले केही थर्का छैन मेरो विषयमा भन्नुहुन्छ भने समग्रमा यो विषय इस्यु बन्द भइसकेको इस्यु मैले कोट्याएर धेरै त लान्न, किनभने टिचर र विद्यालय र मेरो बिचमा जुन अहिले सम्बन्ध प्रगाढ सम्बन्ध बनेको छ हिजोको दिनमा थियो, होइन, त्यो सम्बन्धलाई बिस्तार फेरि
1: अहिले पनि लखेटिरहेछन् क्या। आज पनि जनता जान्न चाहन्छन्, हेरिसकेपछि तल कमेन्टमा लेख्छन् एक नम्बरको माननीय विश्वराज पोखरेल,
0: होइन, त्यसमा
1: उहाँलाई सम्मान पुगेन होला के गरेर बोलेको पत्रकार,
0: सुन्नु त्यसमा कसले के कमेन्ट गर्यो भन्नेतिर म धेरै जान्न, किनभने तपाईँले कहीँ तपाईँलाई कहीँ विश्वास छ कि कुनै राज्यसभाको मान्य भएपछि तिनै करोड नेपालले पोजिटिभै मात्रै वा मात्रै भनिदिनु भन्ने कहाँ विश्वास छ, त्यो त छैन नि, होइन। हामीले पनि त्यो खोज्नु पनि हुँदैन, उहिले नेपालीहरूको फरक फरक दृष्टिकोण हुन्छ, फेरि त्यो प्रस्तुत भएको प्रकट भएको दृष्टिकोण मात्रै दृष्टिकोण होइन, त्योभन्दा बाहिर सोसाइटीमा पनि त्यत्तिकै दृष्टिकोणहरू छन् जुन प्रकट भएको छैनन्, होइन, त्यो पनि उहिले छन्। सामाजिक सञ्जालमा तपाईँले नेपालमा अहिले हेऱ्यो भने 3 करोड नेपालीमा, लगभग 3 करोड नेपालीमा कति पर्सेन्टको सामाजिक सञ्जालमा विचार प्रकट हुन्छ, कति पर्सेन्टको?
1: तपाईँ आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि प्रधानाध्यापक स्वागत गर्न नआएकै कारणले उहाँले त्यस्तो गाली बेइज्जती त सहनु पर्यो नि, एउटा सांसदको,
0: एउटा कुरा
1: जिल्लाको एक नम्बर मान्य हुँ, 29 वर्षसम्म विशिष्ट श्रेणीमा रहेर काम गरेको व्यक्ति हुँ म,
0: सुन्नु तपाईँलाई,
1: तपाईँले व्यवहार सिक्नुहोस् भन्दै गर्दाखेरि धेरै व्यक्तिहरूले त तपाईँमाथि औँला उठाए, प्रश्न चिन्ह त खडा गरे नि।
0: तथ्य सुन्नुहोस् न, हरेक टिचरमा जाँदा यो विश्वराजले हरेक टिचरलाई नमस्कार गर्छ, त्यहाँ पनि गएर टिचरमा नमस्कारै गर्ने हो। यो विश्वराज पोखरेलले जहाँ पनि सबै विद्यालय पुग्दा, सबै विभिन्न कार्यालयहरू पुग्दाखेर सबैलाई नमस्कार गरेर हात समातेर मत प्राप्त गरेको, विश्वास जितेको है, त्यसरी त्यो कुरामा काहीँ चुक्दैन, कहिले चुक्दैन। विद्यालयभित्र जाने म आफै हुँ, कसले गर्यो के गर्यो त्यो विषयमा मलाई थाहा पनि छैन, कसरी त्यो प्रस्तुति मैले त हेर्दा पनि हेरिनँ, किनभने म त दुर्गमै थिएँ, त्यहीँ थिएँ, होइन, पछि थाहा पाएँ पाउँ त, होइन। तर त्यो विषयमा
1: तपाईँले
0: अब त्यो के थियो मैले भने त्यसलाई मैले त्योतिर लाग्दै लाग्यो, तपाईँले समग्रमा हेर्नु हो भने पछि विद्यालयले पनि एक्सक्युजको विज्ञप्ति जारी गरेछ, होइन, पछि समग्रमा तपाईँले हेर्नुभयो भने त्यहाँ मेरो कुनै त्रुटि छैन, त्यति मैले सोध्नु।
1: नेपाल प्रहरीको एआइजीसम्म पुगेको एउटा विशिष्ट श्रेणीको अधिकृतको धङधङी चाहिँ कायमै रहेछ, त्यहाँ पनि स्यालुट गर्नुपर्ने,
0: धङधङी कुरा
1: सम्मान गर्नुपर्ने,
0: तपाईँले एउटा कुरा के बुझ्नु,
1: जनताको प्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्नु पर्दैन विश्वराज पोखरेलले?
0: तपाईँले एउटा कुरा
1: भनेको कुरा तपाईँले हेरिरहनु भएको छैन।
0: तपाईँले एउटा कुरा के बुझ्नु भने ओखलडुङ्गा जस्तो नेपाली काङ्ग्रेस, नेकपा एमाले, त्यसपछि तेस्रो पार्टीको रूपमा माओवादी, तत्कालीन माओवादी, अहिले नेपाल कम्युनिस्ट पार्टी नै, होइन, त्यसो भने लामो राज्य गरेकै जस्तो गरी जिल्लामा शासन गरेको पालो पालो जितेका नेपाली काङ्ग्रेस र नेकपा एमाले, त्यति वरिष्ठ नेताहरू यो मुलुकको राज्यमा पनि, यो मुलुकको राज्य व्यवस्था पनि चर्चामा रहेका नेताहरूलाई पराजित गरेर आएको मेरो कुनै सङ्गठन थिएन, केही थिएन। त्यो जनताले मलाई खराब देखाए भए, जनताले त्यो तपाईँको अभिमान देखाए भएदेखि, जनताले ममा कमी कमजोरी देखाए भए, मेरो चरित्रमा प्रश्न देखाए भएदेखि भोट दिन्थ्यो होला, तपाईँलाई विश्वास लाग्छ? मेरो के थियो त्यहाँ? एउटा व्यक्ति म व्यक्ति भए केही थिएन, सङ्गठन हाम्रो विस्तार भइसकेको थिएन, सङ्गठन डह्रो थिएन, पुराना पार्टीहरूका सबै स्थानीय निकायहरू
1: पाँच मतान्तरले जित्नु भयो तपाईँले
0: पुराना पार्टी
1: मतान्तरले
0: हो पुराना पार्टीहरूको सबै स्थानीय निकाय उनीहरूकै कब्जामा थियो सारा जनताहरू उनीहरूको पार्टीसँग आबद्ध थिए
1: त्यसभए तपाईँमाथि राजनीतिक दाउपेच र षड्यन्त्र भएको हुनसक्छ त्यो घटनामा पनि
0: के तपाईँको मलाई चाहिँ 14,000 मत हाले जिति मैले होइन त्योभन्दा बाँकी मलाई हराउन खोज्ने शक्तिहरू सशक्त थिएनन् भन्ने तपाईँलाई लाग्छ अनि दुनियाँमा अवसर पाउँदा सानो कुरा पनि पाउँदा त्यसलाई त्यसलाई पहाड नबनाइकन फेरि यो मान्छेलाई कमजोर बनाउन सकिँदैन भन्ने सोच काहीँ थिएन भन्ने तपाईँलाई लाग्छ
1: विश्वराज पोखरेल षड्यन्त्रको शिकार भन्नुभयो नि त विपक्षीहरूले तपाईँमाथि
0: मजाले विपक्षीहरूले मौका यही हो भनेर
1: मौकामा
0: बढी इस्यु भन्दा बढी चर्चा गरे
1: अनि तपाईँले अर्को कुरा जे पनि बोल्दै हिँड्ने छुट छैन नि एआइजी भए भन्दैमा झन्डै आइजी बनेका व्यक्ति हो भन्नुभएको थियो तपाईँले होइन आइजिपी बन्नलाई मैले 7 करोड रुपियाँ बुझाएको भए आइजी बन्न पाउँथेँ भन्नुभयो नि
0: अब त्यो इस्यु त्यो पुरानो इस्युतिर हामी धेरै नफर्क्यौँ किनभने हाम्रो बाटै अर्को आइसक्यो होइन अब त त्यो ठाउँमा पनि छुइनँ म अब त म पूर्व प्रहरी भन्ने हिसाबले त्यो गइसकेँ मैले पेन्सनै छोडिसकेँ अहिले मैले प्रहरी भएर
1: तपाईँ सांसद निर्वाचित भइसकेपछि पनि बोल्नु भयो क्या यो विषय
0: अब मैले भने त अब
1: परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबासँग नाम जोडेर
0: त्यो इस्यु
1: मैले ब्रिफकेसमा 7 करोड रुपियाँ लगेर बुझाएको भए म आइजी बन्थेँ
0: होइन तपाईँलाई मैले अहिले भने त त्यो इस्यु त्यो समय त्यो परिस्थिति त्यो परिवेशभन्दा अर्को परिस्थिति परिवेशमा आइसकेपछि त्यही पुराना चिजहरूमा फेरि झुन्डिरहने हामीलाई राम्रो पनि होइन
1: तर इतिहासको शिक्षा समीक्षा गर्नु परेन
0: होइन समीक्षा गर्नुहोस् कि तर त्यही विषयमा फेरि म अब पुरानोतिर फर्किन्न मैले एउटा नयाँ उचाइ नयाँ बाटो नयाँ भार भनौँ न समातिसकेपछि
1: विश्वराज 2 करोड 3 करोड मात्रै बुझाएर आइजी बन्ने छुट दिएको भए आइजी बन्नुहुन्थ्यो त त्यसो भए
0: त्यो विषय बुझाउनुहुन्थ्यो त्यो कुरै विषय नगर्नुहोस् म कहाँ अब जनताबाट चाहिँ यति माया यति स्नेहका साथ एउटा सङ्गठन नभएको ठाउँबाट दुर्गम पहाडी जिल्लाबाट धेरै मेहनत गरेर विजयी भएर उहाँहरूको प्रतिनिधित्व गरिराखेको छु अब म अन्य कुरामा छलफलै गर्न चाहन्न म
1: खास तपाईँलाई त्यति बेला भएको चाहिँ के थियो प्रष्ट पारिदिनुहोस् न
0: त्यो विषयमा छलफलै गर्न चाहन्न किनभने म अर्को कितामा आइसकेँ तपाईँको एउटा मान्छे एउटा किताबबाट अरू किताबमा गइसकेपछि
1: त्यति बेला तपाईँलाई चलखेल भएको थियो अन्यायमा पर्नु भएको थियो भन्ने विषय त आएको थियो नि त फेरि
0: अब त्यो अन्यायको विषय पनि समाप्त भइसक्यो जनताले न्याय दिइसक्यो त्यो विषय नै समाप्त त्यतिर जानै छैन अब जनताले तिमीलाई
1: आइजी बन्न नपाएको प्रति अब कुनै पनि तुस छैन
0: तुस छैन त्यो विषय बिर्सिसकेँ मैले तुस पनि छैन त्यो विषयमा प्रवेश गर्न पनि चाहन्न
1: विश्वराज पोखरेल चाहिँ प्रहरीमा एकदम चतुर व्यक्ति होइन उहाँले विभिन्न चोचोमोचो मिलाएर माथिसम्म आउने प्रयत्न चाहिँ गर्नुभएकै थियो भन्छन् कि उनीहरूलाई तपाईँले जवाफ दियो अरे नि त
0: त्यो जसले भन्यो त्यो उहाँलाई जवाफ माग्नुहोस् किनभने त्यो ठाउँ छोडिसकेको हुनाले म त्यो विषयमा बोल्दिनँ भन्ने साथीहरूसँग जवाफ माग्नुहोस् अथवा भन्ने साथीहरूलाई भन्दै गर्न दिनुहोस्
1: तपाईँलाई अब आफ्नो विषयमा चाहिँ जे जे आए नि मतलब छैन होइन
0: मतलब गरेर त्यो विषय पछाडि लाग्ने भने जीवनै चल्दैन अहिलेको समयमा कसैले के अभिव्यक्ति गर्यो मेरो विचारमा कसैले के भन्यो खोज्ने बेला पनि होइन त्यसलाई मतलब गर्ने बेला नि होइन तर आफू इमान्दारपूर्वक नचुकिकन नझुकिकन हिँड्छु भन्ने कुरामा चाहिँ आफू
1: समाज त्यति नेगेटिभिटीतिर गइसक्यो
0: अब समाजमा मैले भने नि समाजमा तपाईँले समाज भनेपछि कति सङ्ख्यालाई लिनुहुन्छ है कुनै समाजभित्र तपाईँको चाहिँ कति पर्सेन्ट मान्छेहरू चाहिँ नेगेटिभिटीका कुराहरूमा बढी रमाउँछन् होइन सामाजिक सञ्जालमा त्यति नै देखिने हो सामाजिक सञ्जालमा तपाईँले कसैलाई वा तपाईँ भनेर लेख्ने मान्छेहरू कति निस्किन्छन् 5%
1: सामाजिक सञ्जालमा गाली गर्न सिकाउने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी भन्छन् क्या
0: अब अहिले त भने जे जे भने पनि भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई राम्रो गरेका कुराको बाहिर चर्चा भन्दाखेर राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले यो झन्डै 2/3 मत प्राप्त गरेको छ त्यसले पोलेका मन पोलेकाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो अभियोग लगाउने हो नभए राष्ट्रिय स्वतन्त्र पार्टीमा यति कडा डिसिप्लिन छ मैले भने नि त राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै शक्ति केन्द्रसँग कुनै सरकारसँग कुनै चाहिँ पार्टीका सभापतिहरूसँग देश बनाउने कुरा विकास र समृद्धिका कुरा राम्रा कुराहरू बाहेक नेगेटिभ कुरा कहीँ कुरा लगाउने कुरा कहीँ कसैलाई उचाल्ने पछाल्ने कुरा कुनै उदिने कुरा भेटै पाउँदैन।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भनिरहनु भएको छ त राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ गाली गर्नको लागि पैसा दिएर पेड मान्छेहरू छन् सामाजिक सञ्जालमा उनीहरूको कामै त्यही हो गाली गर्नु सिवाय केही पनि छैन।
0: त्यो चाहिँ उहाँलाई नै एकखेर इन्टरभ्यूमा सोधिदिनुहोस् न।
1: मैले सोधिसकेको छु उहाँलाई त्यही भएर छोड्दैछु। आज मैले तपाईँसँग अन्तर्वार्ता गरिरहेको छु। मलाई समेत तल कमेन्टमा यो ऋषि थपलिया भनेको झोले पत्रकार हो भनेर लेख्छन्।
0: होइन जसले सुन्नु न
1: अन्तर्वार्ताकारको के हो जिम्मेवारी भन्ने कुरा नै बिर्सिएर गाली गर्छन् क्या।
0: होइन जसले जुन विषयमा आफ्नो विचार प्रकट गर्नुभयो उहाँहरूको विचारलाई सम्मान गर्दै त्यो विचार प्रकट गरेको विचारलाई प्रमाणित गर्ने पनि जिम्मेवारी उहाँहरूलाई नै सुम्पिनुहोस् क्या तपाईँले। किनभने अहिलेको समाजमा नि मेरो विचार तपाईँले प्रमाणित गर्न सम्भव छ? सम्भव छैन त। तपाईँले मेरो विचारलाई तपाईँले प्रभाव गर्न सम्भव छ, बाहिर पठाइदिन सक्नुहुन्छ, तपाईँले अहिले पनि पठाइदिन सक्नुहुन्छ, तर मेरो विचार जति हो त्यसलाई प्रमाणित तपाईँले तपाईँबाट मैले प्रमाणित खोजेर भएन, अरूले कसैले प्रमाणित खोजेर भएन। मेरो विचार कुनै जान्छ भने म आफैले प्रमाणित गर्नु पर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेपछि 1, 2, 3 यो काम भयो भनेर औँला भाँचेर भन्न सकिने कामहरू के छन्?
0: होइन राष्ट्रिय स्वतन्त्र पार्टीले सबभन्दा ठुलो कुरा त सुशासनको पक्षमा काम गरेका छ र सुशासनमा मुलुकका ट्र्याकमा ल्याउने र हिजोका दिनमा भएका भ्रष्टाचारको अन्त्य गर्नको लागि अहिले के अरे सम्पत्ति छानबिन आयोग पनि गठन गरेका छ। होइन सुकुम्बासी समस्यालाई दिगो रूपमा हल गर्ने र नेपाली जनताले सुकुम्बासी हुँ भनेर चाहिँ शिर झुकाउने दिनको अन्त्य गर्ने प्रयत्न गरिरहेको छ, काम गरिरहेको छ। होइन त्यस्तै गरी अन्य क्षेत्रमा पनि तपाईँको अहिले चाहिँ तपाईँले हाम्रो चाहिँ सरकारको नीति तथा कार्यक्रम हेर्नुभयो भने धेरै क्षेत्रमा यसले सुधार गर्नको लागि प्रयत्नहरू गर्ने प्रस्तावहरू ल्याएको छ, कामहरू गर्ने कुराहरू। तपाईँले नीति तथा कार्यक्रम हेर्नुहोस् न, कुनै त्यस्तो क्षेत्र छ जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले सुधार गर्नलाई यहाँनिर त बिर्सेछ नि, यहाँनिर छुटेछ भन्ने छैन। सबै स्वास्थ्य, शिक्षा, कृषि, सारा चिजमा तपाईँको रोजगारी सिर्जना गर्ने कुराहरू सबै चिजमा यसले एउटा चाहिँ दृष्टिकोण प्रस्तुत गरेको छ र त्यो दृष्टिकोणको आधारमा काम गर्ने, बजेट ल्याउने। त्यसैले प्राइम मिनिस्टरलाई फुर्सदमा भएको कारण त्यही हो, एकदमै यो चाहिँ जसरी पनि पुरा गर्नुपर्छ, अब बोलेर जनताले विश्वास गर्ने, कामले मात्रै विश्वास गर्छ।
1: तपाईँले भनेको कुरालाई अब एक एक गरेर पर्खेलौँ है त। जस्तो सम्पत्ति छानबिनको कुरा गर्नुभएको थियो अनि 62-63 पछिका फाइलहरू सबै पल्टाउने, त्यसपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, त्यो चाहिँ कहाँ पुग्यो प्रक्रिया?
0: होइन त्यो त भर्खर आय गठनबाट सुरु भइरहेछ नि, तपाईँको भर्खर सुरु भइरहेको कुराहरूलाई फेरि प्रक्रिया यति छिटो हामीलाई रिजल्ट चाहियो भनेर चाहिँ यो 2 महिनामा सबै चिज भइसक्नु भयो जादुको छोरी जस्तो। हामीले 36 वर्षमा चाहिँ धेरै रिजल्ट चाहियो चाहियो भनेर कराएनौँ, 36-37 वर्ष लागेपछि बल्ल कराएस युवाहरू। होइन अब हामी चाहिँ भनौँ न 2 महिना नै बित्या छैन, रिजल्ट कहाँ गयो के गयो भन्नेमा लागिरहेका छौँ।
1: राष्ट्रपति मन्त्रीहरूको पनि सम्पत्ति छानबिन हुन्छ?
0: राज्यसभाले कसैलाई नै छोड्दैन, मैले यति भने के समग्रमा राज्यसभाले कसैलाई छोड्दैन। यो देश बनाउन अगाडि आएको पार्टी हो, देश बनाउने हुटुटीमा छ, यो देश बनाउने क्रममा अगाडि बढ्दाखेर कहीँ कुनै कमी कमजोरी भयो राज्यसभा भनेदेखि फेरि जनताले यसलाई विश्वास गर्दैनन्।
1: जान्नेलाई छान्ने पार्टी हो नि त राज्यसभा भनेर, जान्नेलाई चाहिँ फालिरहेछ भनेर अहिले फेरि अर्को चर्चा सुरु भइरहेछ।
0: अहिले धेरै जान्ने भएको ठाउँमा अब छानिराखेर एउटा जान्नेले नेतृत्व अवसर पाइरहेर अर्को जान्नेले काहीँ व्यक्त गर्यो होला, तर हामीले के बुझ्नु जरुरी छ भने राज्यसभामा धेरै जान्ने मान्छेहरू जितेर आउनु भएको छ है, जोडिनु भएको छ भन्ने कुरा बुझ्नुपर्छ, त्यो भुल्नु हुँदैन।
1: अनि सुकुम्बासी बस्तीमा डोजर चलाउनु भयो, सुकुम्बासीहरूको बिचल्ली बनाउनु भयो, त्यसपछि उनीहरूको उचित व्यवस्थापन चाहिँ गर्न सक्नु भएन, उनीहरूलाई घाँस बास कपासदेखि उनीहरूको आधारभूत आवश्यकताहरू पनि पूर्ति गर्न सक्नु भएन, सुकुम्बासीहरूको अहिले बेहाल छ।
0: त्यस्तो छैन, तपाईँले यो त्यही त मैले भने नि, तथ्य र सत्यमा प्रवेश नगरिकन सामाजिक सञ्जालमा व्यक्त भएका केही विचारहरूलाई बोकेर हामीले पनि त्यही विचारमा
1: प्रतिपक्षीहरूले अहिले प्रश्न उठाइरहेछन् क्या, सुकुम्बासीहरूको व्यवस्थापन यही हो त भनेर।
0: होइन सुकुम्बासीको लागि सुकुम्बासी अब चाहिँ न्युक्लियल गरिसकेपछि, सुकुम्बासी यही हो भनेर उनीहरूलाई पहिचान गरिसकेपछि, अब नेपालमा जमिन नभएर सुकुम्बासी बन्नुपर्ने कोही व्यक्ति रहँदैन भने सरकारले पटक पटक भनेकै छ, गरिराखेको छ। मलाई यहाँनिर चित्त दुखाइ हुन्छ कि राज्यसभाको सरकार बनेपछि किन जादुको छडी जस्तो भएन? यो सबै ठाउँमा यो प्रश्न उठ्दाखेर
1: अनि पहिले स्क्रिनिङ गरेर पहिले पहिचान गरेर लगत सङ्कलन गरेर गरे भए यो समस्या आउँथ्यो र अनि अहिले चाहिँ बिचल्लीमा पार्ने
0: अहिले
1: पछि 15,000 दिएर लाल पूर्जा दिएर के अर्थ?
0: होइन होइन पहिचान
1: यसमा त हर्क साम्पाङको एउटा दृष्टान्त छ क्या। पहिला चाहिँ व्यक्तिहरूलाई लुगा पनि लाउन नदिने, त्यसपछि कहीँ बजारमा लगेर कोटै कोट सिलाइदिने, के अर्थ?
0: एउटा कुरा यति बुझ्नु पर्यो छोटोमा, धेरै यसलाई बङ्गे टङ्गेमा राज्यसभाको सरकारले, वर्तमान प्राइम मिनिस्टरको सरकारले नेपालमा कोही पनि नारीहरू सुकुम्बासी हुनु नपरोस्, सुकुम्बासी भनेर पहिचान उनीहरूको रहने अवस्थाको अन्त्य होस्, उनीहरूको समस्या सधैँको लागि समाधान गरिनुपर्छ, सुकुम्बासीको नाममा यो वा त्यो पार्टीले उनीहरूलाई प्रयोग गरिरहने र उनीहरूलाई सुकुम्बासीकै मानसिकतामा बचिरहनु पर्ने, बाँचिराख्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भनेर राज्यसभाको सरकारले काम गरिरहेको छ। यसमा प्राइम मिनिस्टर अत्यन्त संवेदनशील हुनुहुन्छ। अहिले यतिखेरै फेरि हामीले सरकारले गरेको काम आजको भोलि जादुको छडी जस्तो यहाँ पनि यो देखेन, उहाँ पनि उहाँ देखेन भनेर भन्ने बेला भइसकेको छ।
1: अनि न्यायालयमै पनि अनावश्यक हस्तक्षेप गर्यो अरे क्या राष्ट्रिय स्वतन्त्र पार्टीले।
0: अब न्यायालयलाई अनावश्यक भन्ने भन्दा पनि जे सिस्टम हो, सिस्टमभित्रबाट सरकारलाई चुज गर्ने मौका थियो, होइन? छजनाको सिफारिस भयो, छजना योग्य छन्, सरकारले कसलाई उपयुक्त ठान्छ भन्यो, सरकारले अहिलेको वर्तमान प्रधान न्यायाधीश मनोज शर्मालाई उपयुक्त ठान्यो, गर्यो।
1: बार र बेन्च बिच
0: त्यसरी
1: दूरी बढाइदिनु भयो, झगडा भइरहेछ
0: तपाईँको। यस्तो हो, यस्तो चिजहरूलाई सिस्टमबाट
1: खैला बैला मचाइदिनु भयो क्या सर्वोच्च अदालतमा।
0: यस्तो होइन, हरेक चिजमा हिजोको दिनमा राजनीतिक पार्टीहरूले आफ्नो भूमिका काहीँ न काहीँ राख्नुपर्छ भनेर संरचनाहरू निर्माण गरे, होइन? आफ्नो भूमिका नभए पनि राज्य नहुँदा बढी राख्छ, राज्य चाहिँ निष्पक्ष र पारदर्शी हुन्छ भन्ने हिसाबले भन्दा पनि त्यो निर्णयमा अथवा त्यो प्रक्रियामा राजनीतिज्ञहरूको भूमिका चाहिँ रहनै पर्छ, कहाँनिर रहनुपर्छ भन्दाखेरि त्यो अलिक ठुलो स्पेस लिएर उनीहरू बसिदिनु भयो। आज भन्नुहोस् न त, मैले प्रधान न्यायाधीशमा सिफारिस गर्दाखेर बढीमा दुईजना मात्रै सिफारिस गर्न, योग्यतम दुईजना मात्रै सिफारिस गर्ने भन्दा भए नि त हुन्थ्यो नि, एक र दुई बढेर सिफारिस गर्ने भन्दा भए नि, किन त्यो छजनाको स्पेस राखिदिएको अथवा किन योग्य जति सबैको सिफारिस गर्नुपर्छ भनेर ऊ राखिदिएको? आज छजना पुगे त योग्य जति सबैको सिफारिस गर्नुपर्छ भन्ने होइन, हामी जब एकले बनाउनु पर्छ र एकमा काहीँ कमी कमजोरी देख्यो भने दुईमा जान सक्छौँ भन्ने मात्रै चाहन्छौँ भनेदेखि दुई मात्रै सिफारिस गर्नुपर्ने र तिनीहरूको दुई मात्रै सिफारिस गर्दा पनि सारा चिजहरू होइन, के कारणले एकको
1: चोइस एकको ठाउँमा चारमा पुग्नु भयो क्या? अनि प्रश्न उठ्दैन,
0: होइन? चारमा त के, छमा पुग्या भए पनि त्यो सिफारिस गर्ने प्रक्रियामा आइसिया कुरालाई त प्रश्न उठाएर नि भएन नि।
1: अनि अध्यादेशको विषय, अध्यादेशबाट शासन गर्नु,
0: होइन सरकारी स्पिडमा, सुन्नुहोस् न,
1: अध्यादेशबाट शासन गर्नुपर्ने अवस्थामा हो र
0: यसो सुन्नुहोस् न, यसमा सरकारी स्पिडमा काम गर्न चाहन्छ जनता, परिवर्तन
1: विस्मय भइसकेको छ र
0: होइन, जनता छिटोभन्दा छिटो परिवर्तन चाहियो भनेर हामीलाई कराउनुहुन्छ। सरकार स्पिडमा दौडिरहेको छ, 100 मिटर हानिरहेछ सरकारले। अब अध्यादेश नल्याएर कानुन भन्यो भने कानुन पास गर्न कति हुन्छ? कानुन ल्याएर भएको काम गर्नलाई कति कठिन छ? र अध्यादेश असंवैधानिक पनि होइन नि त, अध्यादेश ल्याउन पाइने संवैधानिक अधिकार र व्यवस्थाभित्रै यो सरकारले एक्सर्साइज गरेका छन्, त्योभन्दा बाहिर त्यही यो सानो सानो कुरामा सरकारको किन आलोचना हुन्छ? मलाई यो चाहिँ आफैलाई कहिले कहिले प्रश्न गर्न मन लाग्थ्यो,
1: सरकारले
0: कहाँ नियत खराब गर्यो भने
1: शक्ति केन्द्रित भयो क्या?
0: नियत खराब गर्यो भने त्यो कुरा उठाउन बाबा, सरकार देश बनाउने कुरामा दौडिरहेको छ, दौड्दाखेरि उसलाई चाहिँ स्पिड चाहिएको छ, होइन? स्पिडमा चाहिँ यी चिजहरूको अभ्यास गर्नु परेको छ, त्यो कहीँ
1: बालेन्द्र शाह भन्न थालिसके,
0: होइन बाबा कसले के भन्छ भनेर मैले भने नि। अब हाम्रो विश्वास के हो थाहा छ तपाईँलाई? एउटा मजा लाग्ने कुरा चाहिँ मलाई भन्छु, यहाँ चाहिँ हजारौँ विज्ञ होलान् होइन, तर बाहिर विचार प्रकट गर्ने विज्ञ 50, 40, 50, 100 होलान्, अब त्यो 900 विज्ञताको केही असर मतलब छैन, हजारौँ विज्ञता भएका मान्छेहरू जो बाहिर विचार प्रकट गर्दैनन्, मौन सहमति छ उनीहरूको होइन, तर विचार प्रकट गरेर त्यसको विरुद्धमा विचार प्रकट गर्ने कुराहरू चाहिँ आज मुलुकमा सामाजिक सञ्जालमा त्यही छाउँछ र त्यही नै सबै चिज हो, त्यही नेपाली जनताको भोइस हो भने जस्तो हुन्छ।
1: बालेन्द्र साहब बिस्तारै इलेक्टेड अटोक्राटको बाटोमा छन्। भनेर पनि टिप्पणी भइरहेछ।
0: अब त्यो त भोलि इलेक्सन हुँदाखेरि त्यस्तो देखेर जनताले जनताले त्यसको मूल्याङ्कन गरिहाल्छन् नि, जनताले मूल्याङ्कन गर्दैनन् 36 वर्ष शासन गर्नेहरूलाई नि त जनताले अहिले मजाले पराजित गराइदिए नि त। अनि जनता अबको जनता कमजोर छन्, त्यसरी हामीले के भन्ने अब चर्चाको आउनको लागि भन्ने कि काल्पनिक कुरा भन्ने कि अब के भन्ने, यो विषय चाहिँ आफैले छुट्याउनुपर्छ होइन। जनता नेपाली जनता एउटा समयसम्म धैर्य धारण गर्छन्, एउटा समयसम्म नबुझे जस्तो गर्छन्, तर बुझिराख्या हुन्छ। धैर्य धारणको सीमाको बाँध तोड्न पनि सिपालु छन्, एउटा घडीमा गएपछि बाँध तोड्छन्। र जसरी 36 वर्ष शासनमा रहेका, शक्तिमा रहेका, नेतृत्वमा रहेका यस्ता ठुला पार्टीहरूलाई पराजित गरे, भोलिका दिनमा हामी चुक्यौँ भने हामीलाई पनि त्यसरी पराजित गर्छ।
1: आफ्ना मान्छेहरूलाई चोख्याउनलाई चाहिँ उद्धत भयो, जस्तो सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, जीवी राई, सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दै फिर्ता भयो।
0: रवि लामिछानेलाई त यस्तो डिजाइनमा फसाइयो भने, उहाँ त पहिल्यैदेखि मैले आज भने होइन, म यो पार्टी प्रवेश नगर्दै बोलेको कुरा हुँ, उहाँलाई त फसाइएको थियो, उहाँ निर्दोष मान्छेलाई फसाइएको थियो। त्यो फसाएको
1: उहाँले अब चाहिँ न्याय पाउनुभयो।
0: त्यो फसाएको कुरा मैले मात्रै अनुभूत गरेँ होइन, आम नेपाली जनताले अनुभूत गरे, त्यसैले उहाँको नेतृत्वमा यतिका ठुलो राष्ट्रिय जनता पार्टीले विजय प्राप्त गर्यो। त्यो मैले मात्रै होइन रहेछ भन्ने देखियो नि त, जनताले मत प्रकट गरिदिए, किनभने त्यो इस्यु त सबै ठाउँमा उठिराखेकै थियो त, त्यो इस्यु त जीवन्त थियो त। किन जनताले मत प्रकट गरे भने, यो अन्याय छ, उहाँमाथि अन्याय गरिएको छ, निर्दोष मान्छेलाई दोषी बनाउने प्रयत्न गरिएको छ, यसको हामी स्वीकार गर्दैनौँ, यसको बदला लिन्छौँ भन्ने हिसाबले बदलै लिएर कुरा।
1: जीवी राईले समेत उन्मुक्ति पाउनु हो क्या, अब उहाँ हिरासत पुग्नु परेन।
0: अब सुन्नुहोस्, न्यायालयले गरेका छ, न्यायालयमा भएका सम्पूर्ण प्रमाणहरू, सम्पूर्ण डकुमेन्टहरूलाई हेरेर न्यायालयले गरेको फैसलाको विषयमा धेरै चर्चा परिचर्चा गरिरहनु पर्ने।
1: अनि पैसा फिर्ता चाहिँ पीडितहरूलाई सरकारले दिने है, राज्य कोषबाट जाने,
0: सरकार
1: पीडकहरूले दिनु पर्दैन।
0: सुन्नुहोस्,
1: पैसा खानेहरूले
0: सरकार गार्जेनको भूमिका छ, सरकारले दिन्छ, जो पीडकको रूपमा उभिँदैन सरकारले तिनीहरूलाई छोड्दैन, तिनीहरूबाट लिन्छ सरकारले। अहिले पीडितहरूलाई हामी राज्य छौँ नि तिमीहरूको लागि भने एउटा अभिभावकीय भूमिकामा प्रकट भएको सरकार हो, जिम्मेवारी सरकार हो, जनताको आँसु देख्न सक्दैन। त्यसैले अहिले सरकारले त्यो भूमिकामा काम गरेको छ, भोलिका दिनमा सरकारले ती पीडकहरूलाई फेरि आफ्नो ठाउँमा ल्याएर तिनीहरूले जे जे गरेका छन् त्यसको हिसाबकिताब गर्छ।
1: तपाईँ त नेपाल प्रहरीमा एआइजी समेत बनिसकेको व्यक्ति, भदौ 24 घटना चाहिँ अहिलेसम्म ढाकसफै गरेर राखिरहनु भएको छ होइन,
0: अब
1: दुई व्यक्तिहरू कारवाहीमा परेका छैनन्, देश जलाइयो, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवास, जलाउनेहरूलाई चाहिँ उन्मुक्ति।
0: तपाईँलाई यसो भन्नुपर्छ, इतिहासको कालखण्डमा कुनै पनि घटनाहरू, जुन घटना सधैँ चाहिँ अनुसन्धानको दायराभन्दा बाहिर रहन्छ भनेर सोच्नु हुँदैन। तपाईँले त्यस्तो देखिरहनु भएको छ भने कुनै दिन त्यो सबै विषयको छानबिन हुन्छ होइन। त्यसैले त खालि सरकारले बचाउनु गर्यो, राज्यसभाले बचाउन खोज्यो, राज्यसभाले पनि 100 त शासन गर्दैन नि, राज्यसभा पछि पनि शासन गर्ने मान्छे आउला नि, तिनीहरूले खोजी नीति गर्न कहीँ हाम्रा कमी कमजोरी छन् भनेदेखि। त्यसैले यसलाई खालि इस्युको रूपमा सधैँभरि उठाएर हाम्रो सामाजिक सद्भावलाई सधैँभरि चाहिँ कमजोर बनाइराख्ने र केही सामाजिक सञ्जालमा चाहिँ विचार प्रकट गर्नेहरूलाई सधैँभरि यही विषयमा उत्तेजित बनाइराख्ने काम चाहिँ नगर्नु सबभन्दा मुलुकको लागि र नेपाली नागरिकको लागि हितकर हुन्छ।
1: अहिले राज्य प्रशासन चाहिँ ठिकठाक हिसाबले चलिरहेको छ होइन,
0: ठिकठाक चलाउने प्रयत्न गरिरहेको छ सरकारले। हिजोका दिनमा जे जे कमी कमजोरी छ त्यसलाई बिस्तार हटाउने र राज्य प्रशासनलाई ठिक ढङ्गले ठिक ट्र्याकमा लैजाने प्रयत्न सरकारले गरिरहेको छ।
1: प्रहरी प्रशासनले पनि साथ दिइरहेछ,
0: राज्यको संयन्त्रभित्र रहेका, राज्यको राज्यका संयन्त्रहरू, राज्यका संयन्त्रभित्र भएका सबैले साथ दिनुपर्छ। साथ नदिने, अनुशासनभन्दा बाहिर जाने, सरकारको ढुकुटीबाट पैसा खाने तर बाहिर, अनुशासनभन्दा बाहिर जाने कसैलाई छुट छैन। साथ दिने नदिने कसैको विवेकको कुरा होइन, त्यो बाध्यता र त्यो अनिवार्य।
1: आइजिपी दानबहादुर कार्कीले भने जस्तो, अब बन्दैछ मेरो देश, देश बन्दैछ होइन, अब
0: देश बन्छ। देश बनाउनको लागि राज्यका सबै संयन्त्रहरूको, सबै संयन्त्रहरूको प्रयास प्रयत्न जरुरी हुन्छ। त्यो प्रयास र प्रयत्नहरूमा बाहिर बस्ने छुट कसैलाई छैन। कसैले बाहिर बस्ने इच्छा व्यक्त गर्यो भने त्यो फेरि दण्डित हुन्छ।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली जडीबुटी। जब नेपाली जडीबुटी जुनसुकै रोगको उपचारमा प्रयोग हुन्छ अनि हासिल हुन्छ जस्तो सुकै रोगमा पनि सफलता। यिनै नेपाली जडीबुटीको महत्व बुझेको वैदिक आयुर्वेद सेवा प्रणालीले हिमाल, पहाड, तराईबाट जडीबुटीहरू संकलन गरी आफ्नै प्रशोधन केन्द्र अर्थात् औषधि उद्योगबाट तयार गरिएका जडीबुटीबाट उपचार गरी हजारौं नयाँ तथा पुराना दीर्घ रोगीहरूलाई पुनर्जन्म दिइसकेको छ। दर्शकबिन, आज हामीले गणाकोट सात निवासी धनकुमारी सापकोटाको बात युरिक एसिड, हातखुट्टा पोल्ने, झमझमाउने, सुन्निने रोगका कारण विगत 30 वर्षदेखि कष्टकर जीवन जिउँदै आउनु भएको तर वैदिक आयुर्वेद उपचार गराइसकेपछि सफलतापूर्वक निको भएका सफलताको कथा लिएर उपस्थित भएका छौँ।
1: मेरो नाम धनकुमारी हो, यो नवलपुर सात नम्बर वडा हो। मलाई चाहिँ अब शरीर दुख्थ्यो क्या, सबै यो चिसाले हो कि घाँतीको नसा नसा दुख्थे, पाखुरो चल्दैन थियो, यो देउरे घुँडो यसो फुलेको थियो, अहिले शरीरै फुलेको थियो, अहिले त सन्चो भइन्छ, मलाई ठिक भयो। वैद्य आयुर्वेदमा गयो कि त्यहीँ गएर सन्चो भयो। 30 वर्ष जति भयो मलाई यो भित्र फुलेको, दबाई कोही पकाएर खाने खाएँ, कोही चाहिँ महसित खाने खाएँ, कोही पानीसित खाने खाएँ, कोही दुधसित खाने। अहिले अब छैन, मुख बार्नुपर्छ, अहिले त धेरै बिसेक भयो, त्यहाँ नभएका बाँध्न पनि गाह्रै थियो। भ्यासेरै दुःख पाएँ कि म त अब सुतेर यता र अब धेरै अब शरीर त अब 30 वर्ष पहिलाको रोजाका मलाई त्यस्तो भइराखेको थियो। अब त्यत्तिकै अब आफ्नो शरीर ज्यालो शरीर भरो के हो, त्यत्तिकै सकन्जेरी यताउति गरेँ, सक्ने धौ भएपछि अनि त्यहाँबाट म त्यहाँ गएँ कि उमा गएँ, सरकारी यहाँ नि गएँ, त्यहाँ सरकारी यहाँ गएर नि भएको होइन, पुरानो भयो अब 30 वर्ष जति भयो, ठ्याक्कै मैले थाहा पाएको 30 वर्ष भयो। सकन्जेरी गरिन् यस्तो हिउँदी गएर मेडिकलाउने गएर दबाई ल्याएर खायो, हात खुट्टा खुट्टाले टेउँदाखेरि दुध हो, यस्तो मेडिकलमा गएर दबाई ल्याएर खायो, ए 100-150 दबाई दिन्छन्, अलि बिसेक हुँदो रहेछ, अनि त्यतिकै सन्चो भयो भनौँ, केही हेरे नि हुँदो रहन्छ, अनि फेरि सरकारी यहाँ गएर दबाई ल्याएँ, जँचार दबाई ल्याएको 300 दबाई दिनुभयो त्यो सरकारीमा, त्यो दबाईले त हुँदै भएन। मलाई कसैले नि भनेका होइन, त्यहाँ एफएम

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बिपी राजमार्गको पिपले बर्खे खोला सडक खण्डको पुनर्निर्माण सुरु। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण, आत्मरक्षाका लागि आक्रमण गर्नुपरेको दावी। र काबा भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाँदै हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणको लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनैतिक तनाव बढिरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झन्डै 2/3 बहुमत ल्याएको रासोपाले बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको हो। रासोपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मिडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारी भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्री परिषद बैठकपछि उहाँले सभापति आफ्नै ढङ्गले भारत जान लागेको बताउनुभयो। अहिले बिहान देशका धेरैजसो ठाउँमा घाम लागे पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, धादिङसहित काठमाडौँ उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा 1 महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलकै 35 वर्षीय फुलकुमारी देवी को हुरीली भत्केको घरले थिचिँदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते उहाँको उपचारको क्रममा गैराती गरुडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरीकारलेका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभयो। हुरीले घरको टाइलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किएको हो। जापानको सहयोगमा बिपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खे खोला सडक खण्डको पुनर्निर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खे खोला सडक खण्डमा पर्ने 3.2 किलोमिटर सडक खण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन गेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 को बाढी पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सडक खण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ। पिपले बर्खे खोला सडक खण्डको जापानको सिमिजो कर्पोरेसनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरु भएको हो। यसअघि जाइका टोलीले पूर्व तयारी स्वरूप क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बिपी राजमार्गको क्षतिग्रस्त सडक 4 खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल एमुना बहुउद्देश्यीय सहकारी ऋणीका सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ, अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन

0: सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झन्डै 58 करोड बक्यौता दायित्वमध्ये अहिलेसम्म 12 करोड रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ। डिडिसीको अहिले दैनिक झन्डै 1 करोडको कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकोले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्रस्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनुभएको छ। अब खेल खबर। घरेलु टोली नेपालले काबा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबडहल त्रिपुरेश्वरमा हिजो भएको समूह चरणको अन्तिम खेलमा इरानले काजकिस्तानलाई 3-0 सोझो सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जितसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजकिस्तानसँग सेमी फाइनलमा पर्सि बिहिबार खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बिपी राजमार्गको पिप्ले बर्खे खोला खण्डको पुनर्निर्माण सुरु। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.nt।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511-77619 वा 98576-21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको न्यू रोडबाट प्रहरीले ठूलो परिमाणमा भेप अर्थात् इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ। हिजो बेलुका न्यू रोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरबी कम्प्लेक्समा सञ्चालित स्माइल योर च्वाइस नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट 28,500 थान भेप बरामद गरी टेकु स्थित उपत्यका अपराध अनुसन्धानमा कार्यालयमा लगिएको प्रहरीको भनाइ छ। अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 8 बस्ने एकजना पक्राउ पनि परेका छन्। बरामद भेपको बजार मूल्य झन्डै 6 करोड रुपैयाँ हुने अनुमान प्रहरीको छ। काठमाडौँ महानगरपालिकाले खुलाएको छात्रवृत्ति परीक्षाको आवेदनमा त्रुटि भएका आवेदकलाई थप कागजात पेश गर्न 2 दिनको समय दिएकोमा आज अन्तिम दिन रहेको छ। संस्थागत निजी विद्यालयमा कक्षा 11 र 12 अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेकोमा त्रुटि भएकोलाई सच्याउन समय थप भएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार 3,302 आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। आज दिउँसो 12 बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। दोस्रो संस्करणको एभरेस्ट समिटियर समिट 2026 काठमाडौँमा हुँदैछ। यही जेठ 27 गते काठमाडौँमा हुने सम्मेलनमा 26 देशको सगरमाथा आरोहीहरू सहभागी हुँदैछन्। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने सम्मेलनमा सगरमाथा आरोहीलाई सम्मान गर्ने आयोजकले जनाएको छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो। गएको वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न थालिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने, जापानद्वारा बिपी राजमार्गको पिपले बर्खेखोला खण्डको पुनर्निर्माण सुरु, काठमाडौँ महानगरले खुलाएको छात्रवृत्ति आवेदनमा त्रुटि भए थप कागजात पेश गर्न आजसम्मको समय अवधि, छात्रवृत्तिका लागि 26,888 जनाको आवेदन र 26 देशका सगरमाथा आरोहीलाई काठमाडौँमा सम्मान गरिँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउं।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा, मा फार्म देखुन्न घुमा क्या। यदि दिदी कता गयौँ कता गएन होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, क्यारे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताई, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लायन्स चोक आनन्द मार्ग, नयाँगढ चितवन। मोबाइल 98 550 50 934।
7: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा।

0: बोइलर, लेयर्स, गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: बाढीको लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206 छ।
0: तपाईको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73-877।
7: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज, र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ ल्याउने र सहकार्य विविध विषयमा छलफल केन्द्रित रहने जनाइएको छ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेश सभाको आज साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभएको छ। त्यस्तै प्रदेश सभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 विधेयकका सिद्धान्त र प्राथमिकता कर बाहेक कर प्रस्ताव बाहेक प्रस्तावमाथि आजैदेखि छलफल हुने भनिएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। नेपाली औषधि उत्पादकहरूले नेपाली उद्योग आयातको दबावमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। नेपालमा 100 को हाराहारीमा औषधि उद्योग रहेका छन्। तीमध्ये 10 बन्द भइसकेको र बाँकी 50 बन्द हुने अवस्थामा रहेको उद्योगहरूले जनाएका छन्। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा आएको जनाउँदै सरकारलाई उद्योग बचाउन आग्रह गरिएको छ। र रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा 1 महिलाको ज्यान गएको छ। रौतहटको वृन्दावन नगरपालिका साथ धमौरा टोलका 35 वर्षीय फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो। फूलकुमारीको उपचारका क्रममा राति रौतहटको गरुडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बडैले जानकारी दिनुभएको छ। हुरीले रहेको घरको टायलको छानो र बाँसको बार भएको एक तले कच्ची घर भत्कदा फूलकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन ₹25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत ₹1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान BKS मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: मा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98 5 50 26 4 40
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: समयको ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। शिवालयका अनुसार

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानीवासी आन्दोलित बनेका छन्। उनीहरूले हिजो दिउँसोदेखि नै बीपी राजमार्ग अवरुद्ध गरेका छन्। डिभिजन वन कार्यालयको टोली हिजो दिउँसो बस्ती खाली गर्ने सूचना टाँस गर्न बर्दिवास तीनमा पुगेको थियो। त्यही बेला स्थानीयले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाडीमा समेत आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मौतरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात पूर्णतया अवरुद्ध छ। मौतरीका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादव, एसपी श्याम कुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी गुरूप्रसाद तिमल सिन्हा सहितको टोली अहिले घटनास्थलमै रहेको र संवाद भइरहेको बताउनुभयो। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेशसभाको साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यस्तै प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकको प्रस्तावमाथि पनि आजदेखि छलफल हुने बताइएको छ। सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा केही बेरपछि ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद कार्यक्रम तय गरिएको हो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। काठमाडौँको खिचा पोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेपसहित एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अन्डरग्राउन्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रहरीको गोदाममा खानतलासी गरिएको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड मूल्य बराबरका 28,500 वटा बिलबीजक नभएका अवैध भेप बरामद गरिएको पक्राउ परेका खड्का पसलका सञ्चालक हुन्। यसअघि प्रहरीले जेठ 1 गते राति भोटेकोसी गाउँपालिका 1 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित 7 जनालाई पक्राउ गरेको थियो। त्यही दिन मुस्ताङको लोमानथाङ गाउँपालिका 4 बाट 590 कार्टुन भेपसहित 2 वटा कन्टेनर र 3 जना पक्राउ परेका थिए। जेठ 7 गते रसुवाबाट 36,75,000 रुपियाँ बराबरका 1,225 वटा भेपसहित 8 जना पक्राउ परेका थिए। र राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता समेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ। क्यानको विधान अनुसार 2080 चैतमा सदस्य मनोनित गरी पठाएकामा राखेपले हिजो पत्र पठाउँदै लामालाई फिर्ता बोलाएको। नेपाल क्रिकेट संघ क्यानको विधान 2055 को परिच्छेद 2 को दफा 3 उपदफा 4 मा राखेपबाट संघको पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार लामालाई 2 वर्ष अघि क्यानको सदस्य मनोनित गरिएको थियो। राखेपबाट मनोनित भएका लामालाई आफू निकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारी समेत सुम्पिनु भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
9: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452126।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: अस्पताल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फार्मदेखि घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: हेलो आयन के छ
4: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
4: भिडियो अन गर न यार
3: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
4: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
7: सो लवली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
8: के डियर
7: आजै गएर कहाँ बस्ने हो र
8: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
10: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
11: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
12: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
13: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
14: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
2: It's 12 o'clock. अहिले 12 बजेको छ.
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
3: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कडाई गर्न औषधि उद्योगीको माग, आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आइपिएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग आज संयुक्त रूपमा भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र संवाद गर्ने गरी तयारी गरिरहनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सामूहिक भेटको अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्य का विविध विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि गएको चैत 25 प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले चलिरहेको बैठकमा आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहनु भएको छ। विशेष गरी हावाहुरीले देशका विभिन्न ठाउँमा क्षति गरेको भन्दै उहाँहरूले प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्नुभएको छ। यसैबीच आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहु, नवलपुर, रूपन्देही लगायतका जिल्लामा आज हावाहुरीको सम्भावना रहेको हो। हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रूख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकोले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी सहित तराईका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आज पनि तातो दिन हुनेछ। नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबावमा परेको भन्दै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपाल आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने गरी नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड छ। नेपालमा झण्डै 100 औषधि उद्योग छन्। तीमध्ये 10 बन्द भइसकेको अवस्था छ भने बाँकी 50 बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा आएको हुँदा सरकारले उद्योग बचाउने तर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 भन्दा धेरैको लगानी भइसकेको बताउनुभयो। 2074 सालमा तत्कालीन सरकारले 30 नेपालमा उत्पादन हुने औषधि आयात रोक्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ। नेपाली उत्पादनको गुणस्तर राम्रो भएको भन्दै उहाँले कतिपय उद्योगहरूले विदेशमा समेत निर्यात गर्ने गरेका बताउनुभयो। एपोनका उपाध्यक्ष सन्तोष बरालले सरकारले नेपाली औषधि उद्योग बचाउनका लागि विदेशबाट औषधि आयातमा कडाई गर्नुपर्ने बताउनुभयो। उहाँले बैंक ब्याजमा अनुदान दिन आग्रह गर्दै प्रविधि भित्र्याउन र औषधि निर्यात गर्न राज्यले सहजीकरण गर्नुपर्ने माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो, नेपालमा विकासका मुद्दा बारेको सम्मेलन आयोजना लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1300 रुपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रुपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रुपियाँमा कारोबार भएको चाँदी आज 90 रुपियाँले घटेको हो। आज चाँदीको भाव तोलामा 5,060 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँमा अस्ति आइतबार र हिजो सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका लागि विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै तिर्वीको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डाक्टर दुरी नन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा 20 कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब देशहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले प्रस्ताव अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ। यो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने पाकिस्तानले उल्लेख गरेको छ। पाकिस्तानका रक्षा मन्त्री मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो। उहाँले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइन लगायत देशहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो। ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य देशलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ। सन् 2020 अमेरिकी मध्यस्थतामा अघि बढाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनैतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यकरण गराउने उद्देश्यले शुरू गरिएको पहल हो। तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यो पहललाई विस्तार गर्ने अमेरिकी प्रयासमा नयाँ राजनीतिक चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति 7:45 शुरू हुनेछ। आरसीबी अब खेल खबर। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति 7:45 शुरू हुनेछ। आरसीबी अब खेल खबर। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति 7:45 शुरू हुनेछ। आरसीबी समूहलाई गर्न औषधि उद्योगीको माग। आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार। आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आइपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सेत्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9845564613।
1: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: Adonis FM 93.2 MHz.
1: धन्यवाद।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभा रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसदमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। विपक्षी दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनुपर्ने अडान लिइरहेका छन्। संसद नियमावलीमा संसद सञ्चालनमा रहेको अवस्था पहिलो साता प्रधानमन्त्री र सांसदहरू बीच प्रश्नोत्तर हुने व्यवस्था रहेको छ। यसअघि विपक्षीहरूले सोही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन्। केही दिन अघि चार विपक्षी दलका प्रमुख सचेतकहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए आजको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए। संसद बैठक अहिले जारी छ। आकस्मिक समय र विशेष समय तथा शून्य समयको कार्यक्रम सकिदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्ता पक्षले नदिए आजको बैठक पनि अवरुद्ध गर्ने तयारीमा आफूहरू रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयो। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा 35 संशोधन प्रस्ताव परेको छ। विभिन्न राजनैतिक दलका सांसदहरूबाट संशोधन परेको हो। यही जेठ 4 गते बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावलीको मस्यौदाको समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो। यो सँगै सभामुखले यसमा संशोधन राख्ने सांसदहरूका लागि समय खुल्ला राख्नु भएको थियो। त्यसपछि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्। विपक्षी दलहरूले प्रस्तावित नियम मावलीमा रहेका मुख्यतया 3 विषयमा विरोध जनाएका छन्। संसदीय समितिको बैठक मन्त्रीको उपस्थिति बिना नै बस्न सक्ने प्रावधानमा उनीहरूले विरोध जनाएका छन्। साथै सांसदका लागि विशेषाधिकार रहने गरी प्रस्तावित व्यवस्थामा पनि विरोध जनाइएको छ। मस्यौदाको नियमावली 178 संसदीय विषयगत समितिको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ। नियम 178 उपनियम 4 भनिएको छ, समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकता अनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ। नियम 178 उपनियम 4 भनिएको छ। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेज सम्मेलन गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने उहाँले बताउनु भएको छ। संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने समेत उहाँले बताउनु भएको छ। यस्तै श्रम संस्कृति पार्टीका सांसद अरुण राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गर्नु भएको छ। प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारी ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। राजसभा सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै उहाँले उखु किसानहरूको अहिलेसम्म चिनी मिलले पैसा दिन नसकेको बताउनु भएको हो। सिंहले भन्नुभयो, सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने रकम पनि किसानलाई चाँडै उपलब्ध होस्। उहाँले रोपाईको सिजन शुरू हुन लागेको भन्दै मलको व्यवस्था गर्न पनि माग गर्नुभयो। अहिलेसम्म मल उपलब्धता हुन सकिरहेको छैन। 15-20 दिनपछि रोपाईको सिजन शुरू हुन्छ। त्यति बेलासम्म किसानहरूलाई मल उपलब्ध गराउन समेत उहाँले सरकार समक्ष आग्रह गर्नुभएको छ। र जनता समाजवादी पार्टी नेपालले पार्टी समायोजनलाई पूर्णता दिनका लागि एक महिना अन्तर्क्रिया तथा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी समायोजनका लागि प्रत्येक जिल्लामा वृहत पार्टी बैठक गरी समायोजनको कार्यलाई अघि बढाउने अभियान सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र शाहले बताउनुभयो। 3 दिनसम्म चलेको पार्टीको बैठकले सो निर्णय गरेको हो। त्यसका लागि प्रत्येक जिल्लामा जिम्मेवारी तोकिएको छ। केही समय पहिले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक पार्टी नेपाल बीच एकता भएको थियो। दुवै पार्टी बीच एकता भए पनि हालसम्म केन्द्रीय समिति लगायत अन्य समिति तथा भातृ संगठनहरू अझै समायोजनमा पुगेका छैनन्। बैठकले समायोजनलाई तीव्रता दिने निर्णय समेत गरेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन ₹25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत ₹1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 स्थान BKS मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98727738899, 98011034455, 98011016372 र 97650 73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: ఆయుర్వేద సేవా ప్రణాళి.
1: బల్ల బల్ల బసే ఉన్నే నజాని ఉఠే బహ్న నసాని त्यस्तो थियो. चार हात खुट्टो टेक्नु पर्थ्यो.
2: ठाउँ ठाउँमा यस्तो हुँदो रहेछ भन्दाखेरि उहाँले चाहिँ यस्तो औषधि खाएर त हुँदैन, यस्तो भनौँ न आयुर्वेदिक औषधिले के हुन्थ्यो र यत्रो औषधि त गरिसक्यो कहाँ हुन्छ र भन्ने भन्नुहुन्थ्यो उहाँले चाहिँ. अनि त्यहाँ गइसकेपछि त्यहाँको औषधि खाइसकेपछि के हुँदो रहेछ विचार गर्नु, त्यही भएर त्यहाँ जानुभएको.
1: ब्याङ्गलोरले चाहिँ कस्तो कस्तो रोग निको हुन्छ आमा, तपाईँ पिर मान्नु पर्दैन, यहाँको दबाई लगेर मैले भनेको जस्तो गर्नु, तपाईँको बिस्तारै ठिक हुन्छ भन्नुभयो. अहिले त मलाई अब तपाईँको पहिला हेरेर त अहिले त सियो निकाले जस्तै छ नि, नभए त्यो टेक्नै नहुन्. पहिला तपाईँ एकछिन पनि उभिन सक्दैन खुट्टा दुखेर, कट कट कट दुखेर कतिखेर बजाउँ जस्तो हुन्छ. अहिले त्यस्तो हुँदैन.
3: वैदिक आयुर्वेद सेवा प्रणाली.
4: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन. अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु.
0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
4: मेरो नाम सुलोचना विष्ट हो. समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चसचसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरिङ चढ्न पनि गाह्रो हुने. अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो. अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको. मलाई आज अहिले 21 दिन भयो. 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ.
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98550950934.
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर, बसन्तपुर बजार माडी.
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ.

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852012840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्रै छ, थाहा छ कि छैन हजुरलाई?
5: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
6: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर
5: आउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
6: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: राखौँ 2 बज्यो.

को नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत र मिशन प्रमुखसँग छलफल गर्नुभएको छ। आज बिहान ईयूमा आबद्ध काठमाडौँ र नयाँ दिल्लीका गैर आवासीय राजदूत र मिशन प्रमुखसँग सामूहिक छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुलाउने र सहकारीका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक र सड़क प्रभावित भएको विषयमा ध्यान आकर्षण भएको छ। सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषि बालीमा प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सोम शर्माले विपद जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरमा जस्ता पाता लगाइदिन आग्रह गर्नुभयो। सांसद सन्दीप राणाले विषादी च्याउ खाएर मानिसको मृत्यु परिष्टान्त पेश गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गर्नुभयो। सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिकामा बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्नुभएको छ। सांसद भूमिका लिम्बू सुब्बाले मध्य पहाड़ी पुष्पलाल लोकमार्गका केही सड़क खण्ड अवरुद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। विद्युत प्राधिकरण गौर शाखा अन्तर्गत विद्युतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति भएको छ। सोमबार राति आएको हावाहुरीले करिब 30 लाखको क्षति पुगेको र विद्युत आपूर्तिमा समस्या भएको गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर धीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। हावाहुरीका कारण रौतहटको जिगटिया पेट्रोल पम्पदेखि बिरता चौक आसपास क्षेत्रमा रहेको चपुर गौर 33 केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरण गौर वितरण शाखाका प्रमुख इन्जिनियर यादवका अनुसार दुईवटा 200 केभीको ट्रान्सफर्मर, 21 स्थान 11 मिटरका पोल र 9 थान 9 मिटरका पोलमा क्षति पुगेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आफ्नै वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। मेडिकल व्यवसायी दुर्गा पर्साई रिहा भएका छन्। पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो। अदालतको आदेश अनुसार उनलाई तारेकमा साधारण तारेकमा रिहा गरिएको हो। प्रहरीले उनलाई साइबर कसुर र राज विरूद्धको कसुरमा मुद्दा चलाएको थियो। र मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेखमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी एड्सा गुम्बा संकलन शुरू भएको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याम्प जोमसुम र एक्याम्प लोमानथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखमा धमाधम एड्सा संकलन भइरहेको हो। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सामान्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाउ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: खोजिरहो
1: न्यू खोजिरहो
0: हो न्यू खोजिरहो
2: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी फोन 9827 2738 89 9801104355 9801116372 र 9765073877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
2: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै

0: सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
0: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
0: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
0: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
0: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 58748 सम्पर्क गर्न सक्नुहुनेछ।
0: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 5570 2640
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल। नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा, हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानाकर्षण। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाउनु पर्नेमा विज्ञहरूको जोड। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि। सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ्दै गएको दावी। बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपाले फिर्ता बोलायो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ युईयूमा आबद्ध देशका गैर आवासीय राजदूत र मिशन प्रमुखहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो। छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि गएको चैत 25 गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गर्नुभएको थियो। श्रम संस्कृति पार्टीले आफ्ना कार्यक्रमको ब्यानर तथा प्रचार प्रसारमा सामग्रीमा हर्क अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल सिन्हाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। पत्रमा श्रम संस्कृति पार्टी 1 नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीहरूमा अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। प्रतिनिधि सभाका सांसदहरूले वर्षा, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपदजन्य घटना घटेको र आछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीडितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरे। बीपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा बाढी र पहिरोबाट सड़क अवरुद्ध भएको तथा प्युठान, रोल्पा, अर्घाची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्न विद्यमान परिपाटीले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरले उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशुपन्छी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारका रूपमा उत्रने निकाय भएकाले पालिका तहमै काम गर्न जरुरी रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकारी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4मा बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा, लगायतका पन्छी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाडी यो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मर्मत सञ्चालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी दिएको छ। पावर बैङ्कहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैङ्क राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका जोनाथन निकोलसनका अनुसार पावर बैङ्क कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा राख्न बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 भन्दा बढी पावर बैङ्क बोक्न नपाइने र विमानभित्र पावर बैङ्क चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढेको छ। सन् 2024 मात्र हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैङ्कमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाली फिर्ता बोलाएको छ। दुई वर्ष अघि राखेपाली मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपाली मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्छन् भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल। नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा, हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाउनु पर्नेमा विज्ञहरूको जोड। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि। सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ्दै गएको दावी। बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपाली फिर्ता बोलायो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्दाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्यभागमा 132 केबी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजु सब स्टेसनदेखि महाराजगञ्ज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोडिने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका अन्य क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम जारी छ। गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च, सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी सुरु गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकले झाँकी प्रदर्शनको व्यवस्थापन, सम्पदा तथा पर्यटन विभागलाई, कार्यक्रम स्थल वरिपरिको सरसफाई तथा शौचालय व्यवस्थापन, वातावरण व्यवस्थापन विभागलाई र कुर्सी, फूल, सजावट सामग्री तथा विशिष्ट व्यक्तिका लागि आवश्यक व्यवस्थापन जिन्सी शाखालाई तोकेको छ। स्वास्थ्य विभागले प्राथमिक प्राथमिक उपचारको अवस्था व्यवस्था र आकस्मिक सेवाका लागि एम्बुलेन्स तैनात राख्नेछ भने विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तयार राख्नेछ। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ। ललितपुरको गोदावरी नगरपालिका 14 ठैबमा एकजना पानी ट्याङ्कीमा डुबेर ज्यान गएको छ। त्यही ठाउँ बस्ने 65 वर्षीय सानो नानी महर्जनको आफ्नै घरमा रहेको पानी ट्याङ्कीमा डुबेर हिजो बेलुकी ज्यान गएको हो। ट्याङ्कीमा पानी हेर्ने क्रममा खस्न गई डुबेर अशक्त भएकी उहाँको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल लगनखेलमा उपचारको क्रममा ज्यान गएको हो। आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै 2,42,00,000 रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका अमित कुमार र राहुल कुमार, चितवनको मुस्कान घिमिरे, मकवानपुरका जनक बहादुर वाइबा र नितो घिमिरे, सुनसरीका मिलन घिमिरे तथा मोरङका कमल थापा रहेका छन्। भारतीय नागरिक अमित र राहुलले काठमाडौँमा WWICS इमिग्रेसन सर्भिसेस नेपाल नामक कम्पनी सञ्चालन गर्दै क्यानाडा पठाइदिने भन्दै मात्र 1,57,00,000 भन्दा बढी रकम ठगेका थिए। अन्य अभियुक्तहरूको ग्रीस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट रकम लिई सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी परीक्षक रामेश्वर कार्कीका अनुसार अमित राहुललाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य अभियुक्तलाई वैदेशिक रोजगार विभाग पठाई थप अनुसन्धान भइरहेको छ। काठमाडौँ महानगरपालिका 15 बुद्ध पार्क नजिकबाट अवैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भएका 42 वर्षीय कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त समितिबाट खटिएको प्रहरीले उनलाई लागू औषधसहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्दाभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह। मध्य काठमाडौँमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने। चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्य। र सजावटदेखि प्राथमिक उपचारसम्मका काम उपसमिति बीच बाँडफाँड। अहिलेलाई 4 भन्दाभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल तर्फ लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको हो। झिमरुक जलविद्युत आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान रोल्पा र अर्काखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध छ। आइतबार रातिदेखि विद्युत आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था मोबाइल सेवा खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनिरहेको छ। बुटोल पावर कम्पनी लिमिटेडले 15 MVA क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउनेबारे संवाद भइरहेको जानकारी गराउनु भएको छ। साथै चाँडै मिति तय हुने सूचना पनि आफू

पाएको उहाँले आज प्रतिनिधि सभा बैठकमा जानकारी गराउनुभयो। प्रधानमन्त्रीको उपस्थितिको विषयमा पटक पटक विपक्षी दलका नेतासँग संवाद भएको र सत्तापक्षका नेतासँग पनि संवाद भइराखेको उहाँले बताउनु भएको छ। आज पनि प्रधानमन्त्रीको संसदमा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीले अवरोध गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। तुइन व्यवस्थापन गरे नागरिकलाई सहज रूपमा आवतजावत गर्न निर्माण शुरू गरेका 49 झोलंगे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार झोलंगे पुल निर्माणको जिम्माले अलपत्र पार्ने निर्माण व्यवसायलाई जिम्मेवार बनाउन सुझाव दिएको छ। सस्पेन्स ब्रिज डिभिजनबाट आर्थिक वर्ष 79-70 देखि आर्थिक वर्ष 78-79 सम्म झोलुङ्गे पुल निर्माणका लागि 1,39,12,00,000 रुपियाँ बराबरको खरिद सम्झौता भएको थियो। र शेयर बजार एकल अंकले घटेर बन्द भएको छ। शेयर कारोबारको पहिलो दिन सोमबार नेप्सेपरि सूचक 27 अंकले बढेकामा यस दिन 9.24 अंकले घटेर 2777.10 बिन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकममा पारको तुलनामा कमी आएको छ। आज 4,85,00,000,000 बराबरको कारोबार भएको छ। यस दिन 342 स्क्रिप्टको 1,18,72,507 किता शेयर 4,85,44,44,170 रुपियाँमा खरिद बिक्री भएका छन्। अवस्थाका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नपक्ष नपिपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: त धेरै रिसाएछन् बोलेनन् खै
1: खै यति करलान्द नगाउने के गर्थे
2: तमाम वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
3: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: स्थापन गरी नागरिकलाई सहज रूपमा आवाजावत गर्न निर्माण शुरू गरिएका 49 झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार झोलुङ्गे पुल निर्माणको जिम्माले अलपत्र पार्ने निर्माण व्यवसायलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ। सस्पेन्स ब्रिज डिभिजनबाट आर्थिक वर्ष 69-70 देखि 78-79 झोलुङ्गे पुल निर्माणका लागि 1,39,12,00,000 रूपियाँ बराबरको खरिद सम्झौता भएको थियो। शेयर बजार एकल अङ्कले घटेर बन्द भएको छ। शेयर कारोबारको पहिलो दिन सोमबार नेप्सेपर सूचक 27 अङ्कले बढेकामा यस दिन 9.24 अङ्कले घटेर 2777.10 पुगेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ। आज 4,85,00,000,00,000 बराबरको कारोबार भएको छ। अवस्थ यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

0: गाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने। प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई।
0: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
1: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
2: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ। हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौँ।
0: सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
1: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आइपिएलको फाइनल पुग्न आज राति बेङ्गलुरु र गुजरात खेल्दै।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9635688।
5: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेचर को बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बिबिए बिबिएम र बिबिएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो। नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै व्यापार लगानी हरित ऊर्जा जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपाल लागि परेको उहाँको भनाइ छ। भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेस एमाले र नेकपा सहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनु भयो। विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन्। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्खाँसी र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्य प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्।
1: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङ्की 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनो बोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनोबोजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रुख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
0: यसैबीच झापामा हावाहुरी र वर्षा कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले संयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
1: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
0: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकाल्यो।
1: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश जिल्ला प्रशासन कार्यालय विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर 2 ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यो।
1: प्रसंग क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढेपछि बिरामीको बिचली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
2: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिसप्लाटिन लगायत 96 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बङ्गलादेशबाट आयात गर्ने गर्छौँ। भारत र बङ्गलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्यभन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढी मैले खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बङ्गलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुनसक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा बढ्नुपर्ने स्वचालित मूल्य प्रणाली छ भारत र बङ्गलादेशमा। तर हामी कहाँ 11 वर्ष पहिला मूल्य सिज गरियो, अहिलेसम्म चाहिँ त्यसको मूल्य समायोजन नगरेका हुनाले अहिले अन्तर्राष्ट्रिय बजारमा यो कार्बोप्लाटिन सिसप्लाटिनको औषधिको मूल्य असाध्य बढ्यो। नेपालमा पुरानै मूल्य भएको हुनाले खास अभाव भएको अवस्था हो।
10: भनेको तपाईँहरूले ल्याइदिनु भएन औषधि, महँगो भयो,
2: नियतवश नल्याएको होइन, के अरे कमर्सियल टर्मोलोजीमा भन्नुपर्दा घाटाको व्यापार गर्नुपर्ने भयो, त्यस कारणले ल्याउन नसके अवस्था।
10: 10 वर्ष अगाडिको मूल्य नियन्त्रण त्यसमा चाहिँ समायोजन भएन भनेर समस्या हटाउन चाहिँ कहाँ के गर्न सकिन्छ?
2: हामी के भनेका छौँ भने स्वचालित मूल्य समायोजन प्रणाली हामीले अपनाउनुपर्छ। हामीले भारतबाट 90% औषधिहरू आयात गर्छौँ। भारत सरकारले हरेक वर्षको मार्च महिनामा औषधिको मूल्य समायोजन गर्छ। जस्तो अहिले कार्बोप्लाटिन र सिसप्लाटिनको कच्चा पदार्थको मूल्य अत्यधिक बढ्या हुनाले यसको औषधिको मूल्य बढ्या छ। आज बढिरहेको अवस्था के हो भने पश्चिम एसियाली राष्ट्रमा भएको युद्धका कारणले पनि यो औषधिको मूल्य बढ्या हो। अब यसको समाधान के हो भने भारतमा औषधिको मूल्य बढ्दा नेपालमा पनि बढ्नुपर्ने अथवा बङ्गलादेशमा बढ्दा नेपालमा पनि बढ्नुपर्ने र भारतमा घट्दा नेपालमा पनि घट्नुपर्ने अथवा बङ्गलादेशमा घट्दा नेपालमा पनि घट्नुपर्ने प्रणालीलाई भन्छ स्वचालित मूल्य समायोजन प्रणाली। हामी जहाँबाट ल्याउँछौँ, कन्ट्री अफ ओरिजिन भन्छौँ हामी, जुन देशबाट ल्याउँछौँ त्यो देशले आफ्ना नागरिकलाई दिएको जो मूल्य छ त्यही मूल्यमा हामीले पनि पाउनुपर्छ, हाम्रो नागरिकले पनि पाउनुपर्छ र हामीले पनि बिक्री वितरण गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो।
10: अब यसको लागि सरकारसँग तपाईँहरू छलफलमा बस्दा बङ्गलादेशबाट आयात गर्ने भन्ने सकेपछि केही औषधि बङ्गलादेशबाट आइ पनि सकेको छ, यसबाट चाहिँ यो समायोजनमा कतिको सहज भएको छ र नागरिकले सहज रूपमा औषधिहरू प्राप्त गरिरहेका छन्?
2: हामीले क्राइसिस म्यानेजमेन्टको लागि श्रीमान स्वास्थ्य सचिवज्यूले चाहिँ अनुरोध गरे हुनाले हामीले चाहिँ सर्ट टर्म क्राइसिस म्यानेजमेन्ट गरेनौँ। हामीले घाटामा ल्याएर भए पनि नागरिक प्रतिको आफ्नो उत्तरदायित्व पुरा गर्नुपर्छ भनेर हामीले 3 हप्ताको व्यवस्थापन हामी गर्छौँ भनेर हामीले स्वास्थ्य मन्त्रालयमा गएर कमिटमेन्ट गरेका थियौँ। 3 हप्तालाई हामी व्यवस्थापन गर्न सक्छौँ भन्ने हामीलाई विश्वास थियो। तर 2 दिनको बिचमा हामीले व्यवस्थापन हेर्दाखेरि के देखियो भने एकदमै न्यून मात्रामा नेपालमा औषधिको मौजात रहेको देखियो बजारमा र इम्पोर्टर कहाँ पनि। त्यस कारण हामीले राज्यसँग त कमिटमेन्ट गरिसकेका छौँ भनेर हामीले बङ्गलादेशबाट हिजो मात्रै 800 भाइल कार्बोप्लाटिन हामीले मगाएका छौँ।
10: औषधि अभाव भएको छ भने उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने?
2: हिजो मात्रै पनि हामीले 180 जना बिरामी काठमाडौँका क्यान्सर रोगका बिरामीहरूलाई औषधि उपलब्ध गराएका छौँ। उहाँहरूले हामीलाई फोन गर्नुहुन्छ, हामीले उहाँहरूसँगको त्यो डक्टरको प्रिस्क्रिप्सन माग्छौँ। म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने काठमाडौँको हकमा म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ, हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेसित गरेका छौँ।
0: हुनुहुन्थ्यो नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। विभिन्न ओडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। ओडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी तथा सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्डोमा गाडेर त्यस क्षेत्रलाई निसंक्रमण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
1: सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको हो। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री, उत्खनन, मर्मत सञ्चालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समयसीमा तोक्ने तयारी रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पर्नेले बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
15: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
16: ओपिडी सेवा,
15: विशेषज्ञ ओपिडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्वकर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690, 98-514-2463।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अङ्कले घटेर 2777.10 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड, निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.18 करोड किता शेयर 4.85 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: कृषि वन तथा वातावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात छ भने सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ।
1: रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यार्थीको पोषण सुधार एवं दिवा खाजा सुदृढीकरण उद्देश्यले दिवा खाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्ने नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि, विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सुन्तला रंगको सकरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष नमराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रङको सखरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढाएको उहाँको भनाइ छ। यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ।
0: नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्य भागमा 132 केबी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजु सब स्टेशनदेखि महाराजगंज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोडिने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम चलिरहेको छ।
1: गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्यधिक स्क्रिन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह समेत गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले हरेक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र अन्य 1/3 भन्दा धेरै डाक्टरले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। बेलायतले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने बारेमा परामर्श गरिरहेको छ। स्वयं बेलायती परिवारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पार्छ भनेर विचार गरिरहेका छन्। यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभावकारी हुन्छ भन्ने बारेमा विज्ञहरू विभाजित भएका छन्। गएको वर्ष अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। युरोपेली देशहरूले पनि यस्तै उपायहरू खोजिरहेका छन्।
1: बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी दिएको छ। पावर ब्याङ्कहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमानमा एक यात्रुले चेक इन ब्यागेजमा पावर ब्याङ्क राखेपछि यी पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका अनुसार पावर ब्याङ्क कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 वटा भन्दा बढी पावर ब्याङ्क बोक्न नपाइने र विमानभित्र पावर ब्याङ्क चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019-2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर ब्याङ्कमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक काम गरेको र आफूलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो।
1: र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरू शुरू हुँदैछन्। पहिलो क्वालिफायरमा आज राति रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 धर्मशालामा शुरू हुनेछ। आइपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 8 पटक भेट भएकोमा बेङ्गलुरु र गुजरात 4-4 खेलमा विजयी भएका छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। हार्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर फायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। एलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर भोलि हुनेछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा उपस्थित हुने राष्ट्रपतिको भनाई।
0: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापिएर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
1: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
0: सामाजिक सञ्जाल बालबालिकाका लागि धुम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरहरूको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
1: र क्यानका प्रवक्ता लामालाई राखेपाले फिर्ता बोलायो। आइपिएलको फाइनल पुग्न आज राति बेङ्गलुरु र गुजरात खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
17: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
18: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
17: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
18: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
17: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
18: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
17: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
18: नियमित परामर्श तथा मार्गदर्शन,
17: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
18: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
17: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
18: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
19: स्वदेश एफएम 93.2 मेगाहर्ज।
20: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
21: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
22: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आय तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत माडीमा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम सुरु आगामी जेठ तेस्रो साता माडीमा प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भरतप्राग अस्पताललाई आफ्नो जग्गा भवन तथा संरचना 35 दिनभित्र खाली गर्न पत्रचार रवि लामी छानेको भारत भ्रमणलाई लिएर राजसभाभित्र हलचल पर्यटन मन्त्रालय अन्तर्गतका 17 निकायका रिक्त पदमा 4,000 भन्दा बढीले दिए आवेदन र सिन्धुलुकी खुर्केट हिरासतमा थुनुवा मृत्यु प्रकरणमा 10 जना प्रहरीलाई कार्यवाहीको सिफारिस 18 महिनामा 675 विदेशी नागरिक निष्कासन नपरे नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आय तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत गरेको छ। नगरपालिकाले नगर क्षेत्रभरि माइकिङ गर्दै प्लास्टिकबाट निर्मित कप गिलास प्लेट काँटा तथा फूलका बुके जस्ता सामग्रीको प्रयोग तथा कारोबार नगर्न सूचना गर्ने र 15 दिनको समय सीमापछि अनुगमन एवं कार्यवाही गर्ने नीति लिएको हो। यसअघि गत ज्येष्ठ 5 गते नगरपालिकाले वातावरण संरक्षण र नागरिक स्वास्थ्यका लागि भन्दै त्यसबारे सूचना जारी गरेको थियो। सूचना अनुसार 15 दिन जेठ 20 गतेपछि नगर क्षेत्रभित्र यस्ता सामग्रीको बिक्री वितरण आयात र भण्डारण कार्य पुनः प्रतिबन्धित रहनेछन्। प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने नगरपालिकाको चेतावनी रहेको छ। हाल मौजदातमा रहेका प्लास्टिक जन्य सामग्रीहरू जेष्ठ 20 गतेभित्र व्यवस्थापन गरिसक्न पालिकाले सम्बन्धित व्यवसायी तथा सरकारवालालाई पूर्व सूचना गरेको अवस्था छ। तर नागरिक स्तरमा भने यो निर्णयको पूर्ण कार्यान्वयनप्रति संशय देखिन्छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बगोडा उपभोक्ता समिति माडी 3 बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम शुरू गरिएको छ। जेठ 11 गतेदेखि 25 गतेसम्म सञ्चालन हुने तालिममा 15 जना सहभागी रहेका छन्। वन्यजन्तुबाट प्रभावित परिवारलाई सिप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको समितिका अध्यक्ष बलराम महतोले बताउनुभयो। सहभागीहरूले हस्तकला सामग्रीसँगै साबुन सर्फ उत्पादन गर्न सक्नेछन्। अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न हस्तकला सामग्री निर्माण सम्बन्धी उक्त तालिम उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पुरन महतो प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रमको सञ्चालन कार्यालय सचिव मणिराम चौधरीले गर्नु भएको हो। आगामी जेठ तेस्रो साता माडीमा प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता 2083 आयोजना हुने भएको छ। खेल खेलौ स्वास्थ्य बनौ भन्ने नारासहित लिबर्टी युथ क्लब माडी 3 इनार बरुवाको आयोजना र माडी नगरपालिकाको समन्वयमा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो। बगौडा कवर हलमा जेठ 23 र 24 गते 2 दिनसम्म चल्ने उक्त प्रतियोगितामा ए तथा बी लेभल मेन्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। नगरस्तरीय प्रतियोगिता भएकाले यसमा सहभागी हुने खेलाडीहरू माडी नगरपालिकाभित्रका स्थानीय बासिन्दा वा नगरभित्रका विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी हुनुपर्ने प्रावधान राखिएको छ। खेलहरू ब्याडमिन्टन एसोसिएसनको आधिकारिक नियम र नीति अनुसार सञ्चालन गरिने जनाइएको छ। प्रतियोगिताका उत्कृष्ट विजेतालाई आकर्षक नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक लिबर्टी युथ क्लबले जनाएको छ। भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आफ्नो जग्गा भवन तथा संरचना 25-35 दिनभित्र खाली गर्न पत्रचार गरेको छ। अस्पतालले जेठ 7 गते पत्र पठाउँदै निर्धारित म्यादभित्र संरचना खाली गर्न आग्रह गरेको हो। भरतपुर अस्पतालका अनुसार उक्त संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न भनिएको हो। भरतपुर अस्पतालले सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 अनुसार सम्झौता गर्न यसअघि नै पत्रचार गरिए पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको जनाएको छ। सोही कार्यनीतिको दफा 21 अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिएको अस्पतालले उल्लेख गरेको छ। नेपाली औषधि उत्पादकहरूले नेपाली उद्योग आयातको दबावमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड रहेको छ।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका मुख्य सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्ताभित्रै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुलाकोटीले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मचिएको छ। लामिछाने जेठ 18 गते नयाँ दिल्ली प्रस्थान गर्ने सूचना बाहिरेपछि राजसभामा हलचल मचिएको हो। स्रोतका अनुसार सभापति लामिछाने र भारत भ्रमणमा जाने बारे पार्टीलाई नै जानकारी छैन। वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ। इलाका प्रहरीकाले खुर्केट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक एसपीदेखि प्रहरी जवानसम्म गरी 10 प्रहरी कर्मचारीहरूलाई कार्यवाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली सुनकोसी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्ष श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कार्यवाहीका लागि सिफारिस गरेको हो। छानबिन समितिले दोषी देखिएका प्रहरीहरूमध्ये 1 सचेत गराउने, 2 ध्यानकर्षण गराउने र 5 सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न 17 निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा सहभागी हुन 4,000 भन्दा बढीले आवेदन दिएका छन्। तोकिएको समय सीमाभित्र कुल 4,348 जनाको आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैशाख 31 गते रोस्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ 6 गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको छ। अध्यागमन विभागले झण्डै 18 महिनाको अवधिमा 675 विदेशी नागरिक निष्कासनमा परेको जनाएको छ। विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारवाला निकायसँग मंगलबार एक दिने अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा विभागले यसबारे जानकारी गराएको हो। आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकैसँगै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक कक्षको तयारी तीव्र पारिएको छ। सरकारले जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार संसद सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो। बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद भवनको प्रतिनिधि सभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। र राष्ट्रपाल सांसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित भएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलको विरोधका बीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरू थप आक्रोशित भएका हुन्। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आय तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत। माडीमा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम सुरु। आगामी जेठ 3 साता माडीमा प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने। भन्डारण अस्पताल आफ्नो जग्गा भवन तथा संरचना 35 दिनभित्र खाली गर्न पत्रचार। रवि लामिछानेको भारत भ्रमणलाई लिएर राष्ट्रसभाभित्र हलचल। पर्यटन मन्त्रालय अन्तर्गतका 17 निकायका रिक्त पदमा 4,000 बढीले दिए आवेदन। र सिन्धुलीको खुर्केट हिरासतमा थुनुवा मृत्यु प्रकरणमा 10 प्रहरीलाई कार्यवाहीको सिफारिस। 18 महिनामा 675 विदेशी नागरिक निष्कासन। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूको बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अरियालद्वारा सदनलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी र लेबननमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु।

0: को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14#7# गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगै लैजानुपर्ने विषयमा सुझाव दिनुभयो। यस्तै सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोध बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोल प्रसाद अरियालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक सुरु भएको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायमै राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिनुहुने जानकारी गराउनुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रुलिङ गर्न माग गरेपछि सभामुख डोल प्रसाद अरियालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो। सभामुख अरियालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति र समय पनि घोषणा गर्ने स्पष्ट गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवा विहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सांसदहरूले विश्वव्यापी मूल्यवृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले निर्माणजन्य सामग्री ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा दैनिक उपभोग्य सामग्री खरिद बिक्री तथा आवजावत गर्ने व्यवस्था गर्न, महिला विरुद्धका कुप्रथा र विभेदकारी कानूनको परिमार्जन गर्न, बाँदर व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका साथ वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझ बढी प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। यस्तै युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तिजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएको भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेट का क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुशासन आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफा मित्र सेवा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। मोफा मित्र मोबाइल एपबाट सहज रूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। बढ्दो गर्मी र तातो हावा लूका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो 2 सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढेपछि दैनिक गतिविधि नै प्रभावित भएको केही दिन यता नेपालगञ्जको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
3: जेठ लागेसँगै अत्याधिक बढेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटोरिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, खुला ठाउँ काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढी प्रभावित भएका छन्।
4: गर्मी ज्यादा बहुत है, बैठना नहीं मिलता है। यहाँ सुबह सुबह गर्मी हो जाती है, बहुत परेशान है, तो कमाई भी नहीं होता है।
3: अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर संकेत रिसाल:
4: एक्चुअली हाम्रो मेडिकल साइन्समा हेट स्ट्रोक भन्छ के, अब नाम सुन्दै डरलाग्दो हेट स्ट्रोक त सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उल्था जुन हामीले लू चलेको छ भन्छौँ, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बस्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन तिन चार पाँच दिनदेखि नेपालमा यो तातो हावा चलिरहेको छ या लू चलिरहेको छ त्यसमा बाहिर घरबाट निस्किँदैन
3: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहु, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तुलाले आग्रह गर्नुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रुखले च्यापेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका 2 हेलोवाङकी 60 वर्षीय रुजु झाँक्री र सोइठाउँकी 50 वर्षीय मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाने क्रममा आज मृत्यु भएको थियो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
5: जिल्लाको बाटो नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
6: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सृजन टोल राख्यो। यसै वडाको हाम्रो दनपा पानपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिले। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
5: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
7: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम अहिले सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घृणाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
8: बलबाट भयो त्यहाँ, पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गै ओकल राखेको छ। अझैवटा अझै बस्थे त्यहाँ पनि अब अर्जनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
5: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरू महिलाहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगटा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
9: नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
5: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट गर्नुभयो। पाकिस्तानको दीर्घकालीन नीति दोहोऱ्याउँदै रक्षा मन्त्री आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरण सम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गर्नुभयो। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनुभयो। नेपालमा करिब 3 दशकदेखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। त्यसको मुख्य कारण आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु भएको औषधि व्यवसायीहरूको भनाइ छ। हाल नेपालमा भारत लगायत अन्य देशबाट करिब 200 उद्योगका उत्पादित औषधिहरू आयात हुने गरेका छन्। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा बढी लगानी भइसकेको बताउनुभयो। तेस्रो त्रैमासको समीक्षा अवधिमा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको छ। नेपाल उद्योग परिसंघका अनुसार चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित 74 बुँदा मध्ये सबै पूर्ण कार्यान्वयन भएको पाइएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बजेट वाचमा समेटिएको बुँदा मध्ये 17% पूर्ण कार्यान्वयन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा 27% कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेको जनाइएको छ। साथै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म 56% कार्यक्रम आंशिक कार्यान्वयन भएकोमा यस वर्षको सोही अवधिमा आंशिक कार्यान्वयन हुने दर 59% प्रतिशत पुगेको छ। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले चालू आर्थिक वर्षमा राजनीतिक उतार चढाव र सरकार परिवर्तनका बीच पनि बजेट कार्यान्वयनमा सुधार भएको देखिएको बताउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातका आधारमा मल उपलब्ध गराउन लागेको हो। हाल करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेर 28,82,14,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य तोलामा 1,300 रुपियाँले घटेको छ। सोमबार प्रति तोला 2,92,800 रुपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार भने 2,91,500 रुपियाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा 90 रुपियाँले घटेर कारोबार भएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
12: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरुद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उतर्दैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि टी20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी को पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुब्बी लामालाई फिर्ता बोलाएको छ। पत्रकारै परिषदले लामालाई दिएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। 2083 जेठ 11 गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाएको राखेप संघ संस्था सम्बन्धी शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिनुभयो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 20.6 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 5.5 मिलिमिटर। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 31.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोल प्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानहरूलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा परि 11 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
13: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
14: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणिका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणिमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
13: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
15: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
16: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
17: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
13: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
14: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
13: सम्पर्क 98119 32811 र 98653 73687।
18: मुङ्गुर पाल्ने घाटै लान्, त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै अब
19: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
13: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
14: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
14: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
13: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
14: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
13: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
14: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
13: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
14: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
13: नियमित परामर्श तथा मार्गदर्शन,
14: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
13: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
14: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
13: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
14: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98727 78889, 98011 0034 55, 98011 16372 र 97650 73877।
20: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
21: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाका विपक्षी दलहरूद्वारा सदनमा सभामुखको भूमिकाप्रति प्रश्न, मर्यादा पालकको व्यवहारका कारण सदनभित्र तनाव, प्रतिपक्षीको विरोधले कानून निर्माणले गति लिन नसकेको सत्तापक्षको सांसदहरूको आरोप।
1: क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
0: वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी, 15 बुधे सहमतिपछि मधेस सरकारको राजनीतिक गाँठो फुक्यो, आजै 3 दलका नयाँ मन्त्रीहरूको शपथको तयारी।
2: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै।
0: नेपालगंजमा फोहोर मैलाको संकट बढ्दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी, नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी, कोशीदेखि काठमाडौँसम्म उच्च सतर्कता अप्नाइएको, कुखुराहरूलाई उच्च सतर्क अप्नाई कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई।
2: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्रसङ्घको सक्रियता तीव्र।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढेको छ। 2 महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढी कुखुरा तथा पन्छी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जेनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएनसँग बताउनुभयो।
5: 3-4 दिन लगातार भइरहेको छ होइन, गतको एक हप्ता हुन थाल्यो, त्यो देखिन थालेको होइन, त्यसो हेर्दाखेरि चाहिँ हामीले सूचना निकाल्दाखेरि चाहिँ के गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, भएकै केसमा चाहिँ हामी अगाडि बढिरहेका छौँ। 2-3 वडामा चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले स्वस्थ अपनाएको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
4: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
6: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारण कुरा चाहिँ यसलाई देखिनाथ तत्कालै पञ्चेर पञ्चेर पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन, जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोगको देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पश्चिमबाट शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
4: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
2: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो, नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अन्डा बोकेर जाँदाखेरि उसले अन्डा वा कुखुरा मात्रै लाँदैन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले चाहिँ सरसफाई तथा निसङ्क्रमणका कार्यहरू गरिरहनु पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढी निसङ्क्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसङ्क्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
4: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ्दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख चुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
7: सभा महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढङ्गले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौँ, सम्माननीय सभामुख महोदयलाई म हार्दिकता पूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं, हामीले बारम्बार यो कुरा दोहोऱ्याइरहेछौँ। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौँ।
4: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
8: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38(1) सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56(1) कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नाजायज हो। यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र, लोकतन्त्र, डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भलै अहिले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौँ, तर सँगसँगै आधा जनसङ्ख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
4: सदनभित्रको तनावबीच नेपाली काँग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। काँग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
9: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यसअघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई तीनजना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय।
4: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
10: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 हामीले 72 बनेको संविधान पछि जति ऐन र कानुनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौँ सधैँ सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा कानुन निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 भएछ, 48 बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हल हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो, संसद कानुन बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौँ र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
4: यसैबीच सत्तारूढ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच युका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा युसँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो।
0: सुशीला श्रेष्ठ। प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
11: नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
0: बाँकेको राप्ती सोनारीमा सरसफाई अभियान रिपोर्ट सँगै सम्वाद श्रृङ्खला हेलो मौसम पनि बाँकी नै छ। सिआइएन को साझा खबर सुन्दै गर्नुहोला।
12: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसम्हार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्रसंघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यम बाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 भन्दा बढीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वडा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान सुरु भएको छ।
18: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान सुरु गरेको छ। अभियान पछि स्थानीयहरू उत्साहित देखिएका छन्।
19: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी सुन्यौं।
20: अब यो जुन अभियान सुरु गरिसकेपछि हाम्रो बस्तीमा टोल टोलमा घर घरमा होइन हामीले पनि पर्सनल घरमा कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रुमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
18: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास सुरु गर्नुपर्ने बताउनु भयो। गाउँपालिकाभित्र रहेका 70 बढी सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
20: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 अभियानहरू गरेर सरसफाई
18: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनु भएको छ।
1: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचा जस्तै लाग्छ नि, अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाह छ।
18: अभियान अन्तर्गत विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने, डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास सुरु गरिएको छ।
20: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिनमै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चिजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिरहनु भएको छ।
18: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुन मगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
21: सायद यो प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरेलु काममा
18: राप्ती सुनारी गाउँपालिकामा पछिल्लो 4 66 जना क्यान्सर, मृगौला पीडित लगायतका दीर्घ रोगीलाई सिफारिस गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
22: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पुरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढिरहेको छ कि हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो? होइन, तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौँ त्यो बानीले आज क्यान्सर पीडित भइरहेका छौँ।
18: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सारेफेम, नेपालगञ्ज, बाँके।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने,
23: आइटीको सेक्टरमा मौसम मात्रै होइन उसै भएर सूचनै पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
0: संवाद श्रृङ्खला हेलो मौसम बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
24: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
25: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
24: सबैका लागि दृष्टि सधैँ।

0: हाम्रो बुवाहरूले बुवा पुस्ताहरूले अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामीले त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ, होइन स्थानीय सरकार छ, त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता हो, धैर्यता नै पैसा हो,
1: कुर्न सक्नु पर्यो,
0: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो त सम्भव छैन, होइन। नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटला तपाईँ कति पऱ्यो, उसलाई 85,000 रुपियाँ परेछ अरे एउटा केराको बोटला, एक्जाम्पल दिएँ मैले। अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति पऱ्यो, 5,000 त पऱ्यो, त 5,000 लगानीलाई त हामी त्यति ठुलो लगानी त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ, होइन। त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो।
1: हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्याम धेरै भयो, खडेरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने के लगायो भने चाहिँ आम्दानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने माटो परीक्षणको कुरा पनि आइसक्यो, सिँचाइ कति चाहिन्छ, कति आम्दानी होला, के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ।
0: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो, उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्ष कमाडी कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ, कति बिक्री हुन्छ, अहिले अकबर खोर्सानी कुरा छ त अकबर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेको छ। पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाडी एरियामा त्यही थियो
1: अनुभवको आधारमा
0: त्यो त्यति बेला आवश्यकता पनि त्यही
1: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति थियो।
0: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन, जस्तो बुवाले अहिले पनि घरमा ल बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको पनि सम्भावना नै छैन, होइन। कहिले काहीँ टन्टलापर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ, होइन। यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले।
0: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्नु पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरे नि त अन्न, तर तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ। अहिले तपाईँको त अमृसो भन्नेहरूलाई थाहा छ होइन, अमृसोको त्यो असारमा अमृसोको बोट मात्रै राम्रो पुरै तपाईँको जङ्गलभरि अथवा खरबारीभरि अमृसो छ भने त्यो अमृसाको बेर्न बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ।
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिँचाइमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिरुवाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो।
0: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिल्यै भनिसकेँ, पहिला जो कुरा बिक्दैन थियो अहिले त्यो कुरा बिक्छ। पहिला अमृसा तपाईँको अमृसाको जङ्गलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिक्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किनभने बिक्दै बिक्दैन थियो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त। अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु पनि पर्दैन, घरै घरै आउनुहुन्छ बजारले गर्दाखेरि, बजारमा के डिमान्ड छ त भन्ने कुरा।
1: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार सङ्घीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढिरहेको छ, वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
0: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यहाँ लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौँ, सबैभन्दा बढी तपाईँको आम्दानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्।
2: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढेको छ। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। सत्तारूढ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता

गठबन्धनभित्रको तनाव 15 बुधे सहमतिसँगै टुङ्गिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार। थाहा सञ्च नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाब एक साताभित्रै संसदमा आउने दावी।
0: मधेसमा सरकार चलाउन तीन दल बीच 15 बुधे सहमति, गठबन्धन चुनावसम्म जाने दावी।
1: वीरगंज महानगरका मेयर सिंह विरुद्ध पक्राउ पुर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कारवाही सिफारिस।
0: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, देश बीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास।
1: र आइपीएलको पहिलो क्वालिफायरमा गुजरात विरुद्ध बेङ्गलोर टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। पारित विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 छन्। बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यी विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानून संशोधन सम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ।
1: प्रतिनिधि सभाको आजको बैठकको अधिकांश समय प्रधानमन्त्रीको विषयलाई लिएर सभामुख र विपक्षी दलका सांसद बीच सवाल जवाब चलेको छ। विपक्षी दलका सांसदले प्रधानमन्त्री आउने मिति सुनिश्चित गर्न भन्दै विरोध जनाइरहे पनि सभामुखले ठोस जवाब दिन सक्नु भएन। बैठकको सुरुमै शून्य समयमा बोल्ने एमालेकी सांसद यशोदा कुमारी बरालले व्यङ्ग्य गर्दै प्रधानमन्त्रीलाई संसदमा हाजिर गराउन सभामुखसँग माग गर्नुभयो।
3: नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्मान दिन सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भनिदिनु भन्नुभएको छ। उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन माग गर्दछु।
1: पछि समय लिएर बोल्ने प्रतिपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्री संसदसँग किन तर्सिएको भनी प्रश्न गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रमुख सचेतक खुसबु ओलीले, रासोपा सभापति रवि लामिछानेले भने जस्तो धुमधडाका साथ बोल्न आफ्ना माग नभएको भन्दै प्रधानमन्त्रीबाट सांसदले उठाएका प्रश्नको जवाफ खोजेको बताउनुभयो।
4: अहिलेको विषयहरू हामीले उत्थान गर्ने, उहाँसँग प्रश्न उत्तर गर्ने भनेका प्रत्यक्ष रूपमा जनताको भान्सा, रोजगारी, सुरक्षा, सम्मान र राष्ट्रिय स्वाभिमानका विषयहरू हुन्, उहाँका व्यक्तिगत विषयका होइनन्। सत्तापक्षका सभापतिज्यूले भने जस्तो धुमधडाका हामीलाई चाहिँदैन। उहाँले सामान्य रूपमा आएर हामीले उठाएका प्रश्नहरूको उत्तर दिनुभयो भने त्यो नै पर्याप्त हुन्छ।
1: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्रीले कि संविधान मान्दैन नत्र भने जसरी पनि संसदमा उपस्थित भएर जवाफ दिन माग गर्नुभयो।
5: यो सम्मानित सदनमा लोकतान्त्रिक अभ्यासद्वारा उठेका प्रश्नहरूमाथि अहिलेको वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूले कम्तीमा उठेका सवालमाथि जवाफ दिनुभयो भने न आउने तपाईँको चाहिँ पुस्तामा पनि एउटा नयाँ नजिर भएर स्थापित भएर जान्छ। कि त भन्नु पर्यो संविधान मान्दिन, संसद मान्दिन, लोकतन्त्र मान्दिन भन्नु पर्यो।
1: जवाफमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदको माग जायज भएको भन्दै प्रधानमन्त्री संसदमा आउने तयारीमा रहेको दावी गर्नु
6: बोली सम्बद्ध छ, कानुन सम्बद्ध छ र जनताको माग पनि त्यही हो। यसमा स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
1: आज नै बसेको दोस्रो बैठकमा रासोपाका महामन्त्री कविन र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री सदनमा आउने जानकारी दिनुभयो।
7: छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
1: यससँगै सभामुख अर्यालले कार्यसूची अनुसार विधेयकको प्रक्रिया अघि बढाउनु भएको थियो।
0: विपक्षीको विरोध र पेलरै जाने सभामुखको शैलीबीच प्रतिनिधि सभा बैठकमा आज केही रोचक दृश्य पनि देखिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पेश गरेको विधेयकमाथि छलफल चलिरहँदा काङ्ग्रेस सांसद नरेन्द्र केरुङ पाखुरा सुर्केर अगाडि बढ्नु भएको थियो। उहाँलाई प्रमुख सचेतक बासना थापाले रोक्नु भएको थियो। केरुङ आक्रोशित हुनुको कारण भने छलफलमा सहभागी रासोपाका सांसद जगदीश खरेलको अभिव्यक्ति थियो। विपक्षीको विरोधका बीच सभामुखले सभामा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढाउनु भएको थियो। यो विधेयकमाथि बोल्न रोस्टम पुग्नुभएका सांसद खरेलले विपक्षी दलका सांसदहरूको विरोधलाई तमासाको संज्ञा दिनुभएको थियो।
8: संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौँ सधैँ सकारात्मक मात्रै हुँदैन।
0: आजकै बैठकमा काङ्ग्रेसकै सांसद गीत कुमारी सेन्दाङलाई मर्यादा पालकले सभामुखको रूलिङ बिना नै प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालेका छन्। बैठकको फोटो खिचेको निहुमा सभामुख अर्यालको अनुमति बिनै मर्यादा पालकले उहाँलाई बाहिर निकाल्नु भएको हो। सोही यसपछि यसबारे काङ्ग्रेसका सचेतक निष्कल राईले सभामुखले कानखुसी गरी आफ्ना सांसदलाई बाहिर निकालेको भन्दै आपत्ति जनाउनुभयो। सभामुख अर्यालले भने आफूले मर्यादा पालकलाई जाँच गर्न लगाएको जवाफ दिनुभएको थियो।
1: मधेसमा सरकार चलाउन कंग्रेस एमाले र नेकपाले 15 बुँदे सहमति गरेका छन्। आज उनीहरूले 15 बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। आगामी चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिने गरी सहमति भएको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो।
9: मन्त्रालयको संख्यामा नेकपाका साथीहरूले अहिले हामीलाई एउटा पाएर 4 वटा मन्त्रालय दिनुहोस्, हामी 1 महिना पछि बजेट बनिसकेपछि हामी 2 मन्त्रालय मात्रै दिन्छौँ भनेको त्यसपछि नै माने गठबन्धन चुनावसँगै।
1: 3 दलबीच मन्त्रालय घटाउनेदेखि बजेट निर्माणसम्मको 15 बुँदे सहमति भएको हो। सहमति अनुसार मुख्यमन्त्री सहित 9 सदस्यीय मन्त्री परिषद कायम गरिने भएको छ। मन्त्रालय बाँडफाँडमा एमाले 3 वटा, कंग्रेसले 3 वटा र नेकपाले 2 वटा मन्त्रालय पाउने सहमति भएको छ। सहमतिको पहिलो बुदामा सरकार सञ्चालन, दलीय सहमति, समन्वय र समझदारीका आधारमा चुस्त तथा गतिशील र सुशासनको प्रत्यक्ष अनुभूति आम जनताले गर्ने गरी काम गर्ने भनिएको छ। त्यस्तै आगामी बजेट निर्माण गर्दा विकास योजनामा 1 करोड रुपियाँ भन्दा कम रकम विनियोजन नगरिनुका साथै विकास निर्माणका योजनाहरू खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गरिने र आर्थिक वर्ष सुरु भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढाइने सहमति भएको हो। प्रदेश सरकारको काम कारवाही थप प्रभावकारी बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरू रहने गरी कार्यदल गठन गरिने भएको छ। त्यस्तै प्रदेशका कानूनको संशोधन, पुनरावलोकन तथा आवश्यक नयाँ कानून निर्माणलाई प्राथमिकतामा राख्ने सहमति भएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री बालिन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज युरोपेली मुलुकको उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। उहाँले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो। यस्तै आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको उहाँको सचिवालयले जनाएको छ। शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको र वृहत लगानी आकर्षित गर्न प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। टोलीले नेपाल सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जना सम्बन्धी प्राथमिकतासँग आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएको थियो। भेटमा संयुक्त अरब इमिरेट्स, युरोपेली संघ, फिनल्याण्ड, नर्वे, म्यानमार, अस्ट्रेलिया, रुस, थाइल्याण्ड, स्वीडेन, बेल्जियम, पोर्चुगल, साइप्रस, बुल्गेरिया, इस्टोनिया, नेदरल्याण्ड्स, स्पेन, इटाली, ग्रीस, डेनमार्क, रोमानिया, स्लोभेनिया, लक्जेम्बर्ग, अस्ट्रिया, स्लोभाकिया, ब्राजिल, मलेसिया, पोल्याण्ड र चेक गणतन्त्रका राजदूत तथा नियोग प्रमुखहरूको सहभागिता रहेको थियो।
0: सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोज तलास तथा उद्धारलाई थप सहज बनाउन मोफा मित्र एप सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमबीच मन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोज तलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नयाँ मोबाइल एप सार्वजनिक गरिएको उहाँले बताउनुभयो।
13: खोज तलास तथा उद्धार लगायतका कन्सुलर सम्बन्धी विषयलाई सहज बनाउने उद्देश्यले कन्सुलर सेवा विभागले कन्सुलर तथा कानुनी परामर्श सेवा अनलाइन प्रणाली legal.nepalconsular.gov.np स्थापना गरी सञ्चालनमा ल्याइरहेको नै छ। कन्सुलर तथा कानुनी परामर्श सेवा अनलाइन प्रणाली हाल सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेश स्थित नेपाली नियोगहरू र करिब 500 स्थानीय तहमा सेवा विस्तार भइसकेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 स्थानीय तहमा यो प्रणाली विस्तार गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।
0: कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको मोफा मित्र एपले कन्सुलर सेवा प्रभावलाई थपचुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिएको छ। यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेश स्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।
1: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सत्र निकायमा 4,348 जनाको आवेदन परेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4,348 जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा 885, नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578, पशुपति क्षेत्र विकास कोषमा 476, लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललित कला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151, नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठानमा 149 र नेपाल पञ्जङ्ग निर्णायक विकास समितिमा 46 जनाको उम्मेद्वारी परेको छ। यसै गरी बौद्धनाथ क्षेत्र विकास समिति, तारागाउँ विकास समिति, पाटन संग्रहालय लगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ। सबै आवेदनको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ।
0: बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पेश गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको हो। सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधि मैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सरकारले आगामी आर्थिक वर्षमा नयाँ सड़कको ट्र्याक नखोल्ने रणनीति लिएको छ। यस्तै आजै गण्डकी प्रदेश सरकारले पनि बजेट तथा कार्यक्रम मार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ।
1: सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाशप्राप्त उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले आफूमा तहतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पतालका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्रानुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मातहतका सबै विभाग, प्रतिष्ठान, अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062-63 देखि 2082-83 चैत मसान्तसम्म कार्यरत र अवकाश प्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गर्नेछ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सिप विकासको अवसरलाई पहुँचयोग्य बनाई शिक्षा र तालिमलाई सिप रोजगार, सिप श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाइएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गरिने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। देशभर गत वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन मलको मौजदात रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। कृषि सामग्री कम्पनी तथा साल ट्रेडिङ कर्पोरेशनका विभिन्न डिपोमा मौजदात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ।
0: पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। लिखित कृत्य गरेको कसुरमा पर्सा जिल्ला अदालतले वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। नागरिकता लिखित सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनी विरूद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत पर्साले जनाएको छ। सिंह विरूद्ध 4 मुद्दा परेको थियो तर लिखित सम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो। सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो। सोही कसुरमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।
1: 15 बुदी सहमति भएसँगै मध्य प्रदेशमा मन्त्री परिषद विस्तार भएको छ। आज साँझ नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मन्त्री परिषद विस्तार भएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त 5 मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेकपा एमालेका मोहम्मद समीरलाई भौतिक पूर्वाधार मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै नेकपा एमालेका लखनदास तम्मा खेलकुद तथा समाज कल्याण मन्त्रालय, शारदा देवी थापालाई श्रम तथा यातायात मन्त्रालय, मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कंग्रेसका नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।
0: सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 जनालाई कार्यवाहीको सिफारिस भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारवाही सिफारिस गरेको हो। समितिले 1 जनालाई सचेत, 2 जनालाई ध्यानाकर्षण, 5 जनालाई चेतावनी सहित जिम्मेवारीबाट अलग, 1 जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने, ड्युटीका समयमा अन्य काममा संलग्न नहुने वा नियमित निगरानी सुनिश्चित गर्न सुझाव दिएको छ। 2083 वैशाख 7 गते साँझ हिरासतमै रहेको अवस्थामा झुन्डिएको अवस्थामा भेटिएका विकको घटना शंकास्पद देखेपछि प्रहरीले आश्रयको नेतृत्वमा समिति बनाएको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। व्यवसायी दुर्गा प्रसाई रिहा हुनु भएको छ। पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएपछि उहाँ छुट्नु भएको हो। प्रसाई विरुद्ध दर्ता मुद्दामाथिको सुनवाईपछि अदालतले उहाँलाई थुनामा नराखी तारिखमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो। यही जेठ 4 प्रहरीले प्रसाईलाई वीरगन्ज स्थित एक होटलबाट पक्राउ गरेको थियो। अदालतमा हिजो प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाबी सहित मुद्दा दायर गरिएको थियो।
2: मुस्ताङमा एर्सा गुम्बा संकलन कार्य सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन अन्तर्गत एक्याप जोमसम र एक्याप लुमानथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखहरूमा धमाधम एर्सा संकलन भइरहेको छ। त्यहाँका आधा दर्जन बढी उच्च लेख खड्क र पाटनमा एर्सा गुम्बा संकलन भइरहेको एक्यापले जनाएको छ।
3: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौं रकम ठगी गरेको अभियोगमा प्रहरीले 7 पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा WWICS अध्यागमन सेवा नेपाल प्रालीका संचालक भारत पञ्जाब मोहालीका अमित कुमार र भारत हरियाणा फरिदाबादका राहुल कुमार सहित मुस्कान घिमिरे, जनक बहादुर वाइवा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे छन्।
2: काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,888 विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। महानगरपालिकाका अनुसार यसरी आवेदन दिनेमा 16,549 छात्र, 10,333 छात्र र 6 अन्य विद्यार्थी रहेका छन्। आवेदक मध्ये 23,499 आवेदन स्वीकृत भइसकेको छ।
3: नेपालगंजमा गर्मी बढेपछि जिल्लामा रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेका छन्। गन्जका 12 विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखियोस् भनेर बिहानी कक्षा सुरु गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।
2: मुगुको सोरु गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार कक्षा कोठा नहुँदा विद्यार्थीहरू टहरामा पढ्न बाध्य भएका छन्। प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरू जस्ताको टहरामा पढेर बसेर पढ्न बाध्य भएका हुन्। कक्षा कोठाको अभावले विद्यार्थीलाई जस्ताको टहरोभित्र बसालेर पढाउनु परेको प्रधानाध्यापक रत्नराज चौलगाईले बताउनुभयो।
3: साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 9.24 अङ्कले ओह्रालो लागेको छ। यो 0.33% गिरावट हो। यससँगै नेप्से घटेर 2770.10 बिन्दुमा झरेको छ। आज 4,85,07,76,000 रुपियाँ बराबरको सेयर कारोबार भएको छ, जसमा 69 कम्पनीको सेयर मूल्य बढेको छ भने 190 कम्पनीको मूल्य घटेको छ। 11 कम्पनीको मूल्य स्थिर रह्यो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र अमेरिका बीच खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता भएको छ। दुवै देशका विदेश मन्त्रीले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर गरेका हुन्। भारतका विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नुभएको हो। उहाँको अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रबन्धन र सम्बन्धित लगानी समावेश हुनेछ। सम्झौता महत्वपूर्ण खनिज आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ। सम्झौतासँगै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास गरिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। सम्झौतालाई वाशिङटन र नयाँ दिल्ली बीचको साझेदारी सुदृढ पार्ने प्रमाणका रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यान्वयनमा केही चुनौती भए तापनि धेरै अवसर भएको बताउनुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आफ्नो देशका लागि भारतको महत्वमा प्रकाश पार्दै सम्झौता एक ठोस उदाहरण भएको बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा अहिले रोयल च्यालेन्जर्स बेङ्गलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशाला क्रिकेट स्टेडियममा बेङ्गलोरले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा 8 1 बलमा 1 विकेटको क्षतिमा 93 रन बनाएर खेलिरहेको छ। यस सिजनमा दुई टोली दुई पटक आमने सामने भएका छन् जसमा दुवै टोलीले एक एक खेल जितेका छन्। गुजरातले अन्तिम खेल चार विकेटले जितेको थियो भने बेङ्गलोरले अघिल्लो खेल पाँच विकेटले जितेको थियो। बेङ्गलोर अङ्क तालिकाको शीर्ष र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका हुन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित। प्रधानमन्त्रीको विषयमा सभामुख र सांसद बीच सवाल जवाफ एक साताभित्रै संसदमा आउने दावी।
2: मध्यस्थमा सरकार चलाउन तीन दलबीच 15 बुधे सहमति। सहमति भएसँगै मन्त्री परिषद विस्तार।
3: वीरगंज महानगरका मेयर सिंह विरुद्ध पक्राउ पुर्जी जारी। सिन्धुली हिरासत मृत्यु प्रकरणमा एसपी सहित 10 जनालाई कारवाही सिफारिस।
2: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता। देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास।
3: र आइपीएलको पहिलो क्वालिफायरमा गुजरात विरुद्ध बेङ्गलोर टस हारेर ब्याटिङ गर्दै।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार। We'll be right back.

0: वर्षदेखि ऋषि मुनिको अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्को उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तर आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नु भयो है, अनि युरिक एसिड धेरै देख्नु भयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 98456054392, बुटवल तिलोत्तमा मणिग्राम 6, शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिंग मोबाइल 98 575 59 934
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
3: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
2: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
3: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557
4: Well, guys,
2: new khujne lai bazaar le dincha exchange mela ma jhammai highest valuation pura jhammai cash discount on the spot finance available shunya service charge ra free helmet न्यूनतम मूल्यांकन रु 25,000 साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गते सम्म स्थान बीकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 98 27 27 38 89 98 011 0 34 55 98 011 16 372 र 97 650 73 877
5: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई ज्याम्मै
6: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कङ्गोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारुदी सुरुङ बिछ्याउन प्रयोग हुने डुङ्गाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले युद्धविराम उल्लङ्घन विरुद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाडी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाडी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले कलिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसतभन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलङ्गानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कङ्गो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गभर्नरले भाइरस नियन्त्रणका लागि जारी सङ्घर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कङ्गोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिस पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको 1 वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण सञ्चालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री 1 हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नु पर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज सुरुमा 2 घण्टाभन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। सुरुमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बास्ना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारण नै संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ EU तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण भित्रन नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
7: कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा

0: कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको चाहिँ आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
1: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौँ, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
0: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुस्को मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाइ कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनुपर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ। त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ। त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
1: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले अरू ठाउँ तोक्नु भएको छ?
0: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। अब त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जानु दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छ।
2: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका ढुङ्गाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कारवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लङ्घन विरुद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी सञ्चार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
2: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत विपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह 1 हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनु। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि स्पष्ट पार्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम शुरू भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनस्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवाविहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न, आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले जीएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझै बढी प्राथमिकता दिनुपर्ने लगायतमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ यु तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मुफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मुफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले मन्त्रालय मातहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिलसिन्हाले वर्षौंदेखि थातिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानूनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ। आज साँझ जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दलले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परेर सेताम्य भएको नगर प्रमुख चन्दलले बताउनुभयो। हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छुनुपर्ने अवस्था आएको मेलौली 1 वडाध्यक्ष शरद नेगीले बताउनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
6: जिल्लाको बाटो नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
7: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राख्यो। यसै वडाको हाम्रो दनपा पानपा बिचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिले। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
6: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
8: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घृणाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
9: बलिबाट भयो त्यहाँ, पहिला भट्टाड हुन्थ्यो, ढुङ्खला भन्थ्यो, ढुङ्खलाको अहिले ढुङ्गे ओकल राख्यो। हजुर, अझैवटा अझै बस्थ्यो त्यहाँ पनि, अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राख्यो। हजुर,
6: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
10: नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामीले गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
6: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तान सहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाँझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पार्नु। अब आर्थिक समाचार।
11: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनु भयो। नेपालमा करिब 3 देखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले 7 खेल्दैछ। नेपाल र चीन बीचको 7 पछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभरमा चीनका विरुद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको T20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिना पछि T20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC को पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अरियालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल, नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: प्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
5: वर्षौंदेखि ऋषि मुनिको अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने, यसरी नै बित्दै थियो।
6: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
5: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
6: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू नि बसेर नि त हुन्छ नि, तर कि मुढो चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
5: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सन्चो हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
6: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
5: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
6: डाक्टरसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधि छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको, छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बरमा त युरिक एसिड हेर्नु भयो है, अनि युरिक एसिड धेरै देख्नु भयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
5: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
6: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
5: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
6: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
5: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरू अनुहारको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 9846554392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 9855709934।
7: वेल गाइज, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पॉट फाइनान्स अवेलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 9827278889, 9801104355, 9801116372 र 9765073877।
8: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। प्लास्टिक जन्य सामग्रीको बिक्री वितरण आय तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत गरेको छ। नगरपालिकाले नगर क्षेत्र भने माइकिङ गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा तथा फूलका बुके जस्ता सामग्रीको प्रयोग तथा कारोबार नगर्न सूचना गर्ने र 15 दिनको समय सीमापछि अनुगमन एवं कार्यवाही गर्ने नीति लिएको हो। यसअघि गत ज्येष्ठ 5 गते नगरपालिकाले वातावरण संरक्षण र नागरिक स्वास्थ्यका लागि भन्दै त्यसबारे सूचना जारी गरेको थियो। सूचना अनुसार 15 दिन जेठ 20 गतेपछि नगर क्षेत्रभित्र यस्ता सामग्रीको बिक्री वितरण आयात र भण्डारण कार्य पुनः प्रतिबन्धित रहनेछन्। प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानून बमोजिम कार्यवाही गरिने नगरपालिकाको चेतावनी रहेको छ। हाल मौजदातमा रहेका प्लास्टिक जन्य सामग्रीहरू जेष्ठ 20 गतेभित्र व्यवस्थापन गरिसक्न पालिकाले सम्बन्धित व्यवसायी तथा सरकारवालालाई पूर्व सूचना गरेको अवस्था छ। तर नागरिक स्तरमा भने युनिरेको पूर्ण कार्यान्वयनप्रति संशय देखिन्छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बगौडा उपभोक्ता समिति माडी 3 बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीड़ित परिवारका सदस्यहरूलाई लक्षित गरी सिप पुलक तालिम शुरू गरिएको छ। जेठ 11 गतेदेखि 25 गतेसम्म सञ्चालन हुने तालिममा 15 जना सहभागी रहेका छन्। वन्यजन्तुबाट प्रभावित परिवारलाई सिप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको समितिका अध्यक्ष बलराम महतोले बताउनुभयो। सहभागीहरूले हस्तकला सामग्रीसँगै साबुन सर्फ उत्पादन गर्न सक्नेछन्। अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न हस्तकला सामग्री निर्माण सम्बन्धी उक्त तालिम उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पुरानो महतो प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रमको सञ्चालन कार्यालय सचिव मणिराम चौधरीले गर्नुभएको हो। आगामी जेठ 3 साता माडीमा प्रथम नगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता 2083 आयोजना हुने भएको छ। खेल खेलौ स्वास्थ्य बनाऊ भन्ने नारासहित लिबर्टी युथ क्लब माडी 3 नारबरुवाको आयोजना र माडी नगरपालिकाको समन्वयमा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो। बगौडा कवर हलमा जेठ 23 र 24 गते 2 दिनसम्म चल्ने उक्त प्रतियोगितामा ए तथा बी लेभल मेन्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। नगरस्तरीय प्रतियोगिता भएकाले यसमा सहभागी हुने खेलाडीहरू माडी नगरपालिकाभित्रका स्थानीय बासिन्दा

सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न भनिएको हो। भरतपुर अस्पतालले सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 अनुसार सम्झौता गर्न यसअघि नै पत्रचार गरिए पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको जनाएको छ। सोही कार्यनीतिको दफा 21 अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिएको अस्पतालले उल्लेख गरेको छ। नेपाली औषधि उत्पादकहरूले नेपाली उद्योग आयातको दबावमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड रहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मुख्य सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्ताभित्रै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुलाकोटीले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मचिएको छ। लामिछाने जेठ 18 गते नयाँ दिल्ली प्रस्थान गर्ने सूचना बाहिरेपछि रासपामा हलचल मचिएको हो। स्रोतका अनुसार सभापति लामिछाने र भारत भ्रमणमा जाने बारे पार्टीलाई नै जानकारी छैन। वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ। इलाका प्रहरीकाले खुर्केट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक एसपीदेखि प्रहरी जवानसम्म गरी 10 प्रहरी कर्मचारीहरूलाई कार्यवाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली सुनकोसी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण बिकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कार्यवाहीका लागि सिफारिस गरेको हो। छानबिन समितिले दोषी देखिएका प्रहरीहरूमध्ये 1 सचेत गराउने, 2 ध्यानकर्षण गराउने र 5 सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न 17 निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा सहभागी हुन 4,000 बढीले आवेदन दिएका छन्। तोकिएको समय सीमाभित्र कुल 4,348 जनाको आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैशाख 31 गते रोस्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ 6 गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको छ। अध्यागमन विभागले झण्डै 18 महिनाको अवधिमा 675 विदेशी नागरिक निष्कासनमा परेको जनाएको छ। विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारवाला निकायसँग मङ्गलबार एक दिने अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा विभागले यसबारे जानकारी गराएको हो। आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकैसँगै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक कक्षको तयारी तीव्र पारिएको छ। सरकारले जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार संसद सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो। बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद भवनको प्रतिनिधि सभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। रासपा सांसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित भएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलको विरोधका बीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरू थप आक्रोशित भएका हुन्। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 80 र 98 5570 2640।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

राम्रो मान्छे

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

Sodai Nispaksha. Swadesh FM, Tirana Bithoplo, 2 MHz.

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

0: आज विक्रम सम्बत 2083 जेठ 13 गते बुधबार, जेठ शुक्ल एकादशी 27 मे सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, पपुलिस्ट बजेट ल्याउने सरकारको तयारी, प्रधानमन्त्री हथु सभा। पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको शुरू भयो सामूहिक प्याज खेती शीर्षकको शुभ समाचार।
0: कृषिमा आत्मनिर्भर बन्न र आत्मनिर्भरता बढाउन पूर्वी नवलपरासीका किसानले सामूहिक प्याज खेती गर्न थालेका छन्। जिल्लाको कावासोती मध्यविन्दु नगरपालिका, विनय त्रिवेणी हुप्सेकोट र बुलिङटार गाउँपालिकामा 21 किसान समूहले सामूहिक प्याज खेती शुरू गरेका छन्। 54 हेक्टरमा लगाइएको प्याज खेतीमा 452 किसान आबद्ध छन्। किसानले आफै नर्सरी बनाउने र बिरूवा उत्पादन गरेर अन्य किसानलाई बिक्री गर्ने र खेती पनि गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत सञ्जय ढकालले बताउनुभयो। हिजोका दिनमा आफूलाई खानालाई मात्र पुग्ने गरी थोरै मात्रामा लगाउने गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। किसानले आफूलाई वर्षभरि खान पुग्ने र बाँकी रहेको बिक्री गरेर आमदानी गर्ने उद्देश्यले यसतर्फ आकर्षित भएको मध्यविन्दु नगरपालिका 2 कृषक लक्ष्मण थारूले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरे
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिभल चोक बसन्तपुर बजार माडी फोन 9827 2738 89 9801104355 9801116372 र 9765073877
5: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
6: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सामाजिक उत्तरदायित्वको दैनिकमा खबर छापिएको छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालिन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने र कार्यसूची आएको 2 महिना बितिसकेको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआरको रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। त्यस्तै अधिवक्ता सेवन्त दाहालले दक्षिण एसियामा मात्रै सीएसआरको रकम छुट्याउने अभ्यास रहेकोले यो रकमको मालिक सरकार हुन नसक्ने र प्रभावकारी लेखा परीक्षणमा ध्यान दिनुपर्ने तर्क गर्नुभएको छ। त्यस्तै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले सरकारले कानून नै बनाएर ल्याउने विषयमा सकारात्मक हिसाबले हेर्नुपर्ने र एकीकृत गरेर एउटै कोष बनाउँदा थप प्रभावकारी हुन सक्ने प्रतिक्रिया दिनुभएको छ। नेपालमा औद्योगिक व्यवसाय ऐन 2076 दफा 54 व्यावसायिक सामाजिक जिम्मेवारी पूरा गर्न भन्दै मझौला ठूला उद्योग वा वार्षिक 15 करोड रुपियाँभन्दा बढी कारोबार हुने घरेलु वा साना उद्योगले व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा वार्षिक खुद मुनाफाको कम्तीमा 1% रकम छुट्याउनु पर्ने व्यवस्था गरेको छ।
0: पपुलिस्ट बजेट ल्याउने सरकारको तयारी शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। झण्डै दुई तिहाईको शक्तिशाली सरकार पहिलो बजेटको तयारीमा जुटेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वमा गठित सरकार आगामी आर्थिक वर्ष 2083-84 लागि पहिलो पूर्ण बजेटको तयारीमा जुटेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बलियो जनमतका कारण पनि बलियो सरकारबाट आम नागरिकको ठूलो अपेक्षा छ। आर्थिक दबावबीच अर्थमन्त्री स्वर्णिम वाग्लेलाई परम्परागत अङ्कहरूको जोड घटाउ मात्र नभई सुशासन, अर्थतन्त्रको पुनर्संरचना र डिजिटल रूपान्तरण जस्ता मुद्दामा केन्द्रित भएर बजेट ल्याउने चुनौती छ। सीमित स्रोत साधनबीच धेरै नयाँ कार्यक्रम ल्याउन सक्ने सुविधा सरकारसँग छैन। यद्यपि विद्यमान आर्थिक मन्दी र चालू खर्च धान्न समेत ऋण लिनुपर्ने प्रतिकूल अवस्थाबीच चुनावी प्रतिबद्धता र सरकारको सय बुँदे शासकीय सुधारको कार्यसूची कार्यान्वयन गर्न पनि सरकारले केही पपुलिस्ट कार्यक्रम नल्याई सुखै छैन। खास गरी सरकारी खर्चको दायित्व, वार्षिक बजेटको ठूलो हिस्सा सार्वजनिक, ऋणको सहमा ब्याज भुक्तानी, सामाजिक सुरक्षा, अरू नियमित प्रशासनिक खर्चका कारण अतिरिक्त कार्यक्रमका लागि स्रोत व्यवस्थापन गर्न कठिन रहेको अर्थविदहरू बताउँछन्। प्रधानमन्त्रीको अतिरिक्त सक्रियता उपशीर्षकमा यससँगै खबर छ। आगामी आर्थिक वर्षको बजेट अर्थ मन्त्रालयले ल्याउने भए पनि स्वाभाविक रूपमा प्रधानमन्त्रीको चासो हुने नै भयो। अझ झण्डै दुई तिहाईको बलियो सरकारका प्रधानमन्त्रीले बजेटका विषयमा चासो र चिन्ता गर्नु स्वाभाविक नै हो। तर यसपालि प्रधानमन्त्री शाहले बजेट निर्माणमा प्रधानमन्त्री कार्यालयले सुझाव संकलन पोर्टल नै बनाएर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको सुझाव संकलन गरिरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेका आयोजनालाई प्राथमिकता, उत्पादन क्षमता अनुसारको बजेट उत्पाद आवश्यक पर्ने महासंघको धारणा, सूर्तिजन्य पदार्थमा 60% कर लगाउने तयारी, कर्मचारीको तलब बढाउने तयारी, यो खबरका केही मुख्य बुदाहरू हुन्। यी पपुलिस्ट बजेट ल्याउने सरकारको तयारी, सीमित स्रोतले नयाँ कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई दबाव शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
2: सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। राष्ट्रपतिले चितवनमा आगामी 7-9 असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्याउने भएको छ। पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको राष्ट्रपतिका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन्। राष्ट्रपतिले पार्टी स्थापनाको 4 वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो। असार 2079 लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रपतिले 5 महिनामै भएको प्रतिनिधि सभा निर्वाचनमा 20 सीट जितेको थियो। त्यस्तै 5 महिनापछि भएको उपनिर्वाचनबाट 1 सीट थपेको थियो। गत 21 फागुनको प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 सीट जितेको राष्ट्रपतिले अहिले सरकारको नेतृत्व

0: रहेको छ। आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले बताउनु भएको छ। वरिष्ठ नेता शाहले पनि पार्टीको नेतृत्व लामिछानेले नै गर्ने निकटस्थहरूलाई बताएका छन्। एक नेताका अनुसार शाह महाधिवेशनमा जानेछन् र पार्टी नेतृत्व घोषणा कार्यक्रममा सहभागी हुनेछन्। अन्य पदाधिकारी पनि सहमतिबाट नै चयन गर्ने तयारी छ। त्यसका लागि प्रदेश अधिवेशन सकिएपछि छलफल हुने रासोपाका नेताहरूको भनाइ छ। हाल रासोपाले वडा र पालिका अधिवेशन गरिरहेको छ। केन्द्रीय नेताहरू पालिका अधिवेशन गराउन सम्बन्धित क्षेत्रमा खटिएका छन्। रासोपाले पालिका र जिल्ला अधिवेशन गर्नका लागि सबै जिल्लामा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो।
1: अठी प्रधानमन्त्री निरीह सभामुख शीर्षकमा मध्याह दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन शाहले मुलुकको नेतृत्व सम्हालेको दुई महिना भयो। यसबीच प्रधानमन्त्री बालेनले न संसदमा बोलेका छन् न देशवासीका नाममा सम्बोधन। पहिलो अधिवेशन प्रधानमन्त्रीको सम्बोधन बिनै सकियो। गत 28 वैशाखदेखि जारी दोस्रो अधिवेशनमा पहिलो दिनदेखि नै संसदमा प्रधानमन्त्री बालेनको खोजी भइरहेको छ, तर उनले उपस्थित हुने सूचना दिएका छैनन्। प्रधानमन्त्री उपस्थित हुनैपर्ने मान्यता रहेको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको उपस्थिति बिनै सकियो। प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने कानूनी व्यवस्था पनि उल्लंघन भएको छ। संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने मागमा सभामुख डोल प्रसाद अरियाल पनि सहमत छन्। प्रधानमन्त्री सदनमा उपस्थित हुनु पर्यो र सार्वभौम संसदले उठाएका प्रश्नको जवाफ दिनु पर्यो, आफ्ना कुरा राखिदिनु पर्यो, जनतालाई सम्बोधन गरिदिनु पर्यो। जुन विषय अत्यन्तै जायज छ, संविधान त छ, नियमावली सम्मत छ, जनताको माग पनि त्यही हो। सोमबार प्रतिनिधि सभाको बैठकमै सभामुख अरियालले भने, अर्थात संसदमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा सभामुख सन्तुष्ट छैनन्, तर उनी उपस्थित गराउन पनि सक्दैनन्। बरु उनी प्रधानमन्त्री संसदमा उपस्थित हुने विश्वास गर्छन्। विश्वास छ सत्ता पक्षका मुख्य सचेतकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरूको जिज्ञासा सम्बोधन गर्नुहुनेछ। विपक्षीहरूको विरोधपछि सभामुख अरियालले भनेका छन्, सभामुखको यस्तो निरीहताप्रति विपक्षी दलले कटाक्ष गर्दै आएका छन्। कंग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले त प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रूलिङ नगरेको भनेर सभामुखमाथि प्रश्न होइन सभामुखको क्षमतामाथि पो प्रश्न गरे। शाहले भनेका छन्, तपाईंलाई रूलिङ गर्ने अधिकार छ प्रधानमन्त्रीमाथि। कुनै पनि मन्त्री प्रधानमन्त्री र संसदमाथि रूलिङ गर्ने अधिकार छ, त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ? यहीँनिर उनले सभामुखको क्षमतामाथि समेत प्रश्न गरेका हुन्। यता धमाधम विधेयक पारित उपशीर्षकमा यससँगै खबर छ। विपक्षीको विरोधका बीच प्रतिनिधि सभाले भने धमाधम विधेयक पारित गर्दैछ। सोमबार मात्रै दुईवटा विधेयक पारित गर्यो। सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। यी दुवै विधेयक प्रधानमन्त्री बालेनले गत वैशाख 25 गते प्रतिनिधि सभामा दर्ता गरेका थिए।
0: संसदमा निरन्तर प्रधानमन्त्रीको खोजी शीर्षकमा हिमालय टाइम्समा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित विपक्षी दलहरूले सदनमा निरन्तर प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरिरहेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत हुने दिन करिब एक घण्टा सदनमा बिताउनुभएका प्रधानमन्त्री शाह विपक्षीको निरन्तर खोजीका बावजुद पनि सदनमा उपस्थित हुनुभएको छैन। नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाब दिन विपक्षीको मागलाई व्यवस्था गरेर प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर सोडिम वागलाई जवाब दिन पठाउनु भएको थियो। त्यसपछि पनि विपक्षी दलहरूले सदनमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाब दिनुपर्ने माग गरिरहेका छन्। विपक्षी दलहरू प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म सदन चल्न नदिने अडानमा छन्। तर प्रधानमन्त्री शाह सदनमा उपस्थित हुने अझै टुङ्गो छैन। सदनमा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधि सभा बैठक अवरूद्ध पारेका छन्। मंगलबारको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख डोल प्रसाद अरियालले बोल्न समय दिनुभएको थियो। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने अडान राखेका थिए। नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासुना थापाले नागरिकका प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने बताउनुभयो। त्यस्तै प्रमुख सचेतक थापाले संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई

0: कमजोर बनाउन सरकार लागि परेको आरोप लगाउँदै भन्नुभयो प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रम व्यवस्था गर्नुभयो। बहुमत नै सर्वशक्तिमान ठान्ने हो भने लोकतान्त्रिक व्यवस्था कसरी बलियो हुन्छ, साझा राष्ट्रिय एजेण्डामा सहमति गरेर अगाडि बढाऊ, उहाँको भनाइ थियो। त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था कानूनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसदमा उपस्थित हुने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान कानून मानेर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका आरएन राईले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताउनु भएको थियो।
1: तीन वर्षमा पाँच सरकार पुराना दल सत्तामा एक साथ शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। मध्य प्रदेशमा पुराना राजनीतिक दलहरू नेपाली कंग्रेस नेकपा एमाले र नेकपा बीच सत्ता सहकार्य शुरू भएको छ। सोही अनुसार गत मंगिर 19 मुख्यमन्त्री भएका कंग्रेसका प्रदेश सभापति कृष्ण प्रसाद यादवले मंगलबार 5 मन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका छन्। यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कणले नयाँ मन्त्री नियुक्त गरेका हुन्। अर्थमा युवराज भट्टराई, भौतिकमा मोहम्मद समीर, श्रम तथा यातायात मन्त्रीमा शारदा देवी थापा, युवा तथा समाज कल्याण मन्त्रीमा लखन दास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंह नियुक्त भएका छन्। यस्तै कंग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन्। प्रदेशसभा निर्वाचन भएको तीन वर्षमा मध्य प्रदेशले 5 मुख्यमन्त्री फेरिसकेको छ।
0: सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालू संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालू संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानून न्याय तथा संसदीय मामिला मन्त्रालय को राय लिने, त्यसपछि लोक सेवा आयोगको परामर्श लिएपछि मस्यौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले संसदको चालू अधिवेशनमै विधेयकको मस्यौदा दर्ता गर्ने तयारी भइरहेको बताउनुभयो। सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गत 100 गरिने 100 कार्यसूचीमा संघीय निजामती सेवा विधेयकको मस्यौदा सरकार गठन भएको 45 तर्जुमा गर्ने उल्लेख गरिएको छ। उक्त कार्यसूची अनुसार नै केही ढिलो भए पनि सरकारले चालू संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने तयारी गरेको हो।
1: सम्पत्ति छानबिनले आतंक, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति छानबिन आयोगको दायरामा परेसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसँगै गठन गरेको छानबिन आयोगले काम थालेको छ। जंगबहादुर डाँगी नेतृत्वमा गठन भएको आयोगले सोमबारदेखि काम थालेको हो।

0: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान